0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
5: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान जम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
6: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
5: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081530244, 98580-81244।
7: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
8: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
7: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
8: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
7: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक, जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
8: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97649 11786 र 98224 92377।
9: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
10: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
11: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
10: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
11: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
12: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
10: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
11: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
12: थप जानकारीका लागि शुभश्री आइबीएफ क्लिनिक सोल्टीमोड काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।
7: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
13: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
7: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
13: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
7: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
14: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
7: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित, ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98

0: पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
6: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
5: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
6: किन नहुनु ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
5: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
6: हजुर, न्यू कैलाश दर्शन होटल नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20 राजा। सम्पर्क फोन नम्बर 98-84-66-66।
7: रंग बहार, रंग बहार।
8: बर्जर संगै उपहारे उपहार। बम्परमा यामाहा रेजियार।
7: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
8: साथै 65-inch को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
7: बर्जर पेन्स।
4: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
9: हार्ट जोर्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोर्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
4: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल डिभिजन वन कार्यालयको सामुन्ने नेपालगञ्ज।
3: सम्पर्क नम्बर 081-531-386 र मोबाइल नम्बर 97-43-79-99-00।
10: यो कृष्ण सार एफएम
11: 94 मेगाहर्ज। कृष्ण सार जत्तिकै तेज।
12: एक्सट्रीम इनर्जी ड्रिंक
13: टाइम टेक अहिले ठीक 6 बजेको छ।
14: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
15: सेप्टेम्बर 17 तारिक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको षष्ठी तिथि, राष्ट्रिय विज्ञान दिवस, विश्व बिरामी सुरक्षा दिवस।

0: 22 वर्ष प्रवेशको अवसरमा पाल्पाको रेडियो मुक्तिनाथलाई उत्तरोत्तर प्रगतिको शुभकामना सहित साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: भदौ 14 अवरुद्ध कृष्ण भीरको सड़कमा आजबाट दुईतर्फी सवारी साधनको आवागमन, सड़क भासिने र पहिरो जाने जोखिम भने कायमै, संसदमा सरकारको ध्यानकर्षण गराउने क्रम जारी, भोटेकोशी बाढी प्रभावितका लागि राहत र पुनर्निर्माणमा ध्यान दिन सांसदहरूको सुझाव।
0: दुई सदनको एकमुष्ट दुई तिहाईले संविधान संशोधन गर्ने नियम कार्यान्वयनमा रोक, ठूला विपदमा बेपत्ताको मृत्यु दर्ता चाँडो हुने गरी कानून संशोधनको तयारी, पासपोर्ट फ्री ट्राभलको अवधारणा लागू गर्दै अध्यागमन।
1: आर्थिक वर्ष सकिएको दुई महिनासम्म पनि बजेट होलिडे झेल्दै सुदूरपश्चिम 31 बहुवर्षीय योजना रुग्न, पुँजीगत लाभ कर घटाउने निर्णय मन्त्री परिषदबाट स्वीकृत।
0: इन्धनको मूल्य वृद्धिको विरोध, विश्वका विभिन्न देशमा प्रदर्शन, आणविक ऊर्जा उत्पादनमा जुट्न विश्वलाई राष्ट्रसंघको आग्रह, फिजीमा एचआईभी संक्रमण बढेपछि राष्ट्रिय स्वास्थ्य संकटकालको घोषणा।
1: नेपालले घरेलु भूमिमा बंगलादेशसँग T20 आई खेल्ने, आईपीएलको मिनी अक्सन भारतमै, महिला भलिबलमा नेपाल जापानसँग सोझो सेटमा पराजित।

0: मेगाहर्ज कृष्णसार जत्तिको तेज।
1: 14 देखि अवरुद्ध कृष्ण भीरको सड़कमा अहिले बिहानबाट सवारी साधन आवागमन सुरु भएको प्रसंग।
2: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा आजदेखि सवारी साधन दुईतर्फी रूपमा सञ्चालनमा आएका छन्। जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै कृष्णभीर क्षेत्रमा निर्माण गरिएको नयाँ ट्र्याकबाट 2083 असोज 1 गते बिहान 6 बजेदेखि पृथ्वी राजमार्ग पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा ल्याएको जनाएको हो। गत भदौ 10 र 14 रसुवा स्थित भोटेकोशी नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढीका कारण कृष्णभीर क्षेत्रमा सड़क भाँसिएपछि पृथ्वी राजमार्गको आवागमन अवरुद्ध भएको थियो। त्यसपछि सम्बन्धित निकायहरूको निरन्तर प्रयासमा सो स्थानमा नयाँ ट्र्याक निर्माण गरिएको हो। जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पाण्डे गौतमद्वारा जारी सूचनामा नयाँ ट्र्याक निर्माण गरी राजमार्गलाई आजदेखि दुईतर्फी सञ्चालनमा ल्याउन लागि उल्लेख छ। यद्यपि कृष्णभीर सहित पृथ्वी राजमार्गका विभिन्न स्थानमा अझै पनि सड़क भाँसिने, पहिरो जाने, ढुङ्गा माटो खस्ने लगायतका जोखिमहरू कायम रहेको प्रशासनले जनाएको छ। त्यसैले सवारी साधन या यात्रुलाई विशेष सावधानी अपनाउन समेत आग्रह गरिएको छ। पानी परिरहेको समयमा सड़कमा पहिरो, ढुङ्गा वा अन्य अवरोध देखिएमा जोखिम मोलेर यात्रा नगर्न, सुरक्षाकर्मी र सड़क व्यवस्थापनमा खटिएका कर्मचारीको निर्देशन पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ। सड़कको अवस्था र यातायात सञ्चालन सम्बन्धी थप जानकारीका लागि सम्बन्धित निकाय तथा सुरक्षा निकायबाट जारी हुने सूचनालाई आधार मान्न पनि जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ।
1: प्रतिनिधि सभा र राष्ट्रिय सभाको एकमुष्ट दुई तिहाई मतले संविधान संशोधन गर्न मिल्ने प्रतिनिधि सभा नियमावलीको व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। नियमावलीमै रहेको प्रतिनिधि सभा नियमावली संघीय कानूनका रूपमा विशेष कानून सरह लागू हुने भन्ने विषय नियम कार्यान्वयनमा पनि सर्वोच्चले तत्काललाई रोक लगाएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा, न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी, विनोद शर्मा र सारङ्गा सुवेदी सम्मिलित संवैधानिक इजलासले नियमावलीको नियम 140(11) र नियम 259 कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भन्ने आदेश हिजो जारी गरेको हो। 21 फागुनको निर्वाचनबाट गठित प्रतिनिधि सभाले बनाएको नियमावलीको नियम 140(11) संविधान संशोधन सम्बन्धी विधेयकका पक्षमा दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई पुगे सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने व्यवस्था छ। नियम 259 प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए पनि सभा, समिति र सदस्यका हकमा यो नियमावली संघीय कानूनका रूपमा रही विशेष कानून सरह लागू हुने उपनियम 1 र यो नियमावली प्रतिनिधि सभा सदस्यको विशेषाधिकारका रूपमा रहने उपनियम 2 भन्ने उल्लेख गरिएको छ। काङ्ग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कमलादेवी पन्त समेतले प्रतिनिधि सभा नियमावलीका ती व्यवस्था खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। विपक्षी दलका सांसदहरूले बेल घेराउ र धकेला धकेलकै बीच 17 जेठमा सभामुख डिपी अर्यालले प्रतिनिधि सभा नियमावलीलाई निर्णयार्थ प्रस्तुत गरेर पारित भएको थियो। राष्ट्रपाको बहुमत भएकाले पेलेरै नियमावली पारित गरिएको थियो। नियमावलीमा संविधान र प्रचलित कानूनसँग बाझिने विषय राख्न नहुने भन्दै प्रतिपक्षी दलहरूले विरोध जनाउँदै आएका थिए। सर्वोच्चको संवैधानिक इजलासले अन्तरिम आदेश जारी गर्ने क्रममा संविधानको धारा 104(1) बमोजिम संघीय संसदको प्रत्येक सदनले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न र समितिहरूको गठन, काम, कार्यवाही र कुनै सदन वा समितिको कार्यविधि नियमित गर्न नियमावली बनाउन सक्ने तथा धारा 274 बमोजिम संविधान संशोधनको विधि र प्रक्रिया समेत निर्धारित भएको देखिन्छ भनेको छ। अन्तरिम आदेशमा भनिएको छ, उक्त संवैधानिक प्रावधान तथा संविधानको धारा 83 बमोजिम अवलम्बन गरिएको दुई सदनात्मक संसदीय प्रणाली अन्तर्गत धारा 104 अनुसारकै अख्तियारी प्रयोग गरी बनाइएको राष्ट्रिय सभा नियमावली 2075 नियम 129 व्यवस्था भएको संविधान संशोधन विधेयकको कार्यविधि समेतसँग विरोधाभास एवं प्रतिकूल हुने गरी प्रतिनिधि सभा नियमावली 2083 नियम 140(11) संविधान संशोधनको प्रक्रिया तथा प्रमाणीकरणको विधि उल्लेख भएको साथै विधायिकाले बनाएको विषयगत ऐनहरूको व्यवस्था समेत निष्क्रिय हुने गरी बनाइएको नियम 259 व्याख्या व्यवस्था उल्लेखित संवैधानिक प्रबन्धको प्रतिकूल रहने भन्ने प्रथम दृष्टिमा देखिएको छ।
2: बाढी प्रभावित क्षेत्रमा अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी अब सरकारले लिने भएको छ। प्रभावित क्षेत्रका स्थानीय तहले लगत संकलनको काम अघि बढाएकाले तत्काल सरकारले व्यवस्थापनको तयारी थाल्ने सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनुभयो।
3: बाढी पीडित जो चाहिँ अहिले घरविहीन हुनुभएको छ उहाँलाई तत्कालको लागि जुन होल्डिङ सेन्टरमा राखिएको छ त्यहाँबाट चाहिँ अलिकति टेम्पोररी रेसिडेन्स गर्ने गरी पनि काम भइरहेको छ र जसको चाहिँ अहिले घर अनि जग्गा पूर्ण रूपमा क्षति भएको छ उहाँलाई चाहिँ अन्य ठाउँमा कहाँ चाहिँ स्थानान्तरण गर्न सकिन्छ त्यसको लागि पनि भूमि मन्त्रालयबाट जग्गाहरूको खोजी कार्यहरू पनि त्यहाँबाट अगाडि भइरहेको छ। स्वास्थ्य मन्त्रालयले पनि प्रभावित नागरिकहरूको लागि निःशुल्क स्वास्थ्य उपचार गरिरहेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयबाट हामीले अगाडिदेखि नै हामीले स्थानीय तहसँग पनि हामीले समन्वय गरिरहेका छौँ। हाम्रा इकाइहरू नुवाकोट र रसुवाका इकाइहरूसँग पनि समन्वय गरिरहेका छौँ। जो प्रभावित हुनुहुन्छ, जसले बुवा आमा गुमाउनु भएको छ अथवा एउटा मात्र अभिभावक गुमाउनु भएको छ उहाँहरूलाई पूर्ण छात्रवृत्ति दिने, आवासीय हिसाबमा सहित राख्नेको लागि हामीले चाहिँ लिस्टहरू पठाइदिनु स्थानीय तह इकाइहरूलाई पनि भनेका छौँ।
2: सरकारले शेयर बजारमा व्यक्तिगत लगानीकर्ताले पाउने नाफामा लाग्ने अग्रिम पुँजीगत लाभकर उल्लेखनीय रूपमा घटाउने निर्णय समेत गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकको बारेमा जानकारी गराउँदै प्रवक्ता पोखरेलले भन्नुभयो,
1: यसैबीच ठूला विपदमा बेपत्ता भएकाको मृत्यु दर्ता चाँडो हुने गरी पनि कानून संशोधनको तयारी भइरहेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभएको छ। अहिलेको कानूनी व्यवस्थाले हराएको वा बेपत्ता भएकाको हकमा भने मृत्यु दर्ता गराउन दिँदैन। यस्ताको हकमा 12 वर्ष वा विशेष परिस्थिति विपदमा 3 वर्षपछि मृत्यु सरह मानिने व्यवस्था छ। यसबाहेक अदालतबाट मृत्युको न्यायिक घोषणाको प्रमाणपत्र ल्याएमा त्योभन्दा अगाडि नै मृत्यु दर्ता गराउन मिल्छ। मुलुकी देवानी संहिता 2074 दफा 40 अनुसार कुनै व्यक्ति बिना सूचना लगातार 12 वर्षदेखि बेपत्ता भएमा मृत्यु भएको मानिन्छ, तर 80 वर्ष उमेर भएका व्यक्तिका हकमा 5 वर्ष, दुर्घटना विपदका घटनासहित भएको वायुयान, पानी जहाज वा अन्य सवारी साधनमा यात्रा गरेको व्यक्ति भएमा दुर्घटना भएको 3 वर्षमा मृत्यु सरह मानिने कानूनी व्यवस्था छ। विपद वा दुर्घटनामा परेको भनेर न्यायिक घोषणा गरी पाउँ भने अदालत जान पाइन्छ। बेपत्ता भएको मिति, ठेगाना र कारण र आधारसहित निवेदन दिएमा अदालतले मृत्युको न्यायिक घोषणा गर्न सक्ने प्रावधान रहेको छ। बेपत्ता व्यक्तिको मृत्यु दर्ता गर्न 3 वर्ष कोर्नुपर्ने वा न्यायिक घोषणा गराउनुपर्ने मुलुकी देवानी संहिता 2074 व्यवस्था संशोधन गरेर खोज तथा उद्धार समाप्त हुनासाथ दर्ता गर्न सकिने व्यवस्था गर्न लागि छ। विपद व्यवस्थापनमा समन्वय गर्न उच्चस्तरीय राजनैतिक संयन्त्र बनाउने बारेमा दलहरू सहमतिमा पुगेका छन्। संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरूबीच हिजो यसबारेमा संवाद भएको थियो।
2: अध्यागमन विभागले सेवाग्राहीको सुविधाका लागि अधिकांश काम अब कागजविहीन बनाउने भएको छ। विभागमा आयोजित पत्रकार सम्मेलनमा हिजो महानिर्देशक रामचन्द्र तिवारीले विभागले नीतिगत निर्णयका क्रममा आवश्यक पर्ने कागजी प्रक्रिया बाहेक विभागले सेवाग्राहीसँग सम्बन्धित कामलाई पेपरलेस बनाउँदै लगेको बताएको हो। त्यस्तै ट्रेकिङ परमिट, कार्य सहमति तथा भिसा आवेदन लगायतका सेवा लिन विभागमा भौतिक रूपमा नै उपस्थित हुन नपर्ने समेत विभागले जनाएको छ। विभागले मोबाइल एप मार्फत विदेशी नागरिकको पहिचान तथा विवरण प्रमाणीकरण गरी विभिन्न सेवा उपलब्ध गराउने प्रणाली कार्यान्वयनमा ल्याउन लागेको समेत बताएको छ। विभागका महानिर्देशक तिवारीले भन्नुभयो,
4: हाम्रो मोबाइल एपमा यदि तपाईँले लगइन गर्नु भएको छ भने सबै अथेन्टिकेट डेटाहरू चाहिँ राज्यका निकायहरूले, सुरक्षा निकायले अथवा हामी जहाँ देखाउनुपर्छ त्योबाट नै हामीले हेर्न सक्छौँ, भेरिफाई गर्न सक्छौँ, त्यो अनुसारको हामी पत्राचार र सूचना गर्छौँ र यो विदेशी नागरिकहरूलाई पनि हामी यो सबै प्रयोग गर्न गर्छौँ र तपाईँहरू मार्फत सबै विदेशी नागरिकहरूलाई सेवा प्रवाह गर्ने संस्थाहरूले पनि यो एप्लिकेसनलाई प्रयोग गर्न अब हामी त्यसको लागि उहाँहरूलाई सहजीकरण गर्ने हिसाबले एयरपोर्टमा हेल्प डेस्कहरू राखिदिने त्यो काम पनि हामीले तयार गर्दैछौँ। त्यहाँ यसको क्युआरहरू राख्ने र हेल्प डेस्कहरू राखेर यसलाई डाउनलोड गर्ने

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बाढी प्रभावित क्षेत्रमा मनोपरामर्श सेवा व्यवस्थित गर्न स्थानीय सरकारको भूमिका,
1: औषधि उपचार त्यस्तो खाइराख्या गाह्रो छ भने भन्नुहोस् त्यो पनि हामी व्यवस्था गर्छौँ अनि निर्णय लागेको छैन, एकदमै गाह्रो भएको छ, छटपटी भएको छ त देखिन्छ नि त काउन्सिलरहरूले साइकोलोजिस्टले अथवा
2: आर्थिक वर्ष सकिएको दुई महिनासम्म बजेट होलिडे झेल्दै सुदूरपश्चिम 31 बहुवर्षीय योजना रुग्न लगायतका खबर र कार्टुन बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा आउँदा
3: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो, त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
4: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
3: विशेष सुविधा अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
4: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 9 रामलीला रोड नापी शाखा अगाडि।
3: फोन नम्बर 081-530-398। आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू, वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ।
5: उच्च रक्तचाप, उच्च कोलेस्ट्रल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट एट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
3: उपलब्ध सेवाहरू
5: ईसीजी, इको, टिएमटी, 24 घन्टे होल्टर, एबिपिएम, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म।
5: सम्पर्क नम्बर 081-536-667, 98215-97532। ठेगाना गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज।
0: देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको गोर्खापत्रको पहिलो पृष्ठमा संसदमा बढ्दै नागरिक संवाद शीर्षकमा नारायण काफ्लेले खबर लेख्नु भएको छ। संघीय संसद र समितिहरूका गतिविधि अब प्रत्यक्ष नागरिक निगरानीमा बन्ने भएको छ। नागरिक संवाद र पहुँच अभिवृद्धि गर्न संघीय संसद सचिवालयले डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन गरेको छ। संसद र नागरिक बीचको दूरी घटाई सहभागितामूलक लोकतन्त्र प्रवर्धन गर्ने उद्देश्यले प्लेटफर्म सञ्चालनमा ल्याएको हो। सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संयुक्त रूपमा सो प्लेटफर्मको उद्घाटन समेत गर्नुभएको छ। त्यस्तै स्थानीय आवास र रोजगारीको माग शीर्षकमा सिराज खानले खबर लेख्नु भएको छ। भोटेकोसीमा आएको विनाशकारी बाढीले घर पसल र वर्षौंको मेहनत एकैछिनमा बगाउँदा घरबार विहीन भएका नुवाकोट 9 का अधिकांश पीड़ितको माग अब राहत होइन, स्थानीय आवास र रोजगारीको अवसर दिलाइयोस् भन्ने रहेको छ। त्यस्तै भित्रपृष्ठमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण शीर्षकमा खबर छ। सांसदहरूले भोटेकोसी बारीमा बेपत्ता नागरिकको मृत्यु दर्ताको कानूनी बाटो खोलिदिएर चल अचल सम्पत्तिको व्यवस्थापन, बिमा लगायतका प्रक्रियामा पीडित परिवारलाई सहजीकरण गर्न तथा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकको शून्य समयमा प्राकृतिक विपत्तिका कारण बेपत्ता नागरिकका परिवारका लागि विशेष कानुनी व्यवस्था गरी मृत्युको कानुनी घोषणा र मृत्यु दर्ता गरिदिए पीडितहरूलाई राहत दिन सरकारलाई सुझाव समेत दिएको हो। सांसद विश्वराज पोखरेलले भटेकोशी बाढीपछि फेला परेका शवको पहिचान गर्ने काम द्रुत गतिमा गर्न समेत सुझाव दिनुभएको थियो। विकल्प बन्न सक्छ भण्डारा मलिखु सडक शीर्षकमा अर्को खबर प्रकाशित छ। तराई र राजधानी काठमाडौँ जोड्ने नारायणगढ मोगलिन मलिखु सडक खण्डमा वर्षेनी पहिरोका कारण यातायात अवरुद्ध हुने भएकाले बढ्दै गएको यस विकल्पका रूपमा भण्डारा मलिखु सडकलाई विस्तार गर्नुपर्ने बहस समेत सुरु भएको छ। नारायणगढ मुगलिङ सडक खण्डको दासडुङ्गादेखि मलिखुसम्मको क्षेत्रमा बर्खा याममा सडक पटक पटक पहिरो जाने र घन्टौँ समय यातायात अवरुद्ध हुने समस्या लामो समयदेखि चल्दै आएको छ। त्यस्तै भित्रपृष्ठमा ग्यास आजदेखि पुरानै मूल्यमा शीर्षकमा पनि खबर प्रकाशित छ। काठमाडौँ उपत्यकाका उपभोक्ताले आजदेखि प्रति सिलिन्डर पुरानै मूल्य अर्थात् 2060 रुपियाँमा ग्यास पाउने भएका छन्। राष्ट्रिय उपभोक्ता मञ्चको स्थापनाको अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दले काठमाडौँ उपत्यकामा ग्यास बुलेट भित्रिन थालेकाले अब पुरानै मूल्यमा उपभोक्ताले ग्यास पाउने बताउनु भएको हो।
0: नयाँ पत्रिका दैनिकमा ठूला विपत्तमा बेपत्ता भएकाको मृत्यु दर्ता चाँडो हुने गरी कानून संशोधनको काम अगाडि बढेको बारेमा खबर छापिएको छ भने संविधान संशोधन सम्बन्धी संसद नियमावलीको प्रावधान कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइएको बारेमा पनि खबर छ। सर्वोच्चको नयाँ भवनमा बारम्बार आगलागी शीर्षकमा खबर छापिएको छ। नयाँ भवनको सुरक्षामाथि समेत प्रश्न उठेको छ। सर्वोच्च अदालतको नयाँ भवनमा मंगलबार राति आगलागी भयो। आगलागीमा तीनवटा फाँटमा क्षति पुगेको छ। विद्युत सर्ट भएर आगलागी भएको आकलन गरिएको छ। यसअघि 17 भदौमा पनि यसै गरी आगलागी भएको थियो। घटनाको छानबिन चलिरहेकै बेला फेरि आगलागी भएपछि नयाँ भवनको सुरक्षामाथि समेत प्रश्न उठेको उल्लेख गरिएको छ। भित्री पन्नामा सारथीहरूले नै देउबाको साथ छोड्दै शीर्षकमा प्रेम गौतमले लेख्नु भएको छ। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा 83% होल्ड गरेका निवर्तमान सभापति देउबासँग पदाधिकारीमा चौधरी मात्रै, शेखर कोइराला पक्षीय उपसभापति गुरुङ र सहमहामन्त्री पाण्डे तटस्थ, अरू सबै संस्थापनतिर शीर्षकमा खबर छापिएको छ। अब संघीय संसदका सबै काम डिजिटल प्लेटफर्ममा शीर्षकमा कमलराज भट्टले लेख्नु भएको खबर छापिएको छ भने भित्री पन्नामा पनि अर्को खबर छ। राष्ट्र बैंक विधेयक अर्थ समितिबाट पारित भएको छ। गभर्नरको कार्यकाल अब 3 वर्ष हुने भएको छ। पवन तिमल सिन्हाले लेख्नु भएको खबर हो। हाल 5 वर्ष अवधि रहेको गभर्नरको कार्यकाल 3 वर्ष बनाउने व्यवस्था सहित आएको विधेयक संसदीय समितिबाट पारित भयो। संसदको पूर्ण बैठकले विधेयक पारित गरेपछि कानूनको रूप लिनेछ। सुदूरपश्चिममा 31 बहुवर्षीय योजना रुग्न शीर्षकमा धनगढीबाट तेजराज भट्टले लेख्नु भएको खबर छ। पूर्वाधार विकास मन्त्रालयले रुग्न आयोजनाको म्याद थप्ने वा ठेक्का रद्द गर्ने विषयमा निर्णय लिन गठन गरेको छ समिति। त्यो समितिको सिफारिसको आधारमा अगाडि बढ्ने भएको छ। पुँजीगत लाभकर घटाउने निर्णय मन्त्री परिषदबाट स्वीकृत भएको छ। सेयरमा लाग्ने पुँजीगत लाभकर घटाउने अर्थ मन्त्रालयको प्रस्ताव बुधबार हिजो बसेको मन्त्री परिषद बैठकबाट स्वीकृत भएको हो। कान्तिपुर दैनिकमा 607 विदेशीको न मृत्युको प्रमाण न जीवनको खबर शीर्षकमा सूरज कुँवरले लेख्नु भएको खबर छापिएको छ। कृष्ण भीरमा 18 दिनपछि सवारी साधन सञ्चालन हुन लागेको बारेमा पनि खबर छ। अन्तरिक्षमा हतियार होडबाजी शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छापिएको छ। निगमको वाइडबडी 4 दिनदेखि जापानमा थन्कियो, 1500 भन्दा बढी यात्रु अलपत्र शीर्षकमा सूरज कुँवरले नै लेख्नु भएको खबर भित्रीपन्नामा छापिएको छ। त्रिशुली करिडोरका 176.1 मेगावाटका आयोजनाको बिजुली उत्पादन अनिश्चित बनेको बारेमा सीमा तामाङले लेख्नु भएको खबर छ। त्यसै गरी अर्को खबर छापिएको छ भित्री पृष्ठमा संयन्त्रको बैठक राख्न नेपालको पहल, नेपाल मलेसिया म्यान पावर छनौट विवादको विषयमा जे जति विषयवस्तु आएका छन् त्यसको व्याख्या र विश्लेषणसहित होम कार्कीले लेख्नु भएको खबर छापिएको छ। नागरिक दैनिकले भने 5 महिनादेखि होल्डिङ सेन्टरमै सुकुम्बासी, निल्नु र ओकल्नु शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छापेको छ। बाढीले झस्किएको सशस्त्र उद्धार टोली छ, हेलिकप्टर छैन शीर्षकमा रमेश धमलाले लेख्नु भन्नुभएको छ। भदौ 10 गते बिहान भोटेकुसीमा बाढी आएको खबर पाए लगत्तै सशस्त्र प्रहरी बल रसुवाका प्रमुख डीएसपी प्रदीप राईले टिमुरेमा रहेका आफ्ना सहकर्मीलाई सम्पर्कको प्रयास गर्नुभयो, तर कसैलाई पनि फोन लागेन। बाढीको आवाज धुन्चीसम्म सुनिएको थियो। त्यसभन्दा माथि रहेका आफ्ना सहकर्मीको अवस्था कस्तो छ भन्ने सूचना लिन नपाउँदै जिल्लाभरि नै सञ्चार सम्पर्क विच्छेद भएको उल्लेख गरिएको छ। संसद नियमावलीको विपक्षमा आदेश शीर्षकमा खबर छ भने प्रसूति विदा 6 महिना प्रस्ताव शीर्षकमा पवित्रा सुनारले लेख्नु भएको छ, कामकाजी महिलाका हकमा तलबसहित 6 महिनाको प्रसूति विदा दिने र सुत्केरीका पतिका लागि 42 दिन तलबसहितको प्रसूति स्याहार विदा दिने कानून निर्माणका लागि प्रस्ताव अघि बढेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले जानकारी दिनुभएको छ।
2: साझा खबरमा अब विदेशका खबर। विश्व बजारमा इन्धनको मूल्य तीव्र रूपमा बढेपछि विभिन्न देशहरूमा आन्दोलन सुरु भएको छ। अमेरिका र इरान बीच लामो समयदेखि जारी युद्धका कारण विश्व बजारमा इन्धन आपूर्तिमा समस्या आएसँगै पेट्रोलियम पदार्थको मूल्य आकाश छुएको हो। सिरियामा यसै हप्ता इन्धनको मूल्य तीव्र रूपमा बढेपछि विभिन्न स्थानमा प्रदर्शन भएको छ। त्यस्तै मध्य अमेरिकी देश ग्वान्टेमालामा पनि इन्धनको मूल्य विरुद्धमा ट्रक चालक र अन्य समूहले राजमार्ग अवरुद्ध गरेका थिए। युरोपेली देश पोर्चुगलमा पनि महँगो इन्धन र बढ्दो मूल्य वृद्धिको विरोधमा प्रदर्शन भएको छ। फ्रान्सको दक्षिणी टटीय सहरमा व्यवसायले इन्धन डिपो अवरुद्ध गरेका थिए। फिलिपिन्समा पनि यातायात मजदुरहरूको संगठनले हड़ताल गरेको छ। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको 70 महासम्मेलन अस्टियाको भेनामा सुरु भएको छ। बढ्दो भू राजनीतिक तनावका बीचमा बहुपक्षीय सहकार्य सुदृढ गर्न र विश्वव्यापी आणविक अप्रसार व्यवस्थालाई कायम राख्न समेत सम्मेलनमा आह्वान गरिएको छ। र फिजीमा एचआइभी संक्रमण तीव्र रूपमा बढेपछि राष्ट्रिय स्वास्थ्य संकटकालको घोषणा गरिएको छ। लागु औषधको बढ्दो प्रयोग, असुरक्षित यौन सम्पर्क, कम परीक्षण र एचआइभी संक्रमित प्रतिको सामाजिक विभेदका कारण संक्रमण नियन्त्रण बाहिर गएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
0: खबरमा अब खेल खबर। नेपालले त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बंगलादेश विरूद्ध 3 खेलको T20 आई सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संख्याका अनुसार सिरिज मार्चमा हुनेछ। यो दुवै देशका क्रिकेट खेलाडीको क्रिकेट बोर्डको संयुक्त प्रयासमा हुन लागेको हो। सिरिज नेपालमा आएको भोटेकोशी विनाशकारी बाढीको क्रममा ज्यान गुमाएकाको स्मृतिमा समर्पित रहनेछ। क्यानले यो सिरिजबाट नेपाली क्रिकेटको दीर्घकालीन विकासमा सहयोग पुग्ने विश्वास राखेको छ। आइची नागोयामा 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत भलिबलको प्रतिस्पर्धा सुरु भएको छ। एसियाडको औपचारिक उद्घाटन भने शनिबार सुरु हुँदैछ। त्यसभन्दा अगाडि केही खेलको प्रारम्भिक चरणको खेल सुरु भएको हो। नेपाली महिला भलिबलमा पराजित भएको छ। नेपाल विरूद्ध आयोजक जापान 25-8, 25-12, 25-11 विजयी भयो। आज नेपालले इन्डोनेसियासँग खेल्न लागेको छ। पाल्पाको रामपुर नगरपालिका 7 किसानबारीमा हुने 4 ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिताको विजेताले 366,066 रुपियाँ पुरस्कार प्राप्त गर्ने भएका छन्। र भारतीय क्रिकेट बोर्ड बिसिसिआईले इन्डियन प्रिमियर लिग आइपिएल 2027 मिनी अक्सन भारतमै आयोजना गर्ने भएको छ।
2: मनोपरामर्शका नाममा अत्यधिक भिडभाड भएपछि सरकारद्वारा आचार संहिता जारी, कानूनी कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
6: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
7: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
6: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
7: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
8: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
6: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
7: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
8: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोट काठमाडौँ, फोन नम्बर 98-61-14-16-99।
2: बाढी प्रभावितलाई थप पीडा दिने काम गरिरहेको गुनासो पछि सरकारले मनोपरामर्शका लागि आचार संहिता जारी गरेको छ। भारी प्रभावितका लागि मनोपरामर्शको आवश्यकता र व्यवस्थापनमा ध्यान दिनुपर्ने पक्षका बारेमा हामीले चिकित्सा मनोविद डाक्टर पशुपति महतसँग कुराकानी गरेका छौँ।
1: औषधि उपचार त्यस्तो खाइराख्या गाह्रो छ भने भन्नुहोस्, त्यो पनि हामी व्यवस्था गर्छौँ। अनि निन्द्रै लागेको छैन, एकदमै गाह्रो भएको छ, छटपटी भएको छ त देखिन्छ नि त काउन्सिलरहरूले, साइकोलोजिस्टले अथवा मेन्टल हेल्थको फिल्डकोले, तपाईँलाई यस्तो यस्तो देखिरहेको छौँ हामीले, गाह्रो निकै भए जस्तो लाग्यो, कस्तो छ हजुरलाई, त्यति मात्रै सोध्यो त पुग्यो नि।
0: काउन्सिलर मनोपरामर्श दिने व्यक्ति भनेर भन्छौँ, उहीमाथि प्रश्न उठिरहेको छ भन्नुभयो, त्यस क्षेत्रका बालबालिका अथवा जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो काउन्सिलिङ सेवा दिएपछि मात्रै अझ सामान्य अवस्थामा लैजान सकिन्छ फेरि सबैले भनिरहेका छन्। काउन्सिलिङको बेलामा पनि गर्ने संवाद नै हो, पत्रकार भनेर अथवा सञ्चारकर्मी गएका व्यक्तिले पनि गर्ने संवादै हो। जो समाजमा हामी अलिकति जाने बुझेको अनुभवी भन्छौँ, उसले अरूको कुरा सुनिन्छ भन्छौँ, उसले गर्ने पनि संवाद हो। यो तिनवटै संवादमा के कुरा फरक छ, ताकि हामी काउन्सिलिङकै संवाद खोजिरहेका छौँ।
1: जुन बेला उसले अब म कुरा गर्छु नि त, मेरो मनको कुरा गर्न मन लाग्यो भन्ने छ भने म यहाँ छु भनेर त्यो विश्वास दिलाउने, र कुन बेला कुरा गर्न मन लाग्छ त्यतिखेर चाहिँ त्यो मान्छे छ भन्ने आश्वस्त पार्ने एउटा कुरा, यतिखेर भनेको त्यो व्यक्तिको दैनिकी चल्या छ कि छैन, ऊ समयमा उठ्या छ कि छैन, सुत्या छ कि छैन, खाएको छ कि छैन, टोयलेट दिसापिसाब गरेको छ कि छैन, पानी पर्याप्त खाएको छ कि छैन, उसले गर्ने जुन मन्दिर जप सप यदि विश्वास छ भने गरेका छ कि छैन, हो यो रुटिनको कुराहरू चाहिँ एकदम धेरै ख्याल गर्नुपर्छ। रिलिफ पछि रिकभरीमा जानुपर्छ कि, रिकभरीको स्टेजमा चाहिँ यो मानसिक स्वास्थ्य सेवा प्रदायक, दक्ष मानसिक सेवा प्रदायकको टिम उपस्थित एकदमै जरुरी हुन्छ।
0: त्यो विषयमा तपाईँहरूसँग सरसल्लाह छलफल भयो सरकारसँग?
1: होइन, हाम्रो त्यो एउटा यो स्वास्थ्य मन्त्रालयको व्यवस्थापन विभाग, विशेष गरी यो मानसिक स्वास्थ्य नै नसर्ने रोग अन्तर्गत इडिसिडीमा हेर्ने टिममा एउटा एमएचपिएसएस ग्रुप भनेर वाट्सएप ग्रुप छ, त्यहाँनिर कम्युनिकेट भइराखेको हुन्छ, यसरी जानुपर्छ यसरी जानुपर्छ भनेर,
0: भनेको अब थप व्यवस्थित हुँदै जान्छ,
1: जानुपर्छ भनिदियो हामीले। यो अनियन्त्रित रूपमा मनोपरामर्शकर्ता भनेर त्यो बाढी पनि चाहिँदैन। म तपाईँलाई भनौँ, मैले त्यो यो बाढी गएको तेस्रो दिनदेखि मलाई झन्डै झन्डै मोर देन 100 विदेशीहरूले तेरो देशमा यस्तो यस्तो भएको छ, म यस्तो यस्तो थेरापिस्ट हो, म ट्रमा थेरापिस्ट हो, म ग्रिफ काउन्सिलर हो, म सो हो, म तेरो देशमा आएर भलिन्टियर काम गर्छु, तिम्रो संस्थासँग बसेर मलाई आउनलाई मेरो तेरो संस्थामा आबद्ध गर्दै भने होइन।
0: नेपालको अहिलेको जुन यो लहर भनौँ न, त्यहाँ अब मनोसामाजिक कार्यकर्ता भन्यो, मनोपरामर्शकर्ता भन्यो, त्यो यो यो यसमा केही तालमेल मिलिरहेको छैन भन्ने तपाईँको आशय हो?
1: अनि यस्तो हो कि अहिले वास्तवमा भन्नुहुन्छ नि काउन्सिलर नेपालमा टोले यस्तो डिजास्टर थियो कि सबै काउन्सिलर तालिम ल्याए भन्दै पुगे हुन्छ हेरेर त्यहाँ होइन, त्यो त्यही विपदको क्षेत्रमै जो गए हामी साईको सोसियल सपोर्ट गर्छौँ, हामी साईको सोसियल सपोर्ट गर्छौँ भन्ने त्यो संस्थाहरू कति पुगे कि सरकारसँग त्यो हुन्छ, अनि सबैले साईको सोसियल सपोर्ट त गर्न त त्यो चाहिँ एउटै व्यक्तिलाई 4 काउन्सिलर राख्दै पनि बढी हुने भइसक्यो कि, अनि त्यो अवस्थालाई चाहिँ स्थानीय सरकारले कन्ट्रोल गर्नुहोस्।
0: चिकित्सा मनोविद डाक्टर पशुपति महतसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित सिआइएनको बिहान 6 साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: भदौ 14 अवरुद्ध कृष्णवीरको सडकमा आजबाट दुईतर्फी सवारी साधनको आवागमन, सडक भाँसिने र पहिरो जाने जोखिम भने कायमै। संसदमा सरकारको ध्यानकर्षण गराउने क्रम जारी। भटेकोसी बाढी प्रभावितका लागि राहत र पुननिर्माणमा ध्यान दिन सांसदहरूको सुझाव।
0: दुई सदनको एकमुष्ट दुई तिहाईले संविधान संशोधन गर्ने नियम कार्यान्वयनमा रोक। ठूला विपदमा बेपत्ताको मृत्यु दर्ता चाँडो हुने गरी कानून संशोधनको तयारी। पासपोर्ट फ्री ट्राभलको अवधारणा लागू गर्दै अध्यागमन।
2: आर्थिक वर्ष सकिएको 2 महिनासम्म बजेट होलिडे झेल्दै सुदूरपश्चिम। 31 बहुवर्षीय योजना रुक्न, पुँजीगत लाभकर घटाउने निर्णय मन्त्रिपरिषदबाट स्वीकृत।
0: इन्धनको मूल्य वृद्धिको विरोध, विश्वका विभिन्न देशमा प्रदर्शन। आणविक ऊर्जा उत्पादनमा जुट्न विश्वलाई राष्ट्रसङ्घको आग्रह।
2: र नेपालले घरेलु मैदानमा बङ्गलादेशसँग ऐतिहासिक T20 आई खेल्ने। 20 एसियाली खेलकुदको महिला भलिबलमा नेपाल जापानसँग सोझो सेटमा पराजित।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले हिमालय.com महेश बस्ताकोटीले चषक्क शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौँ। व्यङ्ग्य गर्न खोजिएको छ एकजना मेडिकल व्यवसायीलाई। सरकारले पटक पटक धरपकड गर्ने, पक्राउ गर्ने, फेरि छोड्ने क्रम चलिरहेको छ। हालैका दिनमा फेरि प्रहरीले समात्न गएको भनेर विभिन्न खबर पनि सार्वजनिक भए। यहाँ दुईजना व्यक्ति छन्, पातला दुब्ला जस्ता देखिन्छन् र सडकमा हिँड्दै गर्दा त्यहाँ केही कुराकानी गरिराखेका छन् र एकजनाको हातमा भने मन्दिरबाट निस्किएको जस्तो घन्टी जस्तो पनि देखिन्छ हातमा। नजिकै रहेका अर्को व्यक्तिले केही प्रश्न गरेपछि उनी झोकिँदै केही भन्दैछन्। माथि चाहिँ यस्तो लेखिएको छ, सरकारले केही गरेन रे, देखेनौ दुर्गा प्रसाईलाई कहिले समातेको छ, पहिले कहिले समात्न खोजिराखेको छ।
2: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अलिला लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
9: यो कृष्ण सार एफएम
10: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
11: अब प्रस्तुत छ पश्चिम डायरी।

0: नमस्कार, कृष्ण सार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरीमा राकेश मिश्राको हार्दिक स्वागत छ। पश्चिम डायरी रेडियो जाजरकोट एफएम 105.6 मेगाहर्जमा पनि प्रसारण भइरहेको छ। सुरु गरौँ पश्चिम डायरीका मुख्य खबरका शीर्षकहरू। आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पर्व मनाइँदै बर्दियाको ठाकुर बाबामा बन्यो नहर, हात्तीको जोखिम घट्यो। लुम्बिनी प्रदेशको आर्थिक सर्वेक्षण, स्वास्थ्य सेवाको पहुँच बढ्दै भेरी अस्पताल र खजुरा क्यान्सर अस्पतालको समिति गठनको प्रक्रिया अघि बढ्यो। सल्यानको दार्मामा स्क्रब टाइफाइड्स, अहिलेसम्म 4 जनाको मृत्यु, संयौँ बिरामी। भन्सारमा कडाईले स्थानीय तरकारीको बजार बढ्यो, बाँकेका किसान उत्साहित। र बाँकेमा 9.5 किलो चरेस नियन्त्रणमा, 20 वर्षीय भारतीय युवक पक्राउ। लोकसेवा आयोग लुम्बिनी प्रदेशको 7 वार्षिक प्रतिवेदन सार्वजनिक।
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98480-20697, 98580-23697 र 98014-83697।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
0: पश्चिम डायरीको सुरुमा मौसम सम्बन्धी जानकारी। आज 2083 असोज 1 गते बिहिबारका दिन नेपालगञ्ज आसपास क्षेत्रमा अहिले ठूलो बादल लागेको छ। आज नेपालगञ्जको न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस र अधिकतम तापक्रम 33 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना रहेको छ। देशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ। आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पर्व मनाइँदैछ। प्रत्येक वर्ष आसिमन संक्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा आराधना गरिन्छ। विभिन्न कल कारखानामा विश्वकर्मा भगवानको तस्विरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कल कारखानालाई विशेष रूपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन्। बालुवा, अन्य चिजबाट बनाइएको विश्वकर्माको मूर्ति बागमती मुहान स्थल, सुन्दरी जल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ। आजका दिन कालीगढले उपयोगमा ल्याउने औजारमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रिने र राम्रो काम गर्न सक्ने लगायतका गुण प्राप्त हुने धार्मिक विश्वास छ। द्वापर युगमा भगवान कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा भेद द्वारका बनाई लुकाएको धार्मिक विश्वास छ। एकै रातमा समुद्रको बीचमा भेद द्वारकाको निर्माण गरेकाले विश्वकर्मालाई सफल वस्तुविदका रूपमा मानिस त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको यो तोयराज नेपाल बताउनुहुन्छ। प्राचीन भारतवर्षका चार दिशाका रक्षक द्वैतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मान्ने गरिन्छ। लुम्बिनी प्रदेशमा स्वास्थ्य सेवाको पहुँच विस्तार हुँदै गए पनि मातृ मातृदर बालबालिकाको पोषण अवस्था खोपको पूर्णता र स्वास्थ्य बिमाको प्रभावकारी कार्यान्वयन लगायतका क्षेत्रमा अझै महत्त्वपूर्ण चुनौती कायमै रहेको देखिएको छ। लुम्बिनी प्रदेशको आर्थिक सर्वेक्षण 2082-83 स्वास्थ्य क्षेत्रमा सेवा विस्तारसँगै विभिन्न सूचकमा भएको प्रगति र विद्यमान अवस्थाको चित्र प्रस्तुत गरेको थियो। आर्थिक वर्ष 2082-83 फागुनसम्म देशभर विभिन्न व्यक्तिले अन्तरङ्ग बहिरङ्ग र आकस्मिक सेवासहित जम्मा 4,46,26,000 पटक स्वास्थ्य सेवा लिएका छन्। त्यसमध्ये लुम्बिनी प्रदेशमा मात्रै 68,27,000 पटक स्वास्थ्य सेवा प्रदान गरिएको सर्वेक्षणमा उल्लेख छ। यसले प्रदेशमा स्वास्थ्य संस्था मार्फत प्रदान हुने सेवाको माग तथा उपयोग उल्लेख रहेको देखाउने गर्दछ। प्रादेशिक अस्पतालमध्ये लुम्बिनी प्रादेशिक अस्पताल सबैभन्दा ठूलो अस्पतालका रूपमा रहेको छ। उक्त अस्पतालमा हाल 530 बेड सञ्चालनमा रहेका छन्। प्रदेशमा बढ्दो स्वास्थ्य सेवाको मागलाई सम्बोधन गर्न अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति, उपकरण तथा सेवा क्षमताको विस्तार आवश्यक देखिन्छ। लुम्बिनी प्रदेशमा बाल स्वास्थ्य मार्फत पूर्ण खोप प्राप्त गर्ने बालबालिकाको अवस्था अझै 100% पुग्न सकेको छैन। गत आर्थिक वर्ष 2082-83 वैशाख मसान्तसम्म प्रदेशमा 72% बालबालिकाको पूर्ण खोप प्राप्त समेत गरेका छन्। यसै गरी 5 वर्ष मुनि बालबालिकाको स्वास्थ्य अवस्था प्रमुख सूचकहरूको लुम्बिनी प्रदेशमा पुड्कोपन 25% र खेवटेपन 16% देखिएको छ। लुम्बिनी प्रदेश अस्पतालबाट गत आर्थिक वर्षको वैशाख मसान्तसम्म 4,28,470 पटक बिरामीलाई आकस्मिक स्वास्थ्य सेवा समेत प्रदान गरिएको छ। यता सरकारले नेपालगञ्ज स्थित भेरी अस्पताल र खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समिति गठनको प्रक्रिया अघि बढाएको छ। दुवै अस्पतालको विकास समिति गठनका लागि आह्वान गर्दा परेका निवेदनको आवश्यक छानबिन गरी योग्य आवेदकको सर्टलिस्टिङ गर्ने र उनीहरूमा कार्ययोजना माग्ने तयारीसहित प्रक्रिया अघि बढाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले माग गरेको औपचारिक निवेदनका आधारमा आवेदनका विवरणहरू अध्ययन भइरहेको छ। आवेदन छानबिनमा सर्टलिस्टिङमा परेकासँग कार्ययोजना पेश गर्न लगाउने गरी छनौट प्रक्रिया अघि बढाइएको छ। त्यसपछि सरकारको विधि र प्रक्रिया अनुसार विकास समितिका पदाधिकारी चयन हुनेछ। भेरी अस्पताल विकास समिति पदका लागि 13 दावेदार निवेदकको नामावली तयार भएको छ। अध्यक्ष पदका लागि अङ्कित कुमार सिंह, केशरी बहादुर रोकाए, रमेश केशर खनाल, समीर कुमार गुरुङ, डाक्टर प्रतीक श्रेष्ठ, डाक्टर प्रसाद धिताल, लक्ष्मण सिग्देल, भीमकान्त लामिछाने, गणेश देवकोटा, रमेश घरती, कृष्ण देवकोटा, प्रदीप कुमार ओली र सत्यनारायण थारूको नाम परेको छ। त्यस्तै सुशील कोइराला क्यान्सर अस्पताल विकास समितिको अध्यक्ष पदका लागि उपलब्ध नामावलीमा अङ्कित श्रेष्ठ, डाक्टर प्रतीक श्रेष्ठ, शिवाशिष गुप्ता, लक्ष्मण सिग्देल र भीमकान्त लामिछानेको नाम समेत रहेको छ। त्यस्तै सदस्य पदका लागि कौशल कुमार यादव, घनश्याम भट्ट, डाक्टर मधु न्युपाने, लिजा खोसिङ, साजन थापा, सञ्जय पाण्डे, जयपति ढकाल र तुलसी कुमारी विकले निवेदन दिनुभएको छ। स्वास्थ्य मन्त्रालयले आवेदनमाथि आवश्यक छानबिनपछि मात्र अर्को चरणको प्रक्रिया अघि बढाउने जनाएको छ। दैनिक नेपालगञ्जमा खबर छ। सल्यानमा स्क्रब टाइफस रोगको सङ्क्रमणको फैलिएको सल्यानको दर्मा गाउँपालिकामा 3 साताको अवधिमा 4 ज्यान गएको छ। स्क्रब टाइफस सङ्क्रमण देखिएका दर्मा गाउँपालिका 5 लाइटा ढाका डामका 69 वर्षीय तुलबहादुर खड्का, वडा नम्बर 6 मलिवाङका 82 वर्षीय बलबहादुर थापा, नरबहादुर बुढाथुपी र वडा नम्बर 2 सिलिङ्गेका 12 वर्षीय नरेश ओलीको मृत्यु भएको हो। उनीहरूको दाङ तथा नेपालगञ्जका अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। सङ्क्रमण फैलिएको दर्मामा किटद्वारा परीक्षण गराउँदा दैनिक 4-5 पोजिटिभ देखिनुको साथै 4 ज्यान गुमाएपछि पालिकावासी त्रसित भएका छन्। दर्माका देवीराम नेपालीले सुरुमा ज्वरो आएको भन्दै सामान्य औषधि सेवन गर्दा ठिक नभएको स्वास्थ्य कर्मीको सल्लाहअनुसार किटबाट परीक्षण गर्दा स्क्रब टाइफस देखिएको, औषधि सेवन गर्दा अहिले निको भइरहेको बताउनु भएको छ। पश्चिम डायरीमा बर्दियामा अपाङ्गता भएका व्यक्तिलाई बेत बाँसको सामग्री उत्पादन गर्ने तालिम,
5: बस्नको लागि मुढा, सोफा सेट, मन्दिरमा महिलाहरू लिएर हिँड्ने पूजा टोकरीहरू, कपडा झुन्डाउने ह्याङ्गरहरू हामीले अहिले उत्पादन गर्ने त्यही तालिम सिकाइरहेका छौँ।
0: लगायतका खबर सुनाउन चाहिँ बाँकी नै छन्। तपाईँ कृष्णसार एफएमको साथमा रहनुहोला।
2: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
1: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
2: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
1: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
2: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
1: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ, र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
6: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
7: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
8: रंग बहार, रंग बहार।
9: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
8: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
9: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बढाउ, उपहार जित्ने अवसर पाउ।
8: बर्जर पेन्स।
3: यो कृष्णसार FM
4: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
0: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार FM 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसार FM.com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब रेडियो कुराकानी। बर्दियाको बढैया तालमा अपाङ्गता भएका व्यक्तिहरूका लागि 21 दिने बेत बाँसको सामग्री उत्पादन गर्ने तालिम सुरु भएको छ। बर्दिया अपाङ्गता पुनर्स्थापना केन्द्रको आयोजना तथा RRN DGM नेपाल र एबिलिस फाउन्डेसनको आर्थिक सहयोगमा तालिम सञ्चालन भएको छ। अपाङ्गता भएका व्यक्तिको सशक्तिकरण गर्ने उद्देश्यले उक्त तालिम आयोजना गरिएको हो। कुराकानी गर्दै बर्दिया अपाङ्गता पुनर्स्थापना केन्द्र बर्दियाका अध्यक्ष नेत्र सापकोटा।
5: यहाँ बर्दिया जिल्लाका अहिले चारवटा पालिकाका अपाङ्गता भएका व्यक्ति र अति अशक्त अपाङ्गता भएका व्यक्तिका संरक्षक या अभिभावकहरू गरी 20 जनालाई यो बेतबाट उत्पादन गरिने सामग्रीहरू जस्तो मुढा, बस्नको लागि मुढा, सोफा सेट, पूजा मन्दिरमा लिएर हिँड्ने, महिलाहरू लिएर हिँड्ने पूजा टोकरीहरू, अनि महिलाहरूले सजाएर राख्ने चुरा पोते जस्ता ती चिज, सजाउने चिजहरू, अनि त्यस्तै गरेर कपडा झुन्डाउने ह्याङ्गरहरू हामीले अहिले उत्पादन गर्ने त्यही तालिम सिकाइरहेका छौँ।
10: जस्तै तालिम, बेतबाँसको तालिम तपाईँहरूले चाहिँ अपाङ्गता भएका व्यक्ति होइन उहाँहरूको परिवारलाई चाहिँ दिइराख्नु भएको छ, होइन यसबाट उहाँहरूलाई चाहिँ कस्तो खालको भविष्यमा फाइदा पुग्ने अपेक्षा गर्नुभएको छ?
5: हामीहरूले अपाङ्गता भएका व्यक्तिहरूले केही गर्न सक्नुपर्छ भन्ने हामी उद्देश्यमूलक छौँ, र अपाङ्गता भएका व्यक्तिहरूको स्वतः आर्थिक सशक्तिकरण गर्न अत्यन्त जरुरी छ, र त्यो आर्थिक सशक्तिकरण गरेर उनीहरूलाई आफ्नो खुट्टामा उभ्याउनको निम्ति, आर्थिक कमजोर नबनाउनको निम्ति, उनीहरूले आफ्नो हातको सिपले केही गरेर उत्पादन गरेर पैसा कमाउनको निम्ति पनि उहाँहरूलाई यो तालिम हामीले दिन खोजेका हौँ, र त्यही अनुसार अहिले हामीले त्यो गरिरहेका छौँ। र उनीहरूलाई यो 21 दिनको तालिम पर्याप्त मात्रामा छैन, यो बेसिक मात्रै हो। 21 दिनपछि हामीले अरू तालिम थप गर्ने तयारीमा नै छौँ।
10: जस्तै उहाँहरूलाई तालिम दिइसकेपछि, उहाँहरू सिप सिकिसके सकेपछि होइन सामग्री उत्पादन उहाँहरूले चाहिँ गर्नुहुन्छ, बजारीकरण चाहिँ कसरी हुन्छ, संस्थाले त्यो वातावरण कसरी मिलाउँछ, अथवा चाहिँ त्यो सिप सिकेका अपाङ्गता भएका व्यक्तिहरू आफै उहाँहरूले चाहिँ बजारीकरण गर्नुपर्ने हुन्छ।
5: त्यो हामीले स्पष्ट धारणा बनाएका छौँ र हाम्रो कार्ययोजनै बनेको छ। अहिले तत्काल रूपमा सिकेर उत्पादन गरेर उहाँहरूले बजारीकरण गर्न सक्नुहुन्न अपाङ्गता भएका व्यक्तिहरूलाई, उहाँहरूको बजारीकरण टोटल हामी गर्छौँ र हाम्रो सहयोगी दात्री निकाय जुन सहयोगी निकाय जुन छ उसले पनि हामीलाई सहयोग गर्छ बजारीकरणको निम्ति, र हामीले उहाँहरूले उत्पादन गरेका जुनसुकै बेदबाट बनेका जुनसुकै सामग्री पनि हामी किनिदिन्छौँ र उहाँहरूको मूल्य अनुसारको उहाँहरूलाई पैसा पेमेन्ट गर्छौँ, र संस्थाले स्वयं किन्छ र संस्थाले आफै बजारीकरण गर्छ। र त्यो मात्रै नभएर त्यो उत्पादनकर्ताहरूलाई हामी यो बेद बाँसको सामग्री उत्पादन कम्पनी भनेर स्थापना गर्ने तयारीमा नि छौँ। निरन्तर यो उत्पादन गरिरहने, निरन्तर बजारीकरण गरिरहने र आर्थिक संकलनदेखि लिएर आर्थिक उपार्जनदेखि लिएर आफूले चाहेको अवस्थामा पैसा म यो ठाउँमा जानु छ भन्नको निम्ति अपाङ्गता भएका व्यक्तिहरूले आफै जान सक्ने बनाउने हाम्रो प्रयत्न हुनेछ। र त्यो
10: सामग्री उत्पादनको लागि कच्चा पदार्थको पनि आवश्यकता हुन्छ होइन, त्यो कच्चा पदार्थ चाहिँ कसरी एभाइलेबल हुन्छ, उपलब्धता हुन्छ, अथवा चाहिँ पालिकाभित्रै छ?
5: हाम्रो केही यहाँ हाम्रो वन नर्सरीहरू छ बडैया ताल पालिकाभित्र, ती वन नर्सरीहरूसित हाम्रो कुराकानी भइरहेको छ, हुँदै गएको छ, र हामी बेद बाँसपुर बेदको निम्ति उत्पादन गर्न उत्प्रेरित यहाँका स्थानीय सामुदायिक वनहरूलाई उत्प्रेरित गर्नेछौँ, र आवश्यकता पर्यो भने हामीले बेदको बिरुवा पनि उत्पादन गरेर उहाँहरूलाई डिस्ट्रिब्युसन गर्ने हाम्रो योजना छ। त्यस्तै अहिले तत्काल हामीले सूर्यपटुवा, राजापुर, बाह्रबर्दिया, बडैया ताल जस्ता ठाउँहरूबाट हामीले बेद खरिद गरेर अहिले यी अपाङ्गता भएका व्यक्तिहरूलाई 21 दिने तालिमको लागि तयार गरिरहेका छौँ, र भोलि हामी यहीँको स्थानीय सामुदायिक वनहरूलाई उत्पादनमा उत्प्रेरित गर्ने, बेद लगाउने र त्यो बेद हामीले किन्ने, र हामीले किनेर ती अपाङ्गता भएका व्यक्तिहरूलाई अझ सशक्त, अझ क्षमतावान बनाउने र अरू थप तालिम, अरू 60 दिने तालिम हुन्छ कि 3 महिने तालिम हुन्छ कि, त्यो तालिम दिनको निम्ति पनि हामी स्रोत मोबिलाइजेसन गर्छौँ, सहयोगी निकाय खोज्छौँ, हामी आफ्नै तर्फबाट नै त्यहाँ लगानी गर्छौँ। त्यो लगानी गरेर अपाङ्गता भएका व्यक्तिहरूको निम्ति हामीले उनीहरूले केही गरेका छन् है, अब हामीले हेर्न पर्ने, सिक्न पर्ने ती अपाङ्गता भएका व्यक्तिहरूले गरेको कामलाई हेर्नुपर्छ भन्ने त्यस्तो खाले भूमिकामा हामी जान चाहन्छौँ।
0: गर्दै बर्दिया अपाङ्गता पुनर्स्थापना केन्द्रका अध्यक्ष नेत्र सापकोटा र समूह थारू। अब बाँकी खबर। बर्दियाको ठाकुरबाबा नगरपालिका अन्तर्गत डुब्रेनीमा सिँचाइका लागि निर्माण गरिएको अग्लो नहरले किसानलाई सिँचाइ सुविधा दिनुका साथै वन्यजन्तुको प्रवेश समेत रोक्न थालेको छ। बबई सिँचाइ आयोजनाले निर्माण गरेको नहरका कारण खेतीमा सिँचाइ सुविधा पुगेको र बर्दिया राष्ट्रिय निकुञ्जबाट आउने हात्ती लगायत वन्यजन्तुको प्रवेशमा कमी आएको स्थानीयले बताएका छन्। बबई सिँचाइ आयोजनाले गत आर्थिक वर्षमा करिब 20,59,18,000 रुपियाँको लागतमा 808 मिटर लामो अग्लो सिँचाइ कुलो निर्माण गरेको हो। आयोजनाका सूचना अधिकारी शेखरनाथ न्युपानेले वन्यजन्तुले नहर पार गर्न नसक्ने गरी संरचना निर्माण गरिएको बताउनु भएको छ। भारतबाट आयात हुने सागसब्जीमा भन्सारमा कडाई गरिएपछि बाँकेका किसानले उत्पादन गरेको सागसब्जी खेतबारीबाटै राम्रो मूल्यमा बिक्री हुन थालेको छ। मूल्य राम्रो पाउन थालेपछि बाँके डुडुवा गाउँपालिका 6 हिर्मिनिया, नेपालगञ्ज 14 भवनियापुर, 17 परसपुर, 19 वसुदेवपुर र 21 पुरैनी र 22 पुरैनाका विभिन्न गाउँमा किसानले व्यावसायिक तरकारी खेती बढाउँदै गएका छन्। गाउँका धेरै किसानले अहिले सागसब्जी खेती गर्न थालेको नेपालगञ्ज 21 पुरैनीका सलाउद्दिन बागवान बताउनुहुन्छ। भारतबाट आउने सागसब्जीको भन्सारमा कडाई गरिएपछि बाँकेका किसानले उत्पादन गरेको कृषि सामग्रीले बजार पाएको नेपालगञ्ज स्थित रानी तलाव कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष मोतीसरा थापा छेत्रीले बताउनुभयो। उहाँका अनुसार नेपालगञ्जको रानी तलाव बजारमा अहिले अधिकांश बाँकेमै उत्पादन भएको सागसब्जी आउने गरेको छ। भारतबाट बिक्रीका लागि ल्याइने सागसब्जी भन्सार गर्नुपर्ने प्रावधानका कारण स्वदेशी कृषि उपजले बजार पाएको हो। गोर्खापत्र अनलाइनमा सिराज खानले खबर लेख्नु भएको छ। पश्चिम डायरीमा अन्य खबरहरू सुनाउन चाहिँ बाँकी नै छन्। तपाईँ कृष्णसार एफएमको साथमा रहनुहोला।
11: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
12: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि। हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
13: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर, बाँके। सम्पर्क नम्बर 081414007 र 98482363390।
14: हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
15: सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट प्राली धम्बोजी कुलमा पछाडि, सम्पर्क नम्बर 081538055 र 98582896964।
16: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
17: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580304 र 98481380।
18: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
19: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
18: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
19: सम्पर्क 97051148070।
18: सोफा हब नेपालगञ्ज,
19: विश्वासमा नम्बर 1,
18: क्वालिटीमा सबैभन्दा बेस्ट।
20: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
17: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू, हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू, न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घण्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
20: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज।
6: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97443979900।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
0: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसारएफएम.com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। सशस्त्र प्रहरीले 9.5 किलो चरेसहित भारतीय युवकलाई नियन्त्रणमा लिएको छ। सशस्त्र सहित भारतीय युवकलाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी प्रधान कार्य

बुधबार प्रतिवेदन बुझाइएको प्रदेश लोक सेवा आयोगका सचिव शम्भु प्रसाद मनासानीले जानकारी दिनुभयो। आयोगका अनुसार 2082-83 विभिन्न सेवाका लागि 1164 पदका लागि विज्ञापन आह्वान समेत गरिएको थियो। नेपालगञ्ज पर्यटन परिषदले पर्यटन क्षेत्रको विकास र व्यवस्थापन सम्बन्धी आफ्नो नीति कार्यान्वयनलाई प्राथमिकतामा राख्दै प्रथम साधारण सभा तथा अधिवेशन गर्ने भएको छ। परिषदले यही असोज 11 गते साधारण सभा तथा प्रथम अधिवेशन आयोजना गरी त्यसपछि बाँकेको पर्यटन क्षेत्रलाई चलायमान बनाउने विभिन्न कार्यक्रम अघि बढाउने निर्णय गरेको हो। साधारण सभा र अधिवेशन मार्फत परिषदको आगामी कार्यदिशा तय गर्ने तयारी छ। परिषदका अध्यक्ष केशव न्युपानेले भन्नुभएको छ, माघीमा पर्यटनको सम्भावना भए पनि त्यसको एकीकृत विकास र प्रवर्धनमा अपेक्षित काम हुन नसकेको परिषदको निष्कर्ष रहेको छ। नेपाल भारत सिमानामा अवैध गतिविधिमा निरन्तर कडाई गरिरहेको सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा भित्राएको नेपालतर्फ ल्याउँदै गरेको 43,000 क्याप्सुल ट्रामाडोल र ओसार प्रसारमा प्रयोग भएको मोटरसाइकल खजुरा क्षेत्रबाट बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 30 गण मुख्यालय बागेश्वरी बाँकेका अनुसार सीमावर्ती खजुरा क्षेत्रमा चेक जाँचका क्रममा भारतबाट ल्याइएको धेरै ठूलो परिमाणको लागु औषध ट्रामाडोल क्याप्सुल मङ्गलबार बरामद गरिएको छ। बाँके प्रहरीले 51 ग्राम 540 मिलिग्राम लागु औषध ब्राउन सुगर सहित 3 जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी लागु औषध कारोबारमा संलग्न रहेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्जबाट काठमाडौँ जाने सवारी साधनमा लागु औषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले चेक जाँच गरेको थियो। सोक्रममा भेखा 4160 नम्बरको बसमा सवार सुर्खेत वीरेन्द्रनगर नगरपालिका 3 का 19 वर्षीय प्रिन्स शाहीलाई लागु औषध सहित पक्राउ गरिएको हो। प्रहरीका अनुसार शाहीले मार्करभित्र लुकाई राखिराखेको अवस्थामा शुद्ध तौल 10 ग्राम 870 मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको थियो। पक्राउपछि शाहीसँग सोधपुछ दर्ता गर्दा उक्त लागु औषध काठमाडौँसम्म पुर्याउनका लागि बसका सहचालक बाँकेको राप्ती सुनारी गाउँपालिका 1 का करिब 28 वर्षीय लाहुराम थारूले दिएको खुलेको प्रहरीको भनाइ रहेको छ। लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोद बहादुर कुँवरले जिम्मेवारी सम्हाल्नु भएको छ। नेपाल सरकार मन्त्री परिषदको भदौ 25 गतेको निर्णयअनुसार सचिव पदमा बढुवा हुनुभएका कुँवरले बुधबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रमुख सचिवको जिम्मेवारी सम्हाल्नु भएको छ। जिम्मेवारी सम्हालेपछि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मन्त्रालयका सचिव तथा कर्मचारीहरूसँग परिचयात्मक कार्यक्रम समेत गर्नुभएको थियो। यिनै खबरसँगै बिहान 6:30 बजेको पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट। आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पर्व मनाइँदै बर्दियाको ठाकुरबाबामा बन्यो नहर, हात्तीको जोखिम घट्यो। लुम्बिनी प्रदेशको आर्थिक सर्वेक्षण, स्वास्थ्य सेवाको पहुँच बढ्दै भेरी अस्पताल र खजुरा क्यान्सर अस्पतालको समिति गठनको प्रक्रिया अघि बढ्यो। सल्यानको दार्मामा स्क्रब टाइफस, अहिलेसम्म 4 जनाको मृत्यु, संयौँ बिरामी, भन्सार कडाईले स्थानीय तरकारीको बजार बढ्यो, बाँकेका किसानहरू उत्साहित। र बाँकेमा 9.5 किलो चरेस नियन्त्रणमा 20 वर्षीय भारतीय युवा पक्राउ। हवस् त, पश्चिम डायरीका प्राविधिक साथी विनुसँगै म राकेश पनि बिदा हुन्छु। आज असोज 1 गते बिहिबार 17 सेप्टेम्बरको दिन सबैका लागि शुभ रहोस्। नमस्कार।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
3: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज।
4: बीर डेंटल, बीर डेंटल, बीर डेंटल।
5: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
6: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स

0: अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार। पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने। दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बियर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
0: फोन नम्बर 081-532-375।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
5: रंग बहार, रंग बहार।
6: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
5: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
7: घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
5: बर्जर पेन्स।
8: नेपालगञ्ज सेतु बिका चोक नामै काफी क्या दामी।
9: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
10: आजै रोजो है।
8: मन पर्यो त पर्यो पर्यो।
11: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
8: सिङ्गापुर होलसेल सेतुबेका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
9: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
12: लहै, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
9: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
12: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
9: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
13: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
9: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98-580-36-577, 98-580-28-195 र 98-580-36-811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
14: यो कृष्ण सार एफएम। 94 MHz कृष्णसार जत्तिकै तेज।
15: हा हा

0: वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविशु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np सुबिसु।
1: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
2: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
2: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
2: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, MD इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
1: ए, साँच्चै?
2: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए, त्यो त झन् राम्रो
2: हो नि। डाक्टर पूनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वा, अब त मलाई धेरै ढुक्क लाग्यो।
2: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
2: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
3: दाइ, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
4: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
3: हो र, त्यहाँ के सेवा पाइन्छ त दाइ?
4: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
3: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निसाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
4: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639411786 र 98224392377।
5: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
6: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
3: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसुति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
6: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निःशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
3: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465 नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजीसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
3: नमस्ते दाई।
4: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
3: विदेश नाटेको दाई, प्रोसेस गर्दै थिए, अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
4: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
5: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
6: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
7: हाम्रा विशेषताहरू:
6: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
7: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
6: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाँझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
6: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
7: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
6: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
7: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
6: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
7: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
8: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो, तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
9: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
8: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
9: किन नहुनु, ल सुन्नुहोस्। नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
8: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
9: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-487-456-66।
10: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौ, असुरक्षित बसाइसराइ नगरौ, सचेत बनौ, मानव तस्करको जालबाट बचौ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
11: यो कृष्ण सार एफएम
12: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
1: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
0: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
1: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
0: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
1: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
0: सम्पर्क नम्बर 98480-2697, 98580-2697 र 98014-83697।
1: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
5: रंग बहार, रंग बहार।
6: बर्जर सँगै उपहार उपहार। बम्परमा यामाहा रेजियर।
5: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
5: बर्जर पेन्स।
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 8 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
5: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो आउनुहोस् सोफा हब नेपालगञ्ज
6: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट 10 देखि 15 वर्ष सम्मको वारेन्टी साथै फ्री डेलिभरीको सुविधा पनि अहिले थमाथम बिक्री भइरहेको छ
5: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि
6: सम्पर्क 97051148
5: सोफा हब नेपालगञ्ज
6: विश्वासमा नम्बर 1
5: क्वालिटीमा सबैभन्दा बेस्ट
7: वाउ प्लस टू परीक्षा पनि पास भयो अब कुन कलेजमा भर्ना हुने होला
8: ल है बधाई छ अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि
7: ए हो र त्यहाँ के पढ्न पाइन्छ त अनि त्यहाँको विशेषता पनि भन्देऊ न
8: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण वातानुकूलित एसी कक्षा कोठा समृद्ध पुस्तकालय अतिरिक्त क्रियाकलाप नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ
7: ल तिमीलाई धेरै धेरै धन्यवाद त्यसो भए म पनि यही भर्ना हुन्छु
9: हजुर प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ
7: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि थप जानकारीका लागि सम्पर्क 98 580 36 577 98 580 28 195 र 98 580 36 811 नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी सफल भविष्यको बलियो आधार

0: रंगाउ दे देश मेरो एवरेस्ट।
1: मन पर्यो त पर्यो पर्यो
2: जब से तुमको देखा है।
3: सिंगापुर होलसेल
4: नेपालगंज सेतु विकास चोक
1: सिंगापुर होलसेल
4: नेपालगंज सेतु विकास चोक नामै काफी क्या दामी
1: लेडिज तथा जेन्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
5: आजै रोजौ है।
4: मन पर्यो त पर्यो पर्यो
3: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न रोज्न छुन लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
4: सिङ्गापुर होलसेल सेतु बेका चोक अहिलेै जान पर्यो। हो सिङ्गापुर होलसेल मल नेपालगञ्ज सेतु बेका चोक। फोन 97 0695 92 45 98 28 36 50 65। सिङ्गापुर होलसेल मल।
6: रंग बहार रंग बहार
7: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
6: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
7: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ खुशी बढाउ उपहार जित्ने अवसर पाउ
6: बर्जर पेन्स।
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: सुन्नु न सावित्रीजी, मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
2: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
1: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
2: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448-87535 र 98082-54037।
3: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
4: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
3: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
4: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
3: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
4: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
3: सम्पर्क नम्बर 081-535-717।
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
6: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
5: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
6: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
7: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
5: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
6: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
7: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
8: नमस्ते दाई।
9: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
8: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
9: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
10: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
11: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
12: हाम्रा विशेषताहरू।
13: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
12: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
13: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
12: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
13: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
12: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
13: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
12: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
13: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज।
12: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
14: यो कृष्ण सार एफएम
15: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
6: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
7: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श, र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
6: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
7: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
6: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
7: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
6: सम्पर्क नम्बर 98-84-20-697, 98-85-23-697 र 98-014-83-697।
7: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
8: रंग बहार, रंग बहार।
9: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
8: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
9: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
8: बर्जर पेन्स।
10: यो कृष्ण सार एफएम
11: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: ओहो, घर त बनाइयो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
1: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
0: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटर द्वारा नाम लेखाई गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
2: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
3: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480-26435।
4: रंग बहार, रंग बहार।
5: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
4: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेन्सले।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु बिका चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु बिका चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
3: आजै रोजौ है,
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बिका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
6: दाजु, भारी गाउँकी चमेली नाम गरेकी केटी त कति राम्री, मिर्ग नै आँखा, गाउँभरि उसकै चर्चा। उसलाई बिहे गर्न पाउने केटो त साह्रै भाग्यमानी। दाजु, सोचौँ है, सोचौँ।

0: अहिले बिहानको 9 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कृष्णभीरमा गाडी सञ्चालन भएसँगै यात्रुलाई सहज ग्यास पुरानै मूल्यमा पाइने, जोखिम कायमै रहेकोले चालक र यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह। भोटेकोशी बाढीमा 6150 अझै सम्पर्कविहीन यातायात महासङ्घ अन्तर्गतका 191 गाडीमा क्षति। जलवायु परिवर्तन सम्बन्धी 49 बुँदे घरझोङ घोषणापत्र जारी, जलवायु न्यायको माग, हिमाल संरक्षणलाई विश्वव्यापी रूपमा प्राथमिकता दिनुपर्नेमा जोड। हङकङ विश्व वित्तीय केन्द्रको सूचकाङ्कमा तेस्रो तथा एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा, विश्वका धेरै वित्तीय केन्द्रको मूल्याङ्कनमा सुधार। र एसियाली खेलकुदमा नेपालको महिला भलिबल टोलीले आज इन्डोनेसियासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ 10 र 14 गते भोटेकोशी नदीमा आएको बाढीका कारण सडक भाँसिएपछि नयाँ ट्र्याक बनाएर आज बिहानैदेखि गाडी चल्न थालेका छन्। सडक खुलेसँगै देशका विभिन्न ठाउँबाट काठमाडौँ ओहोर दोहोर गर्ने यात्रुलाई सहज भएको छ। ग्यासको बुलेट पनि चल्न थालेकाले अब ग्यासको भाउ 2060 रुपियाँ नै कायम हुने नेपाल एलपी ग्यास उद्योग सङ्घले जनाएको छ। यसअघि वैकल्पिक मार्गबाट ढुवानी गर्नु परेको भन्दै ग्यासको भाउ प्रति सिलिन्डर 105 रुपियाँ 38 पैसा बढाइएको थियो। तर आजदेखि कृष्णभीरमा नयाँ ट्र्याक खोली राजमार्ग सञ्चालनमा ल्याइएकाले ग्यास पुरानै भाउमा पाइने भएको छ। कृष्णभीरको सडक खुलेसँगै ग्यास बुलेटसहितका ठूला गाडीहरू काठमाडौँ भित्रिन थालेका छन्। पृथ्वी राजमार्गका विभिन्न ठाउँमा अझै पनि सडक भाँसिने, पहिरो जाने तथा ढुङ्गा माटो खस्ने जोखिम कायमी रहेकाले चालक र यात्रुलाई विशेष सावधानी अपनाउन धादिङ प्रशासनले आग्रह गरे।

0: छ। भटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या 1403 जना पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा 364, नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 193, गोर्खामा 78, धादिङमा 72 र तनहुँमा 38 सब फेला परेको छ। उपचारका क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ। अहिलेसम्म फेला परेका सबमध्ये 105 जनाको शनाखत भइसकेको र बाँकी सबको पहिचानका लागि डिएनए परीक्षण लगायत प्रक्रिया अघि बढाएको प्राधिकरणको भनाइ छ। 6150 जना अझै सम्पर्कविहीन छन्। प्राधिकरणका अनुसार बाढीपछि अहिलेसम्म 13742 जनाको उद्धार गरिएको छ। भोटेकोसी बाढीमा नेपाल यातायात व्यवसाय राष्ट्रिय महासङ्घ अन्तर्गतका 191 गाडीमा क्षति पुगेको छ। महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार भोटेकोसी बाढीले देशभरका 9 कम्पनीका 191 गाडीमा क्षति पुग्दा ती गाडीका चालक, सहचालक र यात्रु गरी 344 जना बेपत्ता छन्। महासङ्घका अनुसार भोटेकोसी बाढीबाट नेपाल अरण्यको यातायात सेवा प्रणाली अन्तर्गतका 19 बस, 1 मिनी ट्रक, 2 जिप, 4 कन्टेनर लगायतमा क्षति पुग्दा 50 मजदुर बेपत्ता छन्। जलवायु परिवर्तनको असर न्यूनीकरण तथा हिमाली क्षेत्रको संरक्षणका लागि मुस्ताङको घरबझोङ गाउँपालिकाले 49 बुधे घरबझोङ जलवायु परिवर्तन घोषणा पत्र 2083 जारी गरेको छ। हिमालको आवाज, स्थानीय तहको संकल्प र जलवायु न्यायको साझा प्रतिबद्धता, स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी भन्ने मूल नारासहित आयोजना गरिएको 2 दिने घरबझोङ जलवायु परिवर्तन सम्मेलनको समापनसँगै घोषणा पत्र जारी गरिएको छ। घोषणा पत्रमा जलवायु न्यायको मागलाई मूल मुद्दाका रूपमा अघि सार्दै हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिनुपर्ने उल्लेख छ। घोषणापत्रमा जलवायु सङ्कटलाई विकासको चुनौतीका रूपमा स्वीकार गर्दै यसको जोखिमको पहिचान तथा नक्साङ्कन, पूर्व सूचना प्रणालीको विस्तार, पूर्व कार्यमा जोड र जलवायु उत्थानशील पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ। जोखिममा आधारित भू उपयोग योजना तथा सुरक्षित बस्ती विकासमा समेत जोड दिएको छ। यस्तै जलवायु अनुकूलनतर्फ जलस्रोत संरक्षण र जलसुरक्षाको सुनिश्चितता, जलवायु अनुकूलन कृषि तथा पशुपालन, स्थानीय जीविकोपार्जन, जैविक विविधता तथा पारिस्थितिक प्रणालीको संरक्षण र दिगो पर्यटन प्रवर्धनलाई प्राथमिकता दिनुपर्ने घोषणापत्रमा उल्लेख छ। सम्मेलनमा सातै प्रदेशका 421 पालिका र 36 जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी भएका थिए। गगन थापाको नेतृत्वलाई चुनौती दिँदै छुट्टै महाधिवेशनको तयारीमा लागेका काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवा आफ्नै समूहभित्र एक्लिँदै जानुभएको छ। 14 महाधिवेशनमा देउवा प्यानलबाट निर्वाचित उपसभापति पूर्णबहादुर खड्का सहितका शीर्ष नेताहरू संस्थापन पक्षसँग जोडिएका छन्। देउवासँग अब 5 पूर्व पदाधिकारी सहित केही नेताहरू मात्रै बाँकी छन्। पहिले देउवा समूहमा सक्रिय बालकृष्ण खाँड, ज्ञानेन्द्र बहादुर कार्की, महालक्ष्मी उपाध्याय, सुरेन्द्र राज पाण्डे, किशोर सिंह राठौर, महेन्द्र यादव, इन्द्रबहादुर बानिया, जीवन बहादुर साई, श्याम घिमिरे, मीन बहादुर विश्वकर्मा लगायतका नेताहरू देउबाको साथ छाडेर संस्थापनतर्फ लागेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
2: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
1: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
2: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
1: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक, जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
2: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97649 11786 र 98224 92377।
3: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
0: प्रतिष्ठानमा प्राप्त 112 पुस्तक मध्ये विस्तारित सूचीमा परेका 15 र संक्षिप्त सूचीमा रहेका 5 कृति मध्येबाट मूल्याङ्कन समितिले सलह छनौट गरेको हो। सलहले नेपाली समाजका सीमान्त आवाज, लैङ्गिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई कलात्मक ढङ्गले उजागर गरेको छ। यसै गरी पद्मश्री साधना सम्मान 2082 स्रष्टा कृष्ण धारावासीलाई प्रदान गरिएको छ। यसै गरी पद्मश्री गौरव पुरस्कार 2082 प्राध्यापक डाक्टर जयराज आचार्यलाई प्रदान गर्ने निर्णय गरिएको छ। यी तीनवटै पुरस्कारको राशि जनही 3,00,000 रुपियाँ तथा सम्मान पत्र रहेको छ। आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पर्व मनाइँदैछ। हरेक वर्ष असोज सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा आराधना गरिन्छ। विभिन्न कल कारखानामा विश्वकर्मा भगवानको तस्विरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कल कारखानालाई विशेष रूपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन्। आजका दिन उपयोगमा ल्याउने औजारमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेला नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ। यी विश्वासमा आज इन्जिन जडान भएका यन्त्र र गाडीमा समेत पूजा आराधना गरिन्छ। यातायात व्यवस्था विभागले लामो समयदेखि रोकिएको सार्वजनिक यात्रुवाहक गाडीको नयाँ दर्ता आजदेखि खुला गरेको छ। विभागले अस्ति भदौ 30 गते 7 वटै प्रदेशका पूर्वाधारसँग सम्बन्धित मन्त्रालयलाई पत्राचार गर्दै काठमाडौँ उपत्यकाभित्रको रुट तथा सार्वजनिक गाडी व्यवस्थापनका लागि निश्चित सीमा तोकेर दर्ता खुला गरेको थियो। विभागले सार्वजनिक गाडीको दर्ता खुला गर्ने सम्बन्धी सूचना हिजो सार्वजनिक गरेको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यका बाहिर सञ्चालन हुने सार्वजनिक यात्रुवाहक गाडीको दर्ता खुलेको हो। आज कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसै गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली केही ठाउँमा तथा कर्णाली प्रदेशका हिमाली थोरै ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको अनुमान छ। त्यसका अन्य पहाडीकै ठाउँमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना कायमी रहेको महाशाखाले जनाएको छ। यसै गरी सुदूरपश्चिम प्रदेशका तराई तथा मधेश प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। अब विदेशको खबर। विश्वका प्रमुख वित्तीय केन्द्रहरूको सूचकाङ्कमा हङकङले आफ्नो तेस्रो स्थान कायम राखेको छ। हङकङ एसिया प्रशान्त क्षेत्रका वित्तीय केन्द्रमध्ये भने पहिलो स्थानमा रहेको छ। बेलायत थिङ्क ट्याङ्क जेड एन ग्रुप र चीनको सेन्जेनमा रहेको चाइना डेभलपमेन्ट इन्स्टिच्युटले हिजो सार्वजनिक गरेको ग्लोबल फाइनान्सियल सेन्टर्स इन्डेक्स 40 अर्थात् जिएफसिआई 40 हङकङले 756 अङ्क प्राप्त गरेको छ। प्रतिवेदनमा विश्वका 117 वित्तीय केन्द्रको मूल्याङ्कन गरिएको छ। सूचकाङ्कमा न्युयोर्क पहिलो र लन्डन दोस्रो स्थानमा छन्। हङकङपछि सिङ्गापुर चौथो तथा साङ्घाई 5 स्थानमा छन्। हङकङ फिनटेक सेवामा विश्वकै पहिलो स्थानमा रहेको छ। वित्तीय क्षेत्रको विकासको सूचकमा पनि हङकङ पहिलो स्थानमा पुगेको छ। मानव पुँजीमा दोस्रो तथा व्यावसायिक वातावरण र पूर्वाधारमा पनि दोस्रो स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ। वित्तीय क्षेत्रका व्यवसायी तथा विज्ञको मूल्याङ्कनमा हङकङ लगानी व्यवस्थापन क्षेत्रमा पहिलो स्थानमा पुगेको छ। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाली टोलीले आज इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ। यो खेल दिउँसो 4 बजे सुरु हुनेछ। यो समूहमा नेपाल, इन्डोनेसिया र आयोजक जापान छन्। समूहका शीर्ष 2 टोली क्वार्टर फाइनलमा पुग्नेछन्। नेपालले प्रतियोगिताको पहिलो खेलमा हिजो आयोजक जापानसँग 3-0 सोझो सेटमा पराजय बेहोरेको छ। जापानले नेपाललाई 25-8, 25-12 र 25-11 हरायो। जापान एसियाली महिला भलिबलमा बलियो टोलीका रूपमा रहेको छ भने नेपालले खेलभर दबावमा गरेर र प्रतिस्पर्धा गर्नु पर्यो। पहिलो खेलको हारपछि नेपाल अहिले समूहमा अङ्क विहीन छ। त्यसैले इन्डोनेसिया विरुद्धको खेल नेपालका लागि समूह चरण पार गर्नेका लागि महत्त्वपूर्ण बनेको छ। समूहमा 3 टोली मात्र रहेकाले हरेक खेलको नतिजाले अन्तिम समीकरणमा ठूलो प्रभाव पार्नेछ। नेपालले इन्डोनेसियालाई हराएमा समूहको 1 जितसहित क्वार्टर फाइनल प्रवेशको सम्भावना जीवित रहनेछ। नेपाल र इन्डोनेसिया बीचको खेलपछि समूह 1 को अन्तिम खेलमा जापान र इन्डोनेसिया भिड्नेछन्। यो खेल भोलि हुनेछ। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। कृष्णभीरमा गाडी सञ्चालन भएसँगै यात्रुलाई सहज ग्यास पुरानै मूल्यमा पाइने जोखिम कायमै रहेकाले चालक र यात्रुलाई विशेष सावधानी अप्नाउन आग्रह। भोटेकोसी बाढीमा 6150 अझै सम्पर्कविहीन, यातायात महासङ्घ अन्तर्गतका 191 गाडीमा क्षति। जलवायु परिवर्तन सम्बन्धी 49 बुधे घरपझोङ घोषणापत्र जारी, जलवायु न्यायको माग, हिमाल संरक्षणलाई विश्वव्यापी रूपमा प्राथमिकता दिनुपर्नेमा जोड। हङकङ विश्व वित्तीय केन्द्रको सूचकाङ्कमा तेस्रो तथा एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा, विश्वका धेरै वित्तीय केन्द्रको मूल्याङ्कनमा सुधार। र एसियाली खेलकुदमा नेपालको महिला भलिबल टोलीले आज इन्डोनेसियासँग खेल्दै।
4: नमस्ते दाई।
5: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
4: विदेश नाटकको दाई प्रोसेस गर्दै थिए, अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
5: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
6: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
7: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
8: हाम्रा विशेषताहरू:
7: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
8: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
7: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
8: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
8: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
7: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
8: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
7: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
8: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
9: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
10: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
9: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
10: सम्पर्क 97-05-11-48-70।
9: सोफा हब नेपालगञ्ज,
10: विश्वासमा नम्बर 1,
9: क्वालिटीमा सबैभन्दा बेस्ट।
11: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
12: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
11: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
12: किन नहुनु, ल सुन्नुहोस्। नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
11: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
12: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-84-57-466।

0: रंग गाउँ दै देश मेरो एभरेस्ट
1: रंग बहार रंग बहार
2: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
1: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: बर्जर पेन्स
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: बीर डेंटल
1: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।
3: सुबिसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुबिसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागु हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुबिसु।
4: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
5: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
4: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
5: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
4: कस्तो खबर?
5: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, MD इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
4: ए, साँच्चै?
5: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
4: ए, त्यो त झन् राम्रो
5: हो नि। डाक्टर पुनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
4: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
5: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
4: यो त पुरा प्याकेज जस्तै भयो नि।
5: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
4: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
5: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
6: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
7: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
6: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
7: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री IVF क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
8: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री IVF क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
6: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
7: धन्यवाद शुभश्री IVF, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
8: थप जानकारीका लागि शुभश्री IVF क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
9: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
10: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
9: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज।
5: सम्पर्क नम्बर 081-531-386 र मोबाइल नम्बर 97-43-79-99-00।
11: यो कृष्ण सार एफएम
12: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बीडीएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड, नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085049451।
3: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
4: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवानिवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580304 र 98481380।
5: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
6: कान्ति आरोग्य अस्पताल छँदैछ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
5: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
6: 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
5: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
6: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
5: सम्पर्क नम्बर 081535717।
6: खुसीको खबर:
5: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
6: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसुति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
5: नोट: यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
6: सम्पर्क नम्बर 081536465, 98239806665 र 98482804665। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चौक, नेपालगञ्ज।
7: रंग बहार रंग बहार
8: बर्जर संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
7: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
8: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ
7: बर्जर पेन्स
9: यो कृष्णसार एफएम
10: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
3: यो कृष्णसार एफएम
0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
4: सुन्नु न सावित्रीजी, मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
5: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
4: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
5: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448-87535 र 98082-54037।
6: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
7: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
6: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
7: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
8: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
6: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
7: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
8: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
9: मन पर्यो त पर्यो, पर्यो
10: जब से तुमको देखा है।
11: सिंगापुर होलसेल,
12: नेपालगञ्ज सेतु विकास चोक,
13: सिंगापुर होलसेल,
12: नेपालगञ्ज सेतु विकास चोक, नामै काफी, क्या दामी।
5: लेडिज तथा जेन्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
14: आजै रोजौ है।
12: मन पर्यो त पर्यो, पर्यो
11: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गा।

0: mismo del cielo.
1: सिङ्गापुर होलसेल सेतुपिका चोक अहिलेै जान पर्यो। हो सिङ्गापुर होलसेल मल नेपालगञ्ज सेतुपिका चोक। फोन 97 0695 92 45 98 28 36 50 65। सिङ्गापुर होलसेल मल।
2: रंग बहार रंग बहार
3: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
2: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ
2: बर्जर पेन्स।
4: यो कृष्ण सार एफएम
1: 94 मेगाहर्ज। कृष्ण सार जत्तिकै तेज।
5: हे ईश्वर, मलाई जति दुःख कष्ट भए पनि मेरो उहाँलाई केही पनि नहोस्।
6: हे ईश्वर, मेरो उनीलाई दुःख कष्टबाट सधैँ टाढा राखिदिनु होला।

0: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: सुन न बहिनी, टेलरको सबै सामान भइसक्यो, मेसिन कहाँबाट ल्याउने होला?
2: ओहो दाई, त्यति पनि थाहा छैन? नेपालगञ्जको घरबारी टोलमा रहेको BSC मेसिन सप्लाई छँदैछ नि।
1: त्यहाँ कस्तो कस्तो मेसिनहरू पाउँछ नि?
2: तपाईँले जस्तो खोज्नु भयो त्यस्तै पाउँछ।
3: BSC मेसिन सप्लाई घरबारी टोल पिपल चौतारा उपमहानगरपालिका 2 नेपालगञ्ज। हामी कहाँ अनमोल, ताज र उषा ब्रान्डका साथै विभिन्न कम्पनीका सिलाइ मेसिन बिक्री तथा मरमत गरिन्छ। साथै सिलाइ मेसिन सम्बन्धी सबै पाठ पूर्जा एवं सामग्रीहरू पनि पाइन्छ। सम्पर्क नम्बर 98481 98 214 5772 र 98 224 52 478।
4: यसका साथै दसैँ तिहार र छठ पर्वमा 5-30% ग्राहक वर्गमा छुटको व्यवस्था गरिएको छ।
5: नमस्ते दाई।
6: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
5: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
6: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
7: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
8: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
9: हाम्रा विशेषताहरू:
8: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
9: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
8: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
9: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
8: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
9: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
8: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
9: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% विशेष छुट सेवा।
8: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NICSEA ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
9: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
10: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाई सराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौं। जनहितका लागि आफन्त नेपाल।
11: यो कृष्ण सार FM
12: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 0184140007 र 98482363।
3: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुविसु
4: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
1: बहिनी, किन चिन्ता लिनुहुन्छ? ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान जम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
5: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगंज। सम्पर्क फोन नम्बर 081530244, 98580-81244।
6: रंग बहार, रंग बहार।
7: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
6: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
7: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
6: बर्जर पेन्स।
8: यो कृष्ण सार FM
9: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: टाइम टेक
2: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
3: वाउ प्लस टू परीक्षा पनि पास भयो अब कुन कलेजमा भर्ना हुने होला
4: ल है बधाई छ अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि
3: ए हो र त्यहाँ के पढ्न पाइन्छ त अनि त्यहाँको विशेषता पनि भन्देऊ न
4: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण वातानुकूलित एसी कक्षा कोठा समृद्ध पुस्तकालय अतिरिक्त क्रियाकलाप नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ
3: ल तिमीलाई धेरै धेरै धन्यवाद त्यसो भए म पनि यही भर्ना हुन्छु
5: हजुर प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ
3: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि थप जानकारीका लागि सम्पर्क 98 580 36 577 98 580 28 195 र 98 580 36 811 नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी सफल भविष्यको बलियो आधार
6: नमस्ते दाई
7: नमस्ते नमस्ते धेरै दिनपछि देख्यौ त भाइ
6: विदेश जान आटेको दाई प्रोसेस गर्दै थिए अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको
7: समयमै सही ठाउँमा गएछौ त अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि
8: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान
9: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस् ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस् अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो
10: हाम्रा विशेषताहरू
9: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ
10: प्रत्येक दिन पेट छाती मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा
9: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा
10: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा
9: प्रत्येक महिना हार्दिक आइपिएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा
10: अत्याधुनिक प्रयोगशाला इको कार्डियोग्राम इको ईसीजी डिजिटल एक्सरे सेवा
9: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा
10: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% सम्म विशेष छुट सेवा
9: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज
10: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822

0: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
1: आजै रोजौ है।
2: मन पर्यो त पर्यो पर्यो।
3: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
2: सिङ्गापुर होलसेल सेतुबेका चोक अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल नेपालगञ्ज सेतुबिका चोक। फोन 97 0695 92 45 98 28 36 50 65।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: के हो कोडला राखेको छ, कता हो?

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
3: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
3: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
3: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
3: ए, साँच्चै?
4: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
3: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
3: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
3: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
3: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
4: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
5: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
6: कान्ति आरोग्य अस्पताल छँदैछ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
5: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
6: चौबिसै घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
5: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
6: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छानामुनि।
5: सम्पर्क नम्बर 081-535-717।

0: ये मेरी बेटी दलाल ही ये सब सुन ये सब सुन उठो उठो उठो अरे पुलिस है पुलिस का ले जा पुलिस ले जा ले जा
1: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
2: ओहो बाजे अब उता आइन ठ्याक्कै यता हेर्नुस् त पूर्वपट्टि हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा नाक कान घाँटी रोग विशेषज्ञ सेवा प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा छाला तथा यौन रोग विशेषज्ञ सेवा दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा एकुपंक्चर तथा फिजियोथेरापी सेवा चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा एयर कन्डिसन इमर्जेन्सी वार्ड स्ट्यान्डर्ड वार्ड
3: हजुर कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके सम्पर्क नम्बर 081414007 र 98482 63389।
4: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थाइराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाएँ तर भएन
5: ए तिमी यति चिन्तित किन के भयो फेरि
4: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
5: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
4: कस्तो खबर
5: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
4: ए साँच्चै
5: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
4: ए त्यो त झन् राम्रो
5: हो नि डाक्टर पूनमाचारी एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
4: वा अब त मलाई धेरै ढुक्क लाग्यो
5: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
4: यो त पुरा प्याकेज जस्तै भयो नि
5: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
4: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861।
5: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
6: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला
7: कान्ति आरोग्य अस्पताल छँदै छ नि पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ
6: हो र यो अस्पतालमा के सुविधा छन् नि
7: चौबिसै घण्टा इमर्जेन्सी सेवा दैनिक ओपिडी सेवा दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु पिआइसियु आइसियु हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन् अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि
6: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो
7: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि
6: सम्पर्क नम्बर 081535717।
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजीसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा
1: विशेषताहरू दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने किरा लागेको दाँतलाई भर्ने दाँत निकाल्ने दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने मेटल क्राउन बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने दाँतलाई प्रत्यारोपण गर्ने चाउरी परेको अनुहारलाई राम्रो पार्ने आँखा तल खाल्टो भएकोलाई भर्ने सबै उपचारहरू दूरबीनबाट गरिने डिजिटल एक्सरे सेवा
2: सम्पर्क गणपति क्लिनिक सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने पासङलाम रोड जाने बाटोमा फोन नम्बर 081-531-366 र 98-085-49-451
3: सुबिसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुबिसु अपर्च्युनिटी यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221 साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क शर्त र नियमहरू लागू हुनेछन् थप जानकारीका लागि www.subisu.net.np
4: दाई धेरै समयदेखि महिनावारी गडबडी सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु कहाँ जाँदा राम्रो होला
5: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ
4: हो र त्यहाँ के सेवा पाइन्छ त दाई
5: सुन त्यहाँ महिलाहरूका लागि बाँझोपन सेतो पानी महिनावारी गडबडी गर्भवती जाँच पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स हर्निया एपेन्डिक्स थाइराइड पित्त थैली गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि
4: हजुर मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निसाले सेवा दिइरहनु भएको छ तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्
5: मेडिकेयर क्लिनिक नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 11 बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा सम्पर्क नम्बर 97-639-11-786 र 98-224-92-377
6: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य
4: ओहो सर कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन के गर्ने होला
7: किन चिन्ता गर्नुहुन्छ न्यू कैलाश दर्शन होटल छँदैछ नि
4: कस्तो होटेल हो कुन्नी हामीले खोजेको सुविधाहरू छ कि छैन
7: किन नहुनु ल सुन्नुहोस् नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको एसी रुमको व्यवस्था भएको क्याबिन सहितको रेस्टुरेन्ट भएको कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ एनिभर्सरी बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ
4: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ
7: हजुर न्यू कैलाश दर्शन होटल नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20 राजा सम्पर्क फोन नम्बर 98-487-5746

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। चालु आर्थिक वर्षको दुई महिनामा सरकारको आमदानीभन्दा खर्च 9 अर्बले धेरै, कुल राजस्व सङ्कलन वार्षिक लक्ष्यको 11.5%। जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा राष्ट्रसङ्घ महासभामा उठाउने नेपालको तयारी। जलवायु सङ्कटका कारण नेपालले भोगिरहेको क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराउने। आज 24 जिल्लामा बाढीको जोखिम, साना नदीमा बहाव बढ्न सक्ने भएकाले सतर्कता अप्नाउन आग्रह। अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था लागू हुँदै बढ्दो आप्रवासनले घरको माग, सार्वजनिक सेवा तथा पूर्वाधारमा चाप परेको ठहर। र एसियाली खेलकुदमा नेपालको महिला भलिबल टोलीले आज इन्डोनेसियासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। चालु आर्थिक वर्ष 2083-84 सुरुवाती दुई महिनामा सरकारले झण्डै 2 खर्ब बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्म सरकारको कुल खर्च 1,99,83,72,00,00,000 रुपियाँ बराबर छ, जुन वार्षिक लक्ष्यको 9.41% हुन आउँछ। कार्यालयका अनुसार सरकारले चालु शीर्षकमा अहिलेसम्म 9.6% बजेट खर्च गरेको छ। यो शीर्षकमा चालु आर्थिक वर्षका लागि 12,70,58,90,00,000 बजेट विनियोजन भएकामा भदौ मसान्तसम्म 1,22,03,54,00,000 खर्च भएको छ। यस्तै पुँजीगत शीर्षकमा 4,31,10,63,00,000 बजेट विनियोजन भएकामा अहिलेसम्म वार्षिक लक्ष्यको 1.68% अर्थात् 7,66,48,00,000 मात्रै खर्च भएको कार्यालयको तथ्याङ्कबाट देखिन्छ। वित्तीय व्यवस्था शीर्षकको अहिलेसम्मको बजेट खर्च 16.59% छ। यो शीर्षक चालु आर्थिक वर्षका लागि 4,22,64,91,00,000 विनियोजन भएकोमा भदौ मसान्तसम्म 70,13,70,00,000 बराबर खर्च भएको हो। यस अवधिसम्म सरकारको खर्चको तुलनामा आमदानी कम छ। भदौ मसान्तसम्मको कुल राजस्व सङ्कलन वार्षिक लक्ष्यको 11.58% अर्थात् 1,90,10,79,00,000 छ। पछिल्ला दुई महिनामा मात्रै सरकारको आमदानीभन्दा खर्च झण्डै 9,72,00,00,000 बढी देखिएको छ। नेपालले राष्ट्रसङ्घको 81 महासभामा जलवायु परिवर्तनबाट भोगिरहेको क्षति, जलवायु न्याय, जलवायु वित्त तथा हिमाली क्षेत्रमा परेको असरलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले आज सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा महासभामा नेपालले उठाउने विषयबारे जानकारी दिनुभएको र यसले जलवायु सङ्कटका कारण भोगिरहेको जनधनको क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराइने बारे पनि बताउनुभयो। उहाँका अनुसार संयुक्त राष्ट्रसङ्घका 6 प्रमुख अङ्गमध्ये एक महासभामा 193 सदस्य राष्ट्रले एक राष्ट्र एक मतका आधारमा सार्वभौमिक समानताको अभ्यास गर्छन्। महासभाले विश्वका महत्त्वपूर्ण विषयमा छलफल, नीति निर्माण तथा बहुपक्षीय सहकार्य प्रवर्धन गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा काम गर्दै आएको समेत राईले बताउनुभयो। भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने समेत कार्यक्रम रहेको छ। नेपाली प्रतिनिधि मण्डल असोज 6 गते न्युयोर्क जानेछ। देशका विभिन्न जिल्ला भएर बहने साना नदी तथा खोलामा आज पानीको बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, नुवाकोट,

0: काठमाडौँ भक्तपुर ललितपुर गोर्खा धादिङ तनहुँ लमजुङ कास्की स्याङ्जा पर्वत बागलुङ म्याग्दी बझाङ बाजुरा र अछाम तथा आसपासका जिल्लाका साना नदीमा बहाव बढ्ने सम्भावना छ। वर्षाका कारण जलसतह बढ्न सक्ने र साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र आसपासका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ। आज सुनको भाव 2,300 रुपियाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज 2,99,500 रुपियाँमा कारोबार भइरहेको छ। हिजो सुन तोलाको 3,01,800 रुपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 60 रुपियाँले बढेर 4,625 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदी तोलाको 4,685 रुपियाँमा कारोबार भएको थियो। अर्थमन्त्री डाक्टर स्वर्णिम वागले 3 दिने भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ। भारत सरकारको निमन्त्रणमा आज उहाँ नयाँ दिल्ली जानुभएको हो। भ्रमणका क्रममा विपदपछिको पुनर्निर्माण लगायत दुई देशबीचको आर्थिक राजनैतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्ने भ्रमणको मुख्य उद्देश्य रहेको अर्थमन्त्री वागलेको सचिवालयले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा बसाइसराई रोक्न धनकुटाको छत्थर जोरपाटी गाउँपालिकाले सुरक्षित आवास बनाउँदै शरद ऋतुका लागि मनासलु हिमालको आरोहण सुरु लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा
3: सोचे भन्दा सस्तोमा हाई क्वालिटी का सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
4: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
5: अहिले थमाथम बिक्री भइरहेको छ।
3: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
4: सम्पर्क 97051148 70।
3: सोफा हब नेपालगञ्ज,
4: विश्वासमा नम्बर 1,
3: क्वालिटीमा सबैभन्दा बेस्ट।
6: रंग बहार
7: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
6: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि।
6: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ। बर्जर पेंट्स।
8: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौ, असुरक्षित बसाइसराई नगरौ, सचेत बनौ, मानव तस्करको जालबाट बचौ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
0: मेघार्ज यतिन्जेल हामीले चालु आर्थिक वर्षको 2 महिनामा सरकारको आमदानी भन्दा खर्च 9 अर्बले धेरै, जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा राष्ट्रसङ्घ महासभामा उठाउने नेपालको तयारी लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। गाउँमा बसाइसराई गरेर आउने परिवारलाई गाउँमै टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आफ्नो रणनीति परिवर्तन गर्ने भएको छ। 5 वर्षदेखि सञ्चालन हुँदै आएको दुहुना गाई वितरण कार्यक्रम प्रभावकारी नभएको निष्कर्ष निकाल्दै गाउँपालिकाले अब सुरक्षित आवास कार्यक्रमलाई प्राथमिकता दिने भएको छ। नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोड्ने र पशुपालन मार्फत आमदानीको स्रोत सृजना गर्ने उद्देश्यले गाउँपालिकाले आर्थिक वर्ष 2077-78 दुहुना गाई कार्यक्रम सञ्चालन गर्दै आएको थियो। 5 वर्षको अवधिमा 50 परिवारलाई लैनो गाई वितरण गरिएको गाउँपालिकाले जनाएको छ। पशुपक्षी विकास शाखाका प्रमुख राजकुमार राईका अनुसार पहिलो वर्ष 9 परिवारलाई गाई वितरण गरिएको थियो, तर गाई वितरण मात्रै गरेर परिवारलाई दीर्घकालीन रूपमा गाउँमा टिकाउन नसकिने देखिएपछि कार्यक्रमको स्वरूप परिवर्तन गर्न लागिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाका अनुसार बसाइसराई गरेर आउने परिवारका लागि आय आर्जनको अवसरसँगै स्थायी र सुरक्षित बसोबासको आधार आवश्यक देखिएको छ। शरद ऋतुका लागि मनासलु हिमालको आरोहण सुरु भएको छ। यो याममा आरोहणका लागि अनुमति लिएका विभिन्न देशका 466 जना आरोहीले गएको मङ्गलबारदेखि आरोहण सुरु गरेका हुन्। 39 समूहमा 342 जना पुरुष र 124 जना महिला आधार शिविरबाट आरोहणका लागि प्रस्थान गरेका छन्। आधार शिविरमा लामा गुरुले पूजा गरेर आरोहणको सायत गरिएको आरोहणका सहयोगी विश्वबहादुर गुरुङले बताउनुभयो। आरोहीहरूले अबको 1-2 दिन तीन हप्ताभित्र आरोहण गरिसक्ने उहाँको भनाइ छ। अब विदेशको खबर। अस्ट्रेलियाले विदेशी विद्यार्थीलाई अध्ययनका क्रममा श्रीमान श्रीमती तथा आश्रित सन्तान अस्ट्रेलिया लैजान पाउने सुविधा हटाउने तयारी गरेको छ। अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले विदेशी विद्यार्थीका परिवारका सदस्यलाई अस्ट्रेलिया ल्याउन रोक लगाउने व्यवस्था गर्न लागि जानकारी दिनुभएको द गार्जियनले जनाएको छ। अहिले अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्नो अध्ययन अवधिमा श्रीमान वा श्रीमती तथा 18 वर्ष मुनिका आश्रित सन्तानलाई अस्ट्रेलिया लैजान पाउने व्यवस्था छ। विद्यार्थीका श्रीमान वा श्रीमतीले पनि विद्यार्थीले अध्ययन गरिरहेको विषय र तह अनुसार निश्चित समयसम्म अस्ट्रेलिया काम गर्न पाउने व्यवस्था छ। तर प्रस्तावित नयाँ व्यवस्थाले परिवारका सदस्यलाई अस्ट्रेलिया ल्याउने वा सुविधा हटाउने तयारी गरिएको छ। सरकारले विद्यार्थीको संख्या घटाउने योजना नभए पनि उनीहरूका परिवारलाई साथमा ल्याउने सुविधा प्रभावकारी रूपमा बन्द गर्न खोजेको हो। पछिल्ला वर्षमा आप्रवासीको संख्या बढ्दा आवास पूर्वाधार र सार्वजनिक सेवामा दबाव रहेको भन्दै अस्ट्रेलियामा यसको आलोचना हुँदै आएको छ। बढ्दो आप्रवासनले घरको माग बढाएको र सार्वजनिक सेवा तथा पूर्वाधारमा चाप परेको बुझाइरहेको छ। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाली टोलीले आज इन्डोनेसियासँग खेल्दैछ। खेल दिउँसो 4 बजे सुरु हुनेछ। यो समूहमा नेपाल, इन्डोनेसिया र आयोजक जापान रहेका छन्। समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। नेपालले प्रतियोगिताको पहिलो खेलमा हिजो आयोजक जापानसँग 3-0 सोझो सेटमा पराजय बेहोरेको छ। जापानले नेपाललाई 25-8, 25-12, 25-11 हरायो। जापान एसियाली महिला भलिबलमा बलियो टोलीका रूपमा रहेको छ र नेपालले खेलभर दबावमा रहेर प्रतिस्पर्धा गरेको थियो। पहिलो खेलको हारपछि नेपाल अहिले समूहमा अङ्कविहीन छ। त्यसैले इन्डोनेसिया विरुद्धको खेल नेपालका लागि समूह चरण पार गर्नेका लागि महत्त्वपूर्ण छ। समूहमा 3 टोली मात्रै रहेकाले हरेक खेलको नतिजाले अन्तिम समीकरणमा ठूलो प्रभाव पार्नेछ। नेपालले इन्डोनेसियालाई हराएमा समूहमा 1 जितसहित क्वार्टर फाइनल प्रवेशको सम्भावना बलियो हुनेछ। नेपाल र इन्डोनेसिया बीचको खेलपछि समूह एको अन्तिम खेलमा जापान र इन्डोनेसिया खेल्नेछन्। यो खेल भने भोलि हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। चालु आर्थिक वर्षको 2 महिनामा सरकारको आमदानीभन्दा खर्च 9 अर्बले धेरै, कुल राजस्व सङ्कलन वार्षिक लक्ष्यको 11.5%। जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा राष्ट्रसङ्घ महासभामा उठाउने नेपालको तयारी। जलवायु सङ्कटका कारण नेपालले भोगिरहेको क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराउने। आज 24 जिल्लामा बाढीको जोखिम, साना नदीमा बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह। अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था लागू हुँदै बढ्दो आप्रवासनले घरको माग, सार्वजनिक सेवा तथा पूर्वाधारमा चाप परेको ठहर। र एसियाली खेलकुदमा नेपालको महिला भलिबल टोलीले आज इन्डोनेसियासँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ।

समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: Janta Cable, 5 दशक देखि।
1: हैन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
2: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुस् त पूर्वपट्टि।
3: हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
4: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 0184140007 र 98482363।
5: बीर डेंटल
6: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दाँत तथा मुख संबंधी संपूर्ण उपचार काठमाडौं तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
7: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
6: सम्पर्क बीर डेन्टल क्लिनिक, भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
7: फोन नम्बर 081532375।

0: सिङ्गापुर होलसेल
1: नेपालगञ्ज सेतु बिक चोक
2: सिङ्गापुर होलसेल
1: नेपालगञ्ज सेतु बिक चोक नामै काफी क्या दामी
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ
3: आजै रोजो है
1: मन पर्यो त पर्यो पर्यो
0: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न रोज्न छुन लगाउन पाइने स्थान सिङ्गापुर होलसेल
1: सिङ्गापुर होलसेल सेतुबेका चोक अहिलेै जान पर्यो हो सिङ्गापुर होलसेल मल नेपालगञ्ज सेतुबिका चोक फोन 97095942945 98286350 सिङ्गापुर होलसेल मल
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो सबैले एउटै प्रश्न सोध्छन् खुसीको खबर कहिले सुनाउने भनेर
5: मलाई थाहा छ तिमी कति पीडामा छौ तर हामीले अहिले आशा मार्नु हुँदैन
4: कति अस्पताल धायौ कति उपचार गरायौ अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ
5: होइन हामीसँग अझै आशा छ मैले शुभश्री आइबीएफ क्लिनिकको बारेमा धेरै सुनेको छु जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबीएफ क्लिनिक अनुभवी विशेषज्ञ चिकित्सक आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो
5: धन्यवाद शुभश्री आइबीएफ हाम्रो सपना साकार बनाइदिनु भएकोमा
6: थप जानकारीका लागि शुभश्री आइबीएफ क्लिनिक सोल्टीमोड काठमाडौँ फोन नम्बर 98614169
2: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थाइरोइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाएँ तर भएन
7: ए तिमी यति चिन्तित किन के भयो फेरि
2: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा वचन आउँदा मलाई झन् टेन्सन भइरहेको छ
7: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
2: कस्तो खबर
7: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
2: ए साँच्चै
7: अझ सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
2: ए त्यो त झन् राम्रो
7: हो नि डाक्टर पुनम आचार्य एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
2: वाह अब त मलाई धेरै ढुक्क लाग्यो
7: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
2: यो त पुरा प्याकेज जस्तै भयो नि
7: हो त अब ढिला नगर जाऊ आज गइहाल उपचार गर्न
2: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
7: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक
8: ओहो आज डाइह नै मजा लागत हो मजा से दवाई करेला कहटु
9: ए तो ओकर लाग कान्ति आरोग्य अस्पताल जाइन पश्चिम नेपालकै अनुभवी व उत्कृष्ट विशेषज्ञ चिरफारकैन डाक्टर से विश्वासिलो स्वास्थ्य सेवा यही कान्ति आरोग्य अस्पताल नेपालगञ्जमा मिलत
8: ए बात त ठिक कहिलो साँच्ची कि अस्पतालमा का का सुविधा मिलत त
9: उहाँ त 24 घन्टा इमर्जेन्सी सेवा दैनिक ओपिडी सेवा दूरबीन लेजर प्रविधि से शल्यक्रिया जरल घाउ उपचार गर्न सँगे एनआईसीयू पीआईसीयू आईसीयू हाईटेक अपरेशन थिएटर हो सुरक्षित प्रसूति सेवा फे उहाँ पा जाइत छोट बच्चा हो भर्खर जन्मल बच्चन के सामान्य से लेके जटिल रोग संगे सकु प्रकार के रोग के उपचार फे उहाँ कई जाए
8: ए ओसिनो कल से उहाँ जाए मन फे ढुक्क हुना चाहल रह
9: हो तो स्वास्थ्य हेरचाह कहले ठीक ठाउँ रोजना हो कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगंज सक्कुमेरिक उत्कृष्ट स्वास्थ्य सेवा अक्क ठाउँमा सम्पर्क नम्बर 081-535-717 कान्ति आरोग्य अस्पताल अपने हुकरनके स्वास्थ्य हमारी स्नेहा

0: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
1: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
0: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
1: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
0: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
1: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
2: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ। फोन नम्बर 98164169।
6: नमस्ते दाई।
7: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
6: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
7: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
8: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
9: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
10: हाम्रा विशेषताहरू:
9: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
10: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपीडी सेवा।
9: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
10: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
9: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
10: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
9: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
10: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
9: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
10: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
11: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू वरिष्ठ फिजिसियन तथा मुटु रोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हर्ट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ।
1: उच्च रक्तचाप, उच्च कोलेस्ट्रल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट एट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
0: उपलब्ध सेवाहरू
1: इसिजी, इको, टिएमटी, 24 घन्टे होल्टर, एबिपिएम, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ।
0: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म।
1: सम्पर्क नम्बर 081-536-667, 98215-97532। ठेगाना गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज।

0: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550 ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
2: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
1: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देउ न।
2: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
1: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
3: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
1: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98586 35577, 98588 95 र 98586 38 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
4: नमस्ते दाई।
5: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
4: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
5: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
6: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
7: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
8: हाम्रा विशेषताहरू:
7: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
8: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
7: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
8: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्यबाट उपचार तथा परामर्श सेवा।
8: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
7: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
8: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% सम्म विशेष छुट सेवा।
7: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
8: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
9: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो, तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
10: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
9: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
10: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
9: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
10: हजुर, न्यू कैलाश दर्शन होटल नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20 राजा। सम्पर्क फोन नम्बर 98484756।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विकट चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विकट चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
3: आजै रोजो है,
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बेका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बेका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
4: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। चिलिमी जलविद्युत आयोजनाको सुरुङमा फेला परेका 5 जनाको सपरिवारलाई हस्तान्तरण,

0: सूचना नेपाल खबरमा अब पूरा खबर। चिलिमे जलविद्युत केन्द्रको सुरुङबाट हिजो निकालेका पाँचवटा शव आफन्तले बुझेका छन्। भोटेकोशी नदीमा बाढी आउँदा केन्द्रको सुरुङभित्र ज्यान गुमाएका इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मिनराज मोक्तान, चौकीदारहरू श्यामबहादुर थापा मगर र तिलकबहादुर थापा मगर तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव पहिचानपछि परिवारलाई हस्तान्तरण गरेको चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध निर्देशक बाबु राजा महर्जनले जानकारी दिनुभयो। उद्धार टोलीले विद्युत केन्द्रको सुरुङको बाहिरी भागदेखि झन्डै 150 मिटरभित्र रहेको कन्ट्रोल रुम क्षेत्रबाट हिजो उनीहरूको शव निकालेको थियो। यसैबीच भोटेकोशी बाढीमा बेपत्ता हुनेको संख्या 6150 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जिल्ला तहबाट नाम थर र विस्तृत विवरण पुष्टि भएर आएपछि बेपत्ता सूची अध्यावधि गर्दा संख्या बढेको हो। प्राधिकरणका अनुसार बाढीमा परेर 1403 ज्यान गएको पुष्टि भएको छ। विस्थापित भएका मध्ये 1515 नुवाकोट र रसुवाका 29 होल्डिङ सेन्टरमा राखिएको छ। नेपालले संयुक्त राष्ट्रसङ्घको 81 महासभामा जलवायु न्याय, क्षति तथा नोक्सानी कोष र हिमाली क्षेत्रको संरक्षणलाई प्रमुख एजेन्डाको रूपमा उठाउने भएको छ। सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा परराष्ट्र सचिव अमृत बहादुर राईले जलवायु सङ्कटका कारण नेपालले भोगिरहेको जनधनको क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराउने जानकारी दिनुभएको हो। नेपालले फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज लगायत संयन्त्रबाट तत्काल वित्तीय सहयोग उपलब्ध गराउन आग्रह गर्नेछ। साथै जलवायु उत्थानशील पूर्वाधार, प्रविधि हस्तान्तरण र क्षमता विकासका लागि विकसित देशहरूसँग अपिल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। न्यूयोर्कमा नेपालले सगरमाथा टू द सी विषयमा उच्च स्तरीय साइड इभेन्ट समेत आयोजना गर्नेछ, जसको मुख्य उद्देश्य हिमाली क्षेत्रको पारिस्थितिक प्रणालीमा परेको असरबारे अन्तर्राष्ट्रिय ध्यान खिच्नु रहेको छ। महासभाको उच्च स्तरीय हप्ता अन्तर्गत हुने जनरल डिबेटलाई प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्नुहुनेछ। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्री सहितको नेपाली प्रतिनिधिमण्डल सेप्टेम्बर 22 अमेरिका प्रस्थान गरी सेप्टेम्बर 26 स्वदेश फर्कनेछ। सहकारी संस्थाले आफ्ना सदस्यहरूलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर 13% कायम भएको छ। सहकारी रजिस्ट्रारको कार्यालयले आजदेखि लागू हुने गरी यस ऐको 16% सीमालाई घटाएर नयाँ सन्दर्भ ब्याजदर 13% तोकेको हो। नयाँ व्यवस्था अनुसार अब सहकारीले 13%भन्दा बढी ब्याज लिन पाउने छैनन् भने बचत र ऋणको ब्याजदर बीचको अन्तर 6%भन्दा बढी हुन नपाउने व्यवस्था गरिएको छ। यसै गरी ऋणको ब्याजलाई मूल ऋणमा पुँजीकरण गरी पुनः ब्याज लगाउन नपाइने र हर्जना रकम असुल हुन बाँकी ब्याजको 5%भन्दा बढी लिन नपाइने कार्यालयले स्पष्ट पारेको छ। प्रशासनिक सेवा वा नवीकरण शुल्कका नाममा थप रकम लिन नपाइने र सम्पूर्ण लागत ब्याजदरमै समावेश हुनुपर्नेछ। संस्थाले आफ्ना सबै सदस्यका लागि समान ब्याजदर कायम गरी अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्नेछ। ऋण प्रवाह गर्दा रकम सिधै ऋणीको व्यक्तिगत खातामा जम्मा गर्नुपर्ने निर्देशन दिइएको छ। पूर्वी नवलपरासीको हुपिसेकोट गाउँपालिका 6 रहेको घाँडी भिरमा केही समयदेखि निरन्तर निस्किरहेको धुवा विषाक्त कार्बन मोनोअक्साइड ग्यास रहेको पुष्टि भएको छ। खानी तथा भूगर्भ विभागको विज्ञ टोलीले गरेको स्थलगत अध्ययन तथा प्रारम्भिक परीक्षण अनुसार चट्टानभित्र रहेको पाइराइट खानिज अक्सिजनसँग मिसिँदा उत्पन्न रासायनिक प्रतिक्रियाले यो घातक ग्यास निस्किएको हो। विज्ञहरूका अनुसार हावा र पानीको सम्पर्कमा पाइराइट बल्दा सल्फर डाइअक्साइड ग्यास र उच्च तापक्रम पैदा हुन्छ, जसले चट्टानमा रहेको कार्बनलाई बाल्न मद्दत गरिरहेको छ। यस ग्यासको असरले मानिस तथा पशुपक्षीमा टाउको दुख्ने, रिङ्गटा लाग्ने, श्वास प्रश्वासमा समस्या हुने र अचानक बेहोस भई ज्यान समेत जान सक्ने भएकोले धुवा निस्किएको ठाउँ नजिक नजान र नसुङ्न विज्ञहरूले कडा चेतावनी दिएका छन्। यसै गरी धुवा निस्किएको ठाउँ मुनिको खोल्सीमा बग्ने पानीमा समेत एसिडको मात्रा उच्च पाइएकाले त्यो पानी पिउन वा प्रयोग गर्न नमिल्ने विज्ञहरूले बताएका छन्। स्थानीय प्रशासन तथा विज्ञहरूले रिल वा भिडियो बनाउने बहानामा जोखिमपूर्ण क्षेत्रमा नजान र सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रको खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: खुशीको खबर।
2: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञ

0: द्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
1: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
0: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निःशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465 नेपालगञ्ज नेसनल अस्पताल बिपी चोक नेपालगञ्ज।
2: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
3: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी साथै फ्री डेलिभरीको सुविधा पनि।
2: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
3: सम्पर्क 97-05-11-48-70।
2: सोफा हब नेपालगञ्ज,
3: विश्वासमा नम्बर एक,
2: क्वालिटीमा सबैभन्दा बेस्ट।
4: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोट, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
3: अहिया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
4: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्लोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
5: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
4: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगंज। सम्पर्क फोन नम्बर 081 530 244, 98 580 81 244।
6: Back to back.
7: In this song on
6: Stay tuned.

0: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गरा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा
2: हजुर। कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
3: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
4: कान्ति आरोग्य अस्पताल छँदैछ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
3: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
4: चौबिसै घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
3: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
4: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
3: सम्पर्क नम्बर 081-535-717। हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
4: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
3: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
4: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
3: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
4: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
3: सम्पर्क नम्बर 98-480-20-697, 98-580-23-697 र 98-014-83-697।
4: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।
5: In this song on Stay tuned.

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 4 बजेको छ.
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.
2: नमस्ते दाई.
3: नमस्ते नमस्ते. धेरै दिनपछि देख्यौ त भाइ.
2: विदेश नाटकको दाई प्रोसेस गर्दै थिए. अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको.
3: समयमै सही ठाउँमा गएछौ त. अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि.
4: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान.
5: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो.
6: हाम्रा विशेषताहरू:
5: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ.
6: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा.
5: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा.
6: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श.

0: को तेस्रो तल्ला कारकान्तो चोक नेपालगंज।
1: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि
3: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: बर्जर पेन्सले

0: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो, तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन। के गर्ने होला?
1: किन चिन्ता गर्नुहुन्छ? न्यू कैलाश दर्शन होटल छँदैछ नि।
0: कस्तो होटल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
1: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
0: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
1: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98487646।
2: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
3: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फेमिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
4: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363।
5: ओहो, घर त बनाइयो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
4: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
5: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
4: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाँचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
6: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
7: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480 26435।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु विकट चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु विकट चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
3: आजै रोजौ है,
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बेका चोक, अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बेका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रोकिन्छ शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
3: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला
4: कान्ति आरोग्य अस्पताल छँदैछ नि पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ
3: हो र यो अस्पतालमा के सुविधा छन् नि
4: 24 घण्टा इमर्जेन्सी सेवा दैनिक ओपिडी सेवा दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु पिआइसियु आइसियु हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन् अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि
3: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो
4: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि
3: सम्पर्क नम्बर 081535717
5: अहिया कान दुखेर हैरान भइरहेछ के गर्ने कहाँ जाने होला
6: बहिनी किन चिन्ता लिनुहुन्छ ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू कानको कानेगुजी निकाल्ने कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने कान दुख्ने कान कराउने कान जम्प हुने कानबाट तरल पदार्थ निस्किने कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ
7: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ
6: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगञ्ज सम्पर्क फोन नम्बर 081530244 98580812444
3: हजुरबालाई लामो समयदेखि कानको समस्या छ नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला
4: ए त्यसो भए त चिन्तै लिनु पर्दैन नि नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ त्यति मात्र कहाँ हो र यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग काने ढुसी कान चिलाउने कान कम सुन्ने कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ बिटिई सिआइसी आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्
3: ए त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त
4: अवश्य समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ
3: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र
4: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 6 फुलटेक्रा आर्मी ब्यारेक सामुन्ने राप्ती रोड बाके सञ्चालक पुरन चौधरी
3: सम्पर्क नम्बर 98 84 20 697 98 85 23 697 र 98 014 83 697
4: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ नियमित कानको जाँच गरौँ
8: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङको फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
9: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
10: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
11: यो कृष्ण सार एफएम
12: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पांच दशक देखी
1: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
2: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
3: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
4: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
5: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
6: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
5: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
7: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट का लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा बास सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
8: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
7: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98-480-27-590 र 081-534-328।
9: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
10: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
9: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
10: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
11: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
9: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
10: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
11: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
12: रंग बहार, रंग बहार।
13: बर्जर सँगै उपहार उपहार, बम्परमा यामाहा रेजियर।
12: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
13: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बढाउ, उपहार जित्ने अवसर पाउ।
12: बर्जर पेन्स।
14: यो कृष्ण सार एफएम
15: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: एक्सट्रीम एनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 5 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: रंग बहार
4: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
3: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
4: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
3: बर्जर पेंस
5: वाओ प्लस टू परीक्षा पनि पास भयो अब कुन कलेजमा भर्ना हुने होला
6: ल है बधाई छ अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि
5: ए हो र त्यहाँ के पढ्न पाइन्छ त अनि त्यहाँको विशेषता पनि भन्देऊ न
6: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडीज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुला भइसकेको छ दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण वातानुकूलित एसी कक्षा कोठा समृद्ध पुस्तकालय अतिरिक्त क्रियाकलाप नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ
5: ल तिमीलाई धेरै धेरै धन्यवाद त्यसो भए म पनि यही भर्ना हुन्छु
7: हजुर प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ
5: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित ठेगाना नेपालगञ्ज 10 बाके औद्योगिक क्षेत्रको ठिक अगाडि थप जानकारीका लागि सम्पर्क 98 5 80 36 5 77 98 5 80 28 195 र 98 5 80 36 811 नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी सफल भविष्यको बलियो आधार

0: फेरेको वा गर्नुपर्ने, मुटुको भल फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
1: उपलब्ध सेवाहरू
0: ईसीजी, इको, टिएमटी, 24 घन्टे होल्टर, एबिपिएम, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म।
0: सम्पर्क नम्बर 081-536-667, 98215-97532। ठेगाना गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज।

0: रंगा उदय देश मेरो एवरेस्ट।
1: नमस्ते दाई।
2: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
1: विदेश नाटकको दाई प्रोसेस गर्दै थिए, अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
2: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
5: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
5: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपीडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
5: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
5: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
5: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
6: बीर डेंटल
7: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामी छाने द्वारा उपचार गरिन्छ।
8: डाक्टर लामी छाने द्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधि द्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
7: सम्पर्क बीर डेन्टल क्लिनिक, भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
8: फोन नम्बर 081-532-375।
9: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाइ सराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौं। जनहितका लागि आफन्त नेपाल।
10: यो कृष्ण सार एफएम
11: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियर
0: बर्जर पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेंस
2: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त
3: ओहो बाजे अब उता आएन ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि
4: हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फेमिली फिजिसियन सेवा हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा नाक कान घाँटी रोग विशेषज्ञ सेवा प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा छाला तथा यौन रोग विशेषज्ञ सेवा दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा एकुपंक्चर तथा फिजियोथेरापी सेवा 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा एयर कन्डिसन इमर्जेन्सी वार्ड स्ट्यान्डर्ड वार्ड
5: हजुर कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399
6: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो सबैले एउटै प्रश्न सोध्छन् खुसीको खबर कहिले सुनाउने भनेर
7: मलाई थाहा छ तिमी कति पीडामा छौ तर हामीले अहिले आशा मार्नु हुँदैन
6: कति अस्पताल धायौ कति उपचार गरायौ अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ
7: होइन हामीसँग अझै आशा छ मैले शुभश्री आइबीएफ क्लिनिकको बारेमा धेरै सुनेको छु जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ
8: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबीएफ क्लिनिक अनुभवी विशेषज्ञ चिकित्सक आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित
6: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो
7: धन्यवाद शुभश्री आइबीएफ हाम्रो सपना साकार बनाइदिनु भएकोमा
8: थप जानकारीका लागि शुभश्री आइबीएफ क्लिनिक सोल्टीमोड काठमाडौँ फोन नम्बर 98-61-14-16-99
9: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला
10: कान्ति आरोग्य अस्पताल छँदैछ नि पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ
9: हो र यो अस्पतालमा के सुविधा छन् नि
10: 24 घण्टा इमर्जेन्सी सेवा दैनिक ओपिडी सेवा दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु पिआइसियु आइसियु हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन् अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि
9: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो
10: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि
9: सम्पर्क नम्बर 081-535-717
11: यो कृष्ण सार एफएम
12: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
0: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: सुन न बहिनी, टेलरको सबै सामान भइसक्यो, मेसिन कहाँबाट ल्याउने होला?
6: ओहो दाई, त्यति पनि थाहा छैन? नेपालगञ्जको घरबारी टोलमा रहेको बिएस सिलाई मेसिन सप्लाई छँदैछ नि।
5: त्यहाँ कस्तो कस्तो मेसिनहरू पाउँछ नि?
6: तपाईँले जस्तो खोज्नु भयो त्यस्तै पाउँछ।
7: बिएस सिलाई मेसिन सप्लायर्स, घरबारी टोल, पिपल चौतारा, उपमहानगरपालिका 2, नेपालगञ्ज। हामी कहाँ अनमोल, ताज र उषा ब्रान्डका साथै विभिन्न कम्पनीका सिलाई मेसिन बिक्री तथा मरमत गरिन्छ। साथै सिलाई मेसिन सम्बन्धी सबै पाठ पूजा एवं सामग्रीहरू पनि पाइन्छ। सम्पर्क नम्बर 98-481-2318, 98-224-1572 र 98-224-5278।
8: यसका साथै दसैँ तिहार र छठ पर्वमा 5-30% सम्म ग्राहक वर्गमा छुटको व्यवस्था गरिएको छ।
9: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: धेरै उजुरी भूमि मन्त्रालयका
1: महाधिवेशनमा सबैलाई समेट्न अन्तिम समयसम्म पहल गर्ने काङ्ग्रेसको निर्णय, उद्घाटनका लागि आउन देउबालाई थापाको आग्रह, देउबा पक्षका 40 जना भन्दा बढी प्रभावशाली नेताहरू सानेपा बैठकमा सहभागी,
0: चन्द्रमामा नयाँ विशाल खाल्डो भेटियो, भूगर्भीय संरचना र खाल्डो निर्माण प्रक्रियाबारे थप जानकारी प्राप्त गर्न सहयोग पुग्ने,
1: र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली समूह चरणबाटै बाहिरियो।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा, श्री एफई 550D

0: हाई क्वालिटी का सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगंज।
1: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
2: अहिले थमाथम बिक्री भइरहेको छ।
0: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
1: सम्पर्क 97051148 70।
0: सोफा हब नेपालगंज,
1: विश्वासमा नम्बर एक,
0: क्वालिटीमा सबैभन्दा बेस्ट।
3: नमस्ते दाइ।
4: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
3: विदेश जान आटेको दाइ, प्रोसेस गर्दै थिए।
4: तथा व्यवस्थापन प्राधिकरणले हिजो सार्वजनिक गरेको विवरणमा बेपत्ताको संख्या 5, अस्ति सार्वजनिक गरेको विवरणमा बेपत्ताको संख्या 5,179 जना थियो, तर हिजो बेलुकाको विवरणमा 971 जनाले बढेर 6,150 जना पुगेको हो। प्राधिकरणका अनुसार जिल्ला तहबाट नाम थर र विस्तृत विवरण पुष्टि भएर आएपछि बेपत्ता सूची अध्यावधि गर्दा संख्या बढेको हो। बेपत्ता सूचीमा स्थानीय बासिन्दा, अन्य जिल्लाका नेपाली र विदेशी नागरिक समेत रहेका छन्। प्राधिकरणका अनुसार बाढीमा परेर 1,403 जनाको ज्यान गएको पुष्टि भएको छ। विस्थापित 1,515 जनालाई नुवाकोट र रसुवा का 29 होल्डिङ सेन्टरमा राखिएको छ। यसैबीच सिलिमे जलविद्युत केन्द्रको सुरुङबाट हिजो निकालेका 5 शव आफन्तले बुझेका छन्। भोटेकोसी नदीमा बाढी आउँदा केन्द्रको सुरुङभित्र ज्यान गुमाएका इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मिनराज मोक्तान, चौकीदारहरू श्याम बहादुर थापा मगर र तिलक बहादुर थापा मगर तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव पहिचानपछि परिवारलाई हस्तान्तरण गरेको सिलिमे जलविद्युत कम्पनीका प्रबन्ध निर्देशक बाबुराजा महर्जनले जानकारी दिनुभयो। उद्धार टोलीले विद्युत केन्द्र को सुरुङको बाहिरी भागदेखि झन्डै 150 मिटर भित्र रहेको कन्ट्रोल रुम क्षेत्रबाट हिजो उनीहरूको शव निकालेको हो।
5: सांसदहरूले बाढीमा बेपत्ता भएका नागरिकको खोजी तीव्र बनाउन र पीडित परिवारलाई कानूनी अधिकारबाट वञ्चित नगर्न सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसदहरूले भोटेकोसी तथा रसुवा बाढीका बेपत्ताको शव फेला नपर्दा, मृत्यु दर्ता, बिमा, क्षतिपूर्ति र बैंकिङ प्रक्रिया रोकिँदा परिवार थप समस्यामा परेको बताएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी सांसद ठाकुर सिंह थारूले रसुवाका पीडितले कुसको शव बनाएर अन्तिम संस्कार गरे पनि पोस्टमार्टम रिपोर्ट अभावमा पालिकाले मृत्यु दर्ता नगरेको उल्लेख गर्नुभयो। उहाँले बेपत्ता सम्बन्धी मुलुकी देवानी संहिताको प्रावधान संशोधन गरी प्रक्रिया सहज बनाउन माग गर्नुभयो। त्यस्तै सांसदहरू विश्वराज पोखरेल, कृष्ण हरि बुढाथोकी र नेपाली काङ्ग्रेसका सांसद विष्णु बहादुर खड्काले मृत फेला परेका शवको डिएनए परीक्षण गरी पहिचान गर्न र सुरुङभित्र तथा बाहिर बेपत्ताको खोजी कार्य थप तीव्र बनाउन सरकारसँग माग गर्नुभएको छ।
4: यसैबीच प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौजदात रकम झण्डै 14 अर्ब रुपियाँ पुगेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्म विभिन्न 9 बैङ्कमा 10,79,26,64,898 रुपियाँ मौजदात छ। यस्तै कोषका 2 बैङ्कमा रहेको डलर खातामा 2,39,30,731 अमेरिकी डलर जम्मा भएको छ। कार्यालयका अनुसार सबै खातामा गरी 14,45,98,10,178 रुपियाँ जम्मा भएको छ। कोषमा जम्मा भएको रकमबाट रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब रुपियाँ निकासा भइसकेको छ।
5: नेपाल र तिब्बतको सीमावर्ती क्षेत्र लाङटाङ लिरुङमा गएको विनाशकारी बाढी र हिम पहिरोमा मानव सिर्जित जलवायु परिवर्तनको प्रत्यक्ष भूमिका रहेको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन्। इम्पेरियल कलेज लन्डन सहितका अन्तर्राष्ट्रिय शोधकर्ताहरूको समूह वर्ल्ड वेदर अट्रिब्युसनले सार्वजनिक गरेको पछिल्लो अध्ययन अनुसार 5,150 मिटर उचाइमा रहेको पहाडको ठूलो भाग अचानक भत्किँदा यो विपत्ति निम्तिएको हो। झण्डै 2.2 वर्ग किलोमिटर क्षेत्रबाट 11 करोड घनमिटर चट्टान र हिउँ 1400 मिटर तल बज्रिँदा 5.2 म्याग्निच्युड बराबरको भूकम्पीय कम्पन मापन भएको थियो। अध्ययनकी सहलेखिका तथा जलवायु विज्ञ डाक्टर फ्रिडेरिको ओटोका अनुसार मानवका कारण बढेको तापक्रमले हिमाली क्षेत्रको पार्माफ्रस्ट अर्थात् अत्यधिक चिसोले जमेको भूमि पग्लेको छ। सो क्षेत्रमा जुलाई र अगस्त महिनाको तापक्रम सामान्यभन्दा 1.5 डिग्री सेल्सियस बढी थियो भने हिमनदीहरू प्रतिवर्ष आधा मिटरका दरले पातलिँदै गएका थिए। यसअघि 2072 सालको भूकम्पले कमजोर बनाएको पहाडी भिर, अघिल्लो वर्षको अत्याधिक हिमपात र तीव्र रूपमा पग्लेको हिउँको संयुक्त प्रभावले यो घटनालाई अझ भयावह बनाएको प्रतिवेदनमा भनिएको छ। वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रका भौगर्भिक संरचनाहरू अस्थिर बन्दै गएको चेतावनी दिँदै भविष्यमा यस्ता विपदबाट बस्न उच्च हिमाली क्षेत्रको निरन्तर अनुगमन र पूर्व सूचना प्रणाली

0: तत्काल सुदृढ बनाउनु पर्नेमा जोड दिएका छन्।
1: 18 दिनसम्मको अवरोध र 21 दिनको निरन्तर प्रयासपछि पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीर सडक खण्ड सञ्चालनमा आएको छ। अहिले दुईतर्फी नै सञ्चालनमा रहेको भए पनि जोखिम कायमै रहेकाले दीर्घकालीन समस्या समाधानका लागि प्राविधिक अध्ययन सुरु गरेको सडक विभागले जनाएको छ। विभागका अनुसार माथिल्लो भागबाट पहिरो खस्ने र तल्लो भागमा नदी कटानको जोखिम कायमै छ। सडक विभागका इन्जिनियर सुरेश पौडेलका अनुसार तत्कालका लागि ग्राभेल गरेको यो सडकलाई बर्खा सकिए लगत्तै कालोपत्री गरिनेछ। साथै स्थायी समाधानका लागि माथिल्लो भागमा पानी व्यवस्थापन, पहिरो नियन्त्रण संरचना र दीर्घकालीन विकल्पका रूपमा सुरुङ मार्ग वा त्रिशुली पारी वैकल्पिक सडक बनाउने बारेमा पनि छलफल भइरहेको छ।
0: आर्थिक वर्ष 2082-83 अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कुल 40,842 उजुरी परेका छन्। आयोगले काठमाडौँमा पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार कुल उजुरीमध्ये स्क्रिनिङ तथा प्रारम्भिक छानबिनबाट 80% भन्दा बढी अर्थात् 32,823 उजुरी फर्छ्योट भएका छन्। तहगत रूपमा विश्लेषण गर्दा पालिकामा हुने अनियमितता विरुद्ध सबैभन्दा बढी 20,025 उजुरी परेका छन्। यो कुल उजुरीको झन्डै आधा हो। यस्तै संघीय सरकारतर्फ झन्डै 38% र प्रदेश सरकारतर्फ 13% उजुरी दर्ता भएका छन्। संघीय मन्त्रालयहरूतर्फ सबैभन्दा बढी उजुरी भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयसँग सम्बन्धित परेका छन्। प्रदेशतर्फ मध्य प्रदेशमा सबैभन्दा बढी र गण्डकी प्रदेशमा सबैभन्दा कम उजुरी दर्ता भएका छन्। यस्तै पालिकातर्फ काठमाडौँ र पोखरा महानगरपालिकामा सबैभन्दा धेरै उजुरी परेका छन्। उजुरी परेका शीर्ष 10 पालिकामा 8 मध्य प्रदेशकै रहेका छन्। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार समीक्षा अवधिमा विभिन्न भ्रष्टाचारजन्य कसुरमा विशेष अदालतमा 175 मुद्दा दायर गरिएका छन्। सार्वजनिक सम्पत्ति हानि नोक्सानी र घुस रिश्वत सम्बन्धी मुद्दा धेरै रहेका छन्। यी मुद्दाहरूमा 990 प्रतिवादी बनाउँदै कुल 25,23,65,00,000 रुपियाँभन्दा बढी बिगो मागदाबी गरिएको छ। यसै अवधिमा विशेष अदालतबाट फैसला भएका 156 मुद्दामध्ये 52%मा आयोगलाई सफलता मिलेको छ। उजुरी दर्ताका लागि आयोगले वेबसाइट, इमेल, टेलिफोन, सामाजिक सञ्जाल र हेलो सरकार लगायतका माध्यम प्रयोग गर्दै आएको छ।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। भोटेकोशी बाढीबाट प्रभावितलाई राखेका ठाउँमा संक्रामक रोगको जोखिम र व्यवस्थापन बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: रंग बहार
3: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
2: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65-inch को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
2: बर्जर पेन्सले।

0: रङ्गा हुँदैदेश मेरो एभरेस्ट।
1: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाइ सराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौं। जनहितका लागि आफन्त नेपाल।

0: प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढीमा बेपत्ता हुनेको संख्या 6,150 जना पुग्यो, हिम पहिरो झर्नुमा जलवायु परिवर्तनको ठूलो भूमिका रहेको वैज्ञानिक निष्कर्ष सार्वजनिक, 2072 सालको भूकम्प पनि सहायक कारण हुन सक्ने, बेपत्ता भएका नागरिकको खोजी तीव्र बनाउन र पीडित परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण, अख्तियारमा 1 वर्षमा झन्डै 41,000 उजुरी, पालिका सम्बन्धी उजुरी सबैभन्दा धेरै, सङ्घीय सरकारतर्फको धेरै उजुरी, भूमि मन्त्रालयका लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। नेपाली काँग्रेसले 15 महाधिवेशनबाट पार्टीका सबै तहका नेता कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने जनाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्य समिति बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा कुनै पनि नेता नछुटुन् भन्ने उद्देश्यले पार्टीले निरन्तर पहल गरिरहेको बताउनु भएको हो। उहाँका अनुसार पूर्व सभापति शेरबहादुर देउवा सहित शेखर कोइराला, विमलेन्द्र निधि, शशाङ्क कोइराला लगायत नेताहरूलाई महाधिवेशनमा सहभागी गराउन प्रयास भइरहेको छ। उहाँका अनुसार 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई पनि यसपटक केन्द्रीय सदस्यकै हैसियतमा महाधिवेशनमा सहभागी हुने व्यवस्था गरिएको छ। यसैबीच केन्द्रीय कार्य समिति बैठकलाई सम्बोधन गर्दै सभापति गगन थापाले पूर्व सभापति शेरबहादुर देउवा सहित असन्तुष्ट पक्षलाई विगतका विवाद बिर्सेर 15 महाधिवेशनमा सहभागी हुन आग्रह गर्नुभयो। पूर्व सभापति देउवाले महाधिवेशनको उद्घाटन गरिदिए पार्टीका लागि सम्मानको विषय हुने थापाको भनाइ छ। आजको बैठकमा देउवा पक्षका नेताहरू महालक्ष्मी उपाध्याय डिना, इन्द्रबहादुर बानिया, मिनबहादुर विश्वकर्मा, ईश्वरी नेउपाने, रामहरि खतिवडा, नयन सिंह महर, गोविन्द भट्टराई, उमेश सङ रायमाझी, शान्ति परियार, गणेश लामा, राधा खले, सरस्वती अर्याल, किरण यादव लगायतको उपस्थिति थियो। देउवा पक्षबाट 40 जनाभन्दा बढी सहभागी भएका नेता मिन विश्वकर्माले जानकारी दिनुभयो। पर्सि शनिबारदेखि वडा अधिवेशन सुरु हुने भएकाले धेरैजसो नेता गृह जिल्ला गइसकेका छन्। नेता विश्वकर्माले काङ्ग्रेस महाधिवेशनमा 90%भन्दा धेरै नेता कार्यकर्ता सहभागी हुने दावी गर्नुभयो। काङ्ग्रेसले असोज 16-19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्दैछ।
0: भोटेकोशी बाढी प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम बढेको छ। भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दूषित पानी, फोहोर र लामखुट्टे वृद्धिका कारण संक्रामक रोगको जोखिम उच्च बनेको हो। बाढी प्रभावित क्षेत्रको होल्डिङ सेन्टरका 5 वटा पानीको नमुनामा इकोली जीवाणु समेत भेटिएको छ। विज्ञहरूले बाढी प्रभावित क्षेत्रमा झाडा पखला, हैजा, टाइफाइड र छाला सम्बन्धी रोग फैलन सक्ने भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। साथै विपद प्रभावित क्षेत्रमा पुगिरहेका उद्धारकर्ता तथा राहत वितरणमा गएकाहरूले पनि सरसफाइमा ध्यान नदिने हो भने विभिन्न संक्रामक रोग फैलन सक्ने जोखिम रहेको छ। बाढी प्रभावित क्षेत्र र होल्डिङ सेन्टरमा देखिएका संक्रामक रोग र रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरिरहेको प्रयासका बारेमा साथी सम्झना महर्जनले स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको इपिडेमियोलोजी तथा महामारी व्यवस्थापन शाखा प्रमुख अमृत पोखरेलसँग कुराकानी गर्नुभएको छ।
2: जब पहिले उहाँहरू होल्डिङ सेन्टरमा आउनुभयो, होल्डिङ सेन्टरमा प्रारम्भिक अवस्थामा सबै होल्डिङ सेन्टरको पानीको नमुना जाँच गर्दा केहीमा इकोलाई भेटिएकै हो, तर त्यसलाई चाहिँ निवारण गर्न सक्ने वा त्यसलाई शुद्धिकरण गर्न सक्ने हामीसँग विधि छ। हामीले त्यो सबै विधि अपनाइसकेपछि अहिले पानीमा हामीले जुन गुणस्तर हुनुपर्छ खानयोग्य, त्यो अनुसार नै उहाँहरूले पानी प्राप्त गरिराख्नु भएको छ।
3: ज्येष्ठ नागरिक, बालबालिका र दीर्घ रोगी जुन चाहिँ जोखिम समूहमा पनि छन् होइन, सरकारले चाहिँ विशेष गरेर उहाँहरूलाई लक्षित कस्ता खालका सेवाहरू चाहिँ दिइरहेको छ?
2: जोखिम वर्गहरूलाई हामीले विशेष ध्यान पुर्याउनु पर्छ भन्ने कुरामा दुई मात्र होइन, हाम्रो प्रत्येक होल्डिङ सेन्टरमा कम्तीमा 1 जनाको दरले स्वास्थ्य कर्मी र त्यस सँगसँगै स्वास्थ्यका चाहिँ स्वयंसेवकहरू पनि खटिनु भएको छ। उहाँहरूले दैनिक रूपमा बिरामीहरूलाई समस्या भए पनि जाँच गर्ने, नियमित रूपमा कसैलाई कुनै रोग छ भने त्यसको जाँच गर्ने र त्यहाँ उपलब्ध औषधिहरूबाट उपचार गर्ने, यदि त्यहाँ भएको औषधिबाट सम्भव भएन उपचारलाई थप चाहियो भने हाम्रो नुवाकोटमा यो आयुर्वेदिक वैकल्पिक उपचार केन्द्र त्यहाँ चाहिँ उहाँहरूले रिफर गर्नुहुन्छ भने अन्य ठाउँमा पनि जिल्ला तहको अस्पतालमा रिफर गर्न सकिन्छ। दीर्घ रोगीहरूले खाइराख्ने औषधिहरू, उहाँको बिरामी पूर्जाहरू पनि बाढीमा बगाएको भन्ने पनि हामीलाई थाहा छ। त्यो अनुसार नै उहाँहरूले खाइरहेको औषधिको सूची तयार गरेर यो होल्डिङ सेन्टरबाट हामीलाई रिक्वेस्ट आउँछ। त्यो रिक्वेस्ट अनुसार नै हामीले उहाँहरूले खाइरहेको औषधलाई चाहिँ अटुट रूपमा खान सक्ने गरी त केन्द्रबाट अथवा कुनै दात्री निकायको सहयोगमा विभिन्न आयामबाट काम गरेर उहाँहरूको औषधि, उहाँहरूको जाँच पडताल, खानपानदेखि लिएर नियमित रूपमा सबैले खाने खानाको पटक भन्दा यो वर्गलाई चाहिँ थप चाहिन्छ भन्ने पनि हिसाबमा पोषणको पनि ख्याल गरेर विभिन्न आयाममा चाहिँ कामहरू भइरहेका छन्।
3: केही ठाउँमा चाहिँ झाडा पखालाका समस्याहरू देखिन थालिसकेको छ। अब यही झाडा पखाला पछि गएर हैजामा रूपान्तरण हुने सम्भावना चुनौती हामी माझ धेरै नै छ। यस्तो हुन नदिनको लागि चाहिँ त्यो प्रभावित क्षेत्रमा के भइरहेछ त?
2: झाडा पखालाहरू फाटोफुटो देखेका छन् तर ती झाडा पखालाहरू हैजा होइनन्। त्यसलाई हामीले जाँच पनि गरेका छौँ। सरसफाई अनि अरू वातावरण सरसफाईमा पनि विशेष ध्यान दिएको छ। अहिले हैजा विरुद्ध खोप पनि अभियान पनि सञ्चालन गरेर त्यसमा एकदम उत्साहजनक रूपमा चाहिँ सबैको सहभागिता छ। त्यसले पनि हैजा हुने सम्भावना न्यून गर्छ र खोप मात्रै सबै कुरा होइन, खोप सँगसँगै पानीको गुणस्तरको कुरा जुन मैले अघि नै भने त्यो कायम राख्नु एकदम जरुरी छ। त्यो विपदबाट अर्को चाहिँ जनस्वास्थ्यको समस्या सृजना नहोस् भन्ने हिसाबमा काम गरेको छ र अहिले सबै प्रयासबाट आजका मितिसम्म कुनै पनि ठाउँमा महामारी जस्ता खालका रोगहरू चाहिँ देखेका छैनन्।
3: महामारी नआओस् भन्नको लागि यहाँले सुझाव दिनुपर्दा चाहिँ त्यो क्षेत्रमा खटेका उद्धार कर्मी होस्, राहत वितरक होस् अथवा त्यहाँका बाढी पीडितहरू नै होस्, के सुझाव दिनुहुन्छ?
2: सहयोग पुर्याउन जानु त एकदमै राम्रो। होल्डिङ सेन्टरमा जाँदै गर्दाखेरि विभिन्न खालका संक्रामक रोगहरू पनि सर्न सक्छन् भन्ने कुरा पनि कता कता हामीले चाहिँ ख्याल गर्नै पर्छ होइन। स्वास्थ्य कर्मीहरू, सबै संघ संस्थाहरू, सबै भोलिन्टियरहरूले जुन काम गर्नुभएको त्यसलाई एकदम निरन्तरता दिउँ पनि भन्न चाहन्छु। दोस्रो, त्यसो भनेको चाहिँ विपदको घडीमा पनि उहाँहरूले अब स्वास्थ्यसँग सम्बन्धित सामान्य कुराहरू, हात धुने कुराहरूमा, मास्क लाउने कुराहरूमा, सफा पानी पिउने कुरामा र जथाभावी बाहिर गएर नखाने कुराहरूमा, त्यहाँभित्र पकाइएको स्वच्छ सफा खानेकुरा मात्रै खानमा, बाहिरका मान्छेहरूसँग धेरै सम्पर्कमा नआउने कुराहरूलाई पनि ख्याल गर्नुभयो भने सम्भावित चाहिँ जोखिमबाट चाहिँ बच्न सकिन्छ भनेर अनुरोध पनि गर्न चाहन्छु।
1: उहाँ हुनुहुन्थ्यो एपिडेमियोलोजी तथा महामारी व्यवस्थापन शाखा प्रमुख अमृत पोखरेल। नेपाल दर्पणमा खबरकै सिलसिला पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका छमा रहेको घाँगी भिरमा केही समयदेखि निरन्तर निस्किरहेको धुवा विषाक्त कार्बन मोनोअक्साइड ग्यास रहेको पुष्टि भएको छ। खानी तथा भूगर्भ विभागको विज्ञ टोलीले गरेको स्थलगत अध्ययन तथा प्रारम्भिक परीक्षण अनुसार चट्टानभित्र रहेको पाइराइट खनिज अक्सिजनसँग मिसिदा उत्पन्न रासायनिक प्रतिक्रियाले यो घातक ग्यास निस्किएको हो। विज्ञका अनुसार हावा र पानीको सम्पर्कमा पाइराइट बल्दा सल्फर डाइअक्साइड ग्यास र उच्च तापक्रम पैदा हुन्छ जसले चट्टानमा रहेको कार्बनलाई बाल्न मद्दत गरिरहेको छ। यस ग्यासको असरले मानिस तथा पशु पक्षीमा टाउको दुख्ने, रिङ्गटा लाग्ने, श्वास प्रश्वासमा समस्या हुने र अचानक बेहोस भई ज्यान जाने समेत हुन सक्छ। धुवा निस्किएको ठाउँ नजिक नजान र नसुँग्न विज्ञहरूले कडा चेतावनी दिएका छन्। यसै गरी धुवा निस्किएको ठाउँ मुनिको खोल्सीमा बग्ने पानीमा समेत एसिडको मात्रा उच्च पाइएकोले त्यो पानी पिउन वा प्रयोग गर्न नमिल्ने विज्ञहरूले बताएका छन्। स्थानीय प्रशासन तथा विज्ञहरूले रिल वा भिडियो बनाउने बहानामा जोखिमपूर्ण क्षेत्रमा नजान र सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
4: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गर्छ।
5: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
6: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भयो।
5: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
6: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
5: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
6: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदेऊ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको बारे हुनेछ र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
7: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
4: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।

0: दिल्लीको व्यक्तिगत खातामा जम्मा गर्नुपर्ने निर्देशन दिएको छ।
1: सरकारले हिजो सकिएको भदौ महिनाका लागि करदाता प्रोत्साहन उपहार घोषणा गरेको छ। आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमका बीच भदौ महिनाका 31 जना र 2 जना बम्पर गरी 33 जना विजेताको नाम घोषणा गरेको हो। भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढीका कारण भदौ 16 गतेको उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो। भदौ महिनाका हरेक दिनका दरले 31 जनाले जनही 1 लाख र 2 जनाले बम्पर उपहार अन्तर्गत जनही 10 लाख रुपियाँ पाएका हुन्। भदौ महिनामा सुनिता फेन्सी स्टोरबाट 7,000 रुपियाँको सामान किन्ने ग्राहक र कात्यानी पोलिक्लिनिकबाट 200 रुपियाँको सामान किन्ने ग्राहकले बम्पर उपहार जितेका छन्। आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि 2083 कार्यान्वयनमा ल्याएको हो।
0: हिजो घटेको सेयर बजार आज बढेको छ। सेयर बजार परिसूचक नेप्से आज 11.93 अङ्कले बढेर 2,624.36 बिन्दुमा पुगेको छ। आज लगानी र अन्य बाहेक सबै समूहको उपसूचक बढेकोमा जीवन बिमा समूह 1% भन्दा धेरैले उकालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। हिजो 5,38 करोडको कारोबार भएकोमा आज 339 कम्पनीको 1,36,00,000 कित्ता सेयर 5,49 करोड रुपियाँमा किनबेच भएको छ।
1: काठमाडौँको भ्रिकुटी मण्डपमा रहेको प्रदर्शनी हलमा जग्गा तथा आवास निर्माण प्रदर्शनी 2026 सुरु भएको छ। सभामुख डिपी अरियालले प्रदर्शनीको उद्घाटन गर्नुभएको हो। प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै सभामुख अरियालले निजी स्तरले लामो समयदेखि उठाउँदै आएको हदबन्दीको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभयो। जग्गा तथा आवास निर्माण सम्बन्धी विभिन्न सामग्री सेवा तथा प्रविधि जानकारी दिने उद्देश्यले आयोजना गरेको प्रदर्शनी आउँदो आइतबारसम्म चल्नेछ।
0: विश्वकर्मा पूजाको अवसरमा आज काठमाडौँ उपत्यका सहित देशका विभिन्न मन्दिरमा गाडी पूजा गर्ने भक्तजनको भिड लागेको छ। बिहानैदेखि मानिसहरू आफ्ना मोटरसाइकल, स्कुटर, कार, ट्याक्सी तथा अन्य गाडी लिएर पूजा गर्न मन्दिर पुगेका थिए। विश्वकर्मा पूजाका दिन गाडी, औजार तथा विभिन्न उपकरणको पूजा गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहँदै आएको छ। आफ्ना गाडी सुरक्षित रहोस्, दुर्घटना तथा अनिष्टबाट जोगियोस् र व्यवसायमा सफलता मिलोस् भन्ने विश्वासका साथ गाडी पूजा गर्ने चलन छ। विश्वकर्मा पूजाको अवसरमा यातायात व्यवसायी, चालक, मेकानिक, उद्योग तथा निर्माण क्षेत्रमा काम गर्ने श्रमिकदेखि सर्वसाधारणसम्मले आफ्ना गाडी तथा औजारको पूजा गर्ने गरेका छन्। विश्वकर्मालाई निर्माण सिप, प्रविधि, औजार तथा मेसिनरीका देवता मानिन्छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमाको सतहमा भर्खरै बनेको 222 मिटर चौडाको विशाल खाल्डो पत्ता लगाएको छ। म्याकगेचिन नाम दिएको यो कचौरा आकारको गोलो खाल्डो सन् 2024 वसन्तमा कुनै धुमकेतु वा क्षुद्र ग्रह चन्द्रमासँग ठोकिएर बनेको हो। अनुसन्धानकर्ता रोबर्ट वाग्नरले नासाको लुनार रिकोग्निसन्स अर्बिटले खिचेको तस्विर अध्ययन गर्ने क्रममा यो खाल्डो पत्ता लगाउनु भएको हो। साइन्स एडभान्सेस जर्नलका अनुसार सौर्यमण्डलमा अहिलेसम्म पहिचान गरेको यो सबैभन्दा ठुलो खाल्डो हो, ठुलो नयाँ खाल्डो हो। चन्द्रमामा यति ठुलो प्रभाव झन्डै 1 शताब्दीमा 1 पटक मात्र हुने वैज्ञानिकहरूको अनुमान छ। पृथ्वीमा जस्तो बाक्लो वायुमण्डल नहुने भएकाले अन्तरिक्षका पिण्डहरू उच्च गतिमै ठोकिएर चन्द्रमामा यस्ता खाल्डा बन्छन्। यो नयाँ खोजले चन्द्रमाको भूगर्भीय संरचना बुझ्न र अमेरिका तथा चीनले अघि सारेका भावी मानवयुक्त चन्द्र अभियानको तयारीमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।
0: विश्वमा पानीको चक्र झन अनियमित बन्दै गएको र यसले कतै अत्याधिक पानी त कतै गम्भीर अभावको अवस्था निम्त्याएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। विश्व मौसम विज्ञान सङ्गठन WMO सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार जलवायु परिवर्तनका कारण पानीको उपलब्धता र प्रवाहमा असन्तुलन बढ्दै गएको छ। समाचार संस्था AFPका अनुसार सन् 2025 विश्वका नदीहरूका लागि 3 दशकभन्दा धेरै अवधि यताकै सबैभन्दा सुक्खा वर्षमध्ये एक रहेको छ। प्रतिवेदनले विश्वभरि नै हिमनदीहरू खुम्चिँदै गएको, भूमिगत पानीको सतह घटिरहेको र ताजा पानीको भण्डारणमा दशकौँदेखि देखिएको गिरावट निरन्तर जारी रहेको चेतावनी दिएको छ। सन् 2023 2025 अवधिमा मात्रै हिमनदीहरूले झन्डै 1,400 गिगाटन बराबरको बरफ गुमाएका छन्, जुन लगातार 4 वर्षको उल्लेख्य गिरावट हो। WMOकी महासचिव सेलेस्टे साउलोले भूजल र हिमनदी जस्ता दीर्घकालीन पानी भण्डारण घट्नुलाई गम्भीर चिन्ताको विषय बताउनु भएको छ। एल निनोको प्रभावले यो जोखिम अझ बढ्ने उहाँको चेतावनी छ। हिमनदीमा आउने विपदको असर एउटा देशमा मात्र सीमित नरहने भन्दै उहाँले भर्खरै नेपाल र चीनमा देखिएका घटनाहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो। यस्ता जोखिमको पूर्वानुमान र जलचक्र बुझ्नका लागि विश्वभर थप गुणस्तरीय तथ्याङ्क आदान प्रदान र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको प्रतिवेदन मा जोड दिएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद एसियाड अन्तर्गत महिला भलिबलमा नेपाल लगातार दोस्रो हारसहित समूह चरणबाटै बाहिरिएको छ। आज भएको समूह एको खेलमा नेपाल इन्डोनेसियासँग 3-0 सोझो सेटमा पराजित भयो। इन्डोनेसियाले पहिलो सेट 25-12, दोस्रो सेट 25-21 र तेस्रो सेट 25-19 जित्यो। यो सँगै समूह एबाट जापान र इन्डोनेसिया क्वार्टर फाइनलमा पुगेका छन्। यसअघि पहिलो खेलमा नेपाल आयोजक जापानसँग पनि सोझो सेटमा पराजित भएको थियो। प्रतियोगितामा 4 समूहमा 14 टोली सहभागी छन्। समूह ए र बीमा 3-3 र समूह सी र डीमा 4-4 टोली छन्। हरेक समूहका शीर्ष 2 टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। एसियाली खेलकुदको औपचारिक उद्घाटन पर्सि शनिबार हुने भए पनि लामो समयसम्म चल्ने केही खेलका लिग चरणको खेल भने सुरु भइसकेको छ। प्रतियोगितामा नेपालले 21 खेलमा सहभागिता जनाएको छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: भोटेकोसी बाढीमा बेपत्ता हुनेको सङ्ख्या 6,150 पुग्यो। हिम पहिरो झर्नुमा जलवायु परिवर्तनको ठूलो भूमिका रहेको वैज्ञानिक निष्कर्ष सार्वजनिक। 2072 सालको भूकम्प पनि सहायक कारण हुन सक्ने।
1: अख्तियारमा एक वर्षमा झन्डै 41,000 उजुरी। पालिका सम्बन्धी उजुरी सबैभन्दा धेरै, सङ्घीय सरकारतर्फको धेरै उजुरी भूमि मन्त्रालयका।
0: महाधिवेशनमा सबैलाई समेट्न अन्तिम समयसम्म पहल गर्ने काङ्ग्रेसको निर्णय। उद्घाटनका लागि आउन देउवालाई थापाको आग्रह। देउवा पक्षका 40 भन्दा बढी प्रभावशाली नेताहरू सानेपा बैठकमा सहभागी।
1: चन्द्रमामा नयाँ विशाल खाल्डो भेटियो। भूगर्भीय संरचना र खाल्डो निर्माण प्रक्रियाबारे थप जानकारी प्राप्त गर्न सहयोग पुग्ने।
0: र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली समूह चरणबाटै बाहिरियो।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौँ। नमस्कार।
2: साथै 65-इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्स।
3: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
4: हार्ट जोर्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू। हार्ट जोर्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू, न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 इमर्जेन्सी तथा फार्मेसी सेवा।
3: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज।
5: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97443799000।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विकट चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विकट चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ। आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बेका चोक, अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97 0695 92 45, 98 28 36 50 65।

0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: हे ईश्वर, मलाई जति दुःख कष्ट भए पनि मेरो उहाँलाई केही पनि नहोस्।
2: हे ईश्वर, मेरो उनीलाई दुःख कष्टबाट सधैँ टाढा राखिदिनु होला।

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
0: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन। के गर्ने होला?
6: किन चिन्ता गर्नुहुन्छ? न्यू कैलाश दर्शन होटल छँदैछ नि।
5: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
6: किन नहुनु ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
5: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
6: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-487-56-466।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
4: रंग बहार
5: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
4: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
5: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
4: बर्जर पेन्स
6: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थाइरोइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाएँ तर भएन
7: ए तिमी यति चिन्तित किन के भयो फेरि
6: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
7: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
6: कस्तो खबर
7: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
6: ए साँच्चै
7: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
6: ए त्यो त झन् राम्रो
7: हो नि डाक्टर पूनमाचारी एमबिबिएस एमडी केयु IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS MSKU वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
6: वा अब त मलाई धेरै ढुक्क लाग्यो
7: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
6: यो त पुरा प्याकेज जस्तै भयो नि
7: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
6: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
7: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक
3: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजिसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085049451।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98614169।
6: मन पर्यो त पर्यो, पर्यो
7: जब से तुमको देखा है।
8: सिंगापुर होलसेल,
9: नेपालगञ्ज सेतु बिक चोक,
6: सिंगापुर होलसेल,
9: नेपालगञ्ज सेतु बिक चोक, नामै काफी क्या दामी।
6: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
10: आजै रोजौ है।
9: मन पर्यो त पर्यो, पर्यो
8: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
9: सिङ्गापुर होलसेल सेतुबेका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97 0695 92 45, 98 28 36 50 65।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। ग्यासको अतिरिक्त ढुवानी शुल्क हट्यो। अब सिलिन्डरको मूल्य 2060 रुपियाँभन्दा बढी लिएमा कारवाही हुने। अख्तियारमा एक वर्षमै 40,000 भन्दा बढी उजुरी। स्थानीय तह विरुद्ध धेरै।
1: यस अवधिमा कायम कुल उजुरी मध्ये तहगत आधारमा हेर्दा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै अर्थात् 20,025 वटा 49% रहेका छन्।
0: बिग्रिएका सडकको गुनासो अब मोबाइल एपबाटै। विपदका कारण सम्पत्ति विवरण बुझाउन नसकेका कर्मचारीलाई थप 30 दिनको समय। मेलम्चीका पीडितको माग सम्बोधन गर्न सरकारलाई सांसदको आग्रह।
2: मेलम्ची बाढीबाट र मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित पीडितहरू सरकारले पटक पटक करिब 1 दर्जन पटक विभिन्न सम्झौताहरू गरेको छ। अविलम्ब उहाँहरूलाई बोलाएर कार्यान्वयन गरियोस्।
0: भिजिट भिसाको दुरुपयोग बढेको भन्दै सरकारको ध्यान आकर्षण। प्रधानमन्त्री दैविक प्रकोप मार्फत खर्च भएको रकमको पारदर्शिताको माग। काङ्ग्रेसमा महाधिवेशनको सरगर्मी। सबै पक्षलाई समेट्ने निर्णय।
3: अरू केमा लचकता राख्नुपर्ने हो, अरू यसलाई कसरी लिएर जानुपर्ने हो भन्ने कुराको सन्दर्भमा मैले काम गर्छु, मैले काम मिलाएर लिएर जान्छु, यसमा म नेताहरूलाई आग्रह गर्छु।
0: र एसियन गेम्स अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा पनि नेपाल पराजित। जापान र इन्डोनेसिया एक खेल अगावै क्वार्टर फाइनल।

0: मेगाहर्ज कृष्णसार जतिको तेज।
1: भन्दा बढी उजुरीले सार्वजनिक सेवामा सुशासनको चुनौती अझै गम्भीर रहेको प्रश्न देखाउँछ। कुल उजुरीको झण्डै आधा स्थानीय तह विरुद्ध पर्नुले जनताले स्थानीय सरकारबाट पारदर्शिता र जवाफदेहिताको अपेक्षा गरेको र स्थानीय तहमा धेरै भ्रष्टाचार भएको प्रश्न हुन्छ। अब भ्रष्टाचार नियन्त्रणलाई कागजी प्रतिवेदनमा सीमित नराखी उजुरीको कारण पहिचान, दोषीमाथि कारवाही र प्रणालीगत सुधारमा ध्यान दिनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
2: अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष 2082-83 40,542 उजुरी परेका छन्। तीमध्ये 49.03% अर्थात 20,025 उजुरी स्थानीय तह विरुद्ध छन्। स्थानीय तहमध्ये काठमाडौँ महानगरपालिका विरुद्ध सबैभन्दा धेरै 441 उजुरी परेको छ। संघीय सरकारतर्फ भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र प्रदेशतर्फ मध्य प्रदेश विरुद्ध सबैभन्दा धेरै उजुरी परेको आयोग जनाएको छ। आयोगले एक वर्षमा 175 मुद्दा दायर गर्दै 990 प्रतिवादी विरुद्ध 5,23 करोड रुपियाँ भन्दा बढी बिगो मागवादी गरेको छ। प्राप्त उजुरी मध्ये 80.37% फर्स्योट गरिएको प्रतिवेदनमा उल्लेख गरेको छ। यस अवधिमा आयोगले सर्वोच्च अदालतमा 104 पुनरावेदन र 3 पुनरावलोकन निवेदन सहित दर्ता गरेको छ। आयोगले भ्रष्टाचार नियन्त्रण केवल अख्तियार को मात्र जिम्मेवारी नभई यसप्रति समाजकै दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याएको छ। उजुरी फर्चुटमा लाग्ने समय घटाउने र अनुसन्धान तथा अभियोजनको गुणस्तर सुधार गर्ने प्रयास भइरहेको आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले बताउनुभयो।
3: यस अवधिमा कायम कुल उजुरी मध्ये तहगत आधारमा हेर्दा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै अर्थात् 20,025 49% रहेका छन् भने सँगसँग सम्बन्धित 15,512 33.98% र प्रदेशसँग सम्बन्धित सबैभन्दा कम अर्थात् 5,305 12.99 उजुरी दर्ता भएका छन्।
2: दायर मुद्दामध्ये सबैभन्दा धेरै सार्वजनिक सम्पत्ति हानि नोक्सानी सम्बन्धी 56 मुद्दा छन्। त्यसपछि घुस, रिसवत, गैरकानूनी लाभ वा हानि, नक्कली शैक्षिक प्रमाणपत्र र गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी मुद्दा रहेका छन्। काठमाडौँ उपत्यकामा बिग्रिएका संघीय सडक बारे अब नागरिकले मोबाइल एपबाटै गुनासो र सुझाव दिन सक्ने भएका छन्। सडक डिभिजन काठमाडौँले सडक सुझाव एप औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। सफल परीक्षणपछि सञ्चालनमा ल्याएको एप मार्फत उपत्यकाका संघीय सडकमा देखिएका खाल्डाखुल्डी, सडक बिग्रिएको अवस्था तथा मर्मत सम्बन्धी गुनासो दर्ता गर्न सकिनेछ। एपमा दर्ता गरिएको गुनासोको समाधान प्रक्रिया र अवस्था पनि नागरिकले आफै हेर्न सक्नेछन्। गुनासो सम्बोधन भएपछि त्यसको जानकारी समेत एप मार्फत प्राप्त हुने सडक डिभिजन काठमाडौँले जनाएको छ। हाल एप मार्फत काठमाडौँ उपत्यकाभित्र रहेका करिब 472 किलोमिटर संघीय सडक सम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सकिनेछ। संघीय सडकको जिम्मेवारीमा नपर्ने सडकबारे उक्त सडक कुन निकाय अन्तर्गत पर्छ भन्ने जानकारी समेत उपलब्ध गराइनेछ। नेपाली काङ्ग्रेसले आगामी 15 महाधिवेशनमा पार्टीका कुनै पनि सदस्यलाई सहभागी हुनबाट वञ्चित नहुने गरी सांगठनिक व्यवस्था गर्ने निर्णय गरेको छ। आज बसेको केन्द्रीय कार्यसमिति बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसले महाधिवेशन प्रक्रियामा जोडिएका सबै सदस्यलाई सहभागी गराउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। उहाँका अनुसार गत भदौ 28 गतेको बैठकले सदस्यता नवीकरण गरेका र अधिवेशन प्रक्रियामा सहभागी भएका सबै सदस्यलाई महाधिवेशनमा समेट्ने निर्णय गरिसकेको छ। काङ्ग्रेसले पूर्व सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई पनि आगामी महाधिवेशनमा सक्रिय रूपमा सहभागी गराउने व्यवस्था गरेको जनाएको छ।
4: हामी छलफल पनि गर्छौँ, एक पनि हुन्छौँ, एक भएर पनि देखाउँछौँ। यो काङ्ग्रेसको इतिहास संस्था हो। यसैको हाम्रो परम्परामा योभन्दा अगाडि पछि विकसित भएको राजनीतिक घटनाक्रम अब हामी 15 महाधिवेशनको सन्धिकट छौँ। 3 हाम्रो वडा अधिवेशन प्रारम्भ हुँदैछ। यो बिचमा पार्टीका कोही पनि साथीहरू नछुटु, पार्टीमा सम्पूर्ण रूपमा एकताका साथ सहभागी हुने वातावरण बनोस् भन्ने उद्देश्यले विभिन्न चरणमा केही असन्तुष्ट नेताहरूसँग पनि हामीले कुराकानी गर्यौँ। हामीले बारम्बार के भनिआएका हौँ भने यो पार्टीमा विवाद होइन, असन्तुष्टि छ, किनकि पार्टी एउटै छ, आज पनि एउटै छ, भोलि पनि एउटै रहिरहनेछ।
2: यसैबीच नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीको 15 महाधिवेशनलाई लक्षित गर्दै सबै पक्षलाई समेटेर अघि बढ्न आफू हैदसम्म लचक हुन तयार रहेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीभित्रको आन्तरिक मतभेदलाई थाती राखेर बृहत्तर हितका लागि लचकता अपनाउन निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष र सम्पूर्ण नेताहरूलाई आग्रह गर्नुभयो।
5: मेरो आदरणीय नेता शेरबहादुर देउवा लगायतको नेतालाई मेरो अनुरोध छ, अब यसमा पर्सि यो यहाँ सँगै बसेर अधिवेशन गर्नु नपर्ने वा छुट्टै अरू केही गर्नुपर्ने कुनै पनि अवस्था पनि छैन, कारण पनि छैन। त्यसै सबै सँगै जोडियौँ। त्यसका निम्ति मैले मेरो तर्फबाट गर्नुपर्ने अरू कुरा गर्नु पनि म तयार छु, किनभने म पार्टीको जिम्मेवारी भएपछि मैले त्यसलाई थप समेटेर लिएर जाने कुराहरूको सन्दर्भमा मैले अरू केमा लचकता राख्नुपर्ने हो, अरू यसलाई कसरी लिएर जानु पर्ने भन्ने कुराको सन्दर्भमा मैले काम गर्छु, मैले काम मिलाएर लिएर जान्छु। यसमा म नेताहरूलाई आग्रह गर्छु, पछि असोज 3-4 गति अधिवेशनमा भाग नलिउँ र त्यसपछि गइसकेपछि भनेर भन्नुभएको छ। म तपाईँलाई अनुरोध गर्न चाहन्छु, तल बस्ने तल गाउँमा बसेको वडामा बसेको साथीहरूले आज कसैले मेरो कुरा सुन्नुभएको छ भने तपाईँहरूले पक्कै पनि विवेक पुर्याउनुहुन्छ, यो अधिवेशनमा भाग लिनु नपर्ने वा चाहिँ पार्टीको एकताको लागि पहल नभएको भनेर भन्नु पनि एउटा ठाउँ पनि छैन। त्यस कारणले गर्दा कोही पनि साथीहरू अलमलमा नरहनु होला।
2: यसैबीच लामो तिक्तता बीच काङ्ग्रेस संस्थापन इतरका केही नेताहरू आजको केन्द्रीय कार्य समिति बैठकमा सहभागी भएका छन्। महाधिवेशन नजिकिँदै गर्दा पूर्व सभापति शेरबहादुर देउवा पक्षका केही नेताहरू बैठकमा सहभागी भएका हुन्। बैठकमा सहभागी काँग्रेस नेता डिना उपाध्यायले पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्न सहमति आवश्यक रहेको बताउनुभयो।
6: अहिलेको वर्तमान पार्टी सभापति गगन कुमार थापाले हिजो हामीले उठाउँदै आएको उत्तर पक्षमा रहेर उठाउँदै आएका विषयवस्तुहरूलाई जिल्ला जिल्लामा यो कुराहरू अब साथीहरू लागिसक्नु भएको अवस्था छ। अझै पनि मैले पनि अनुरोध गरेँ पार्टी सभापति गगन थापाज्यूलाई, आदरणीय उहाँले पनि भन्नुभयो, आदरणीय शेरबहादुर देउवा त्यसले उद्घाटन गर्ने वातावरण बनाउँछु भन्नुभएको छ। यो कुरालाई मैले एकदमै हार्दिकताका साथ पनि लिएको छु र पार्टी सभापति शेरबहादुर देउवाले यो महाधिवेशनको उद्घाटन गर्नुहुन्छ भन्ने पनि मलाई पनि त्यो आशा र विश्वास पनि जागेको छ।
2: काठमाडौँ उपत्यकामा एलपी ग्यासको मूल्य पुनः साबिकै कायम हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघले आजदेखि प्रति सिलिण्डर 2060 रुपैयाँ भन्दा बढी नलिन ग्यास उद्योगीलाई निर्देशन दिएको छ। कृष्ण भीर क्षेत्रमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास ल्याउन उद्योगीहरूले वैकल्पिक बाटो प्रयोग गर्नु परेको थियो। वैकल्पिक मार्गबाट ढुवानी गर्दा लागत बढेपछि ग्यासको मूल्यमा प्रति सिलिण्डर 105 रुपैयाँ 38 पैसा थप गरिएको थियो। त्यसपछि उपत्यकामा ग्यासको अधिकतम मूल्य 2165 रुपैयाँ 38 पैसा पुगेको थियो। तर अवरुद्ध सडक खण्डमा वैकल्पिक ट्र्याक निर्माण गरी यातायात सञ्चालनमा आएपछि ग्यासका बुलेटहरू पुनः नियमित रूपमा काठमाडौँ आउन थालेका छन्। अब वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था अन्त्य भएकाले अतिरिक्त ढुवानी शुल्क हटाइएको संघले बताएको छ। प्राकृतिक विपदका कारण तोकेको समयमा सम्पत्ति विवरण बुझाउन नसकेको सरकारी कर्मचारीलाई सरकारले थप 30 दिनको समय दिएको छ। रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढीका कारण सरकारले विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका स्थानमा कार्यरत कर्मचारी तथा उद्धार राहत र व्यवस्थापनका लागि काजमा खटिएका कर्मचारीलाई यो सुविधा दिएको हो। भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताबखानाले भदौ 30 गतेदेखि लागू हुने गरी सम्पत्ति विवरण बुझाउने म्याद थप गरेको जनाएको छ। अब सम्बन्धित कर्मचारीले असोज 28 गतेसम्म विवरण पेश गर्न सक्नेछन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले मानव व्यसबिघन राहत रकमको पारदर्शिता मेलम्चीका पीडित तथा बाढी पहिरो प्रभावित बालबालिकाको शिक्षा सहितका विषय उठाएका छन्। राष्ट्रपाकी सांसद अमृता विकले भिजिट भिसाको दुरुपयोग गर्दै दलित महिलालाई रोजगारीको प्रलोभनमा खाडी मुलुक पुर्याएर बेचबिखन हुने गरेको भन्दै संलग्नमाथि छानबिन र कार्यवाही गर्न माग गर्नुभयो। एमाले सांसद रिङ्गला यादवले प्रधानमन्त्री राहत कोषमा जम्मा र खर्च भएको रकम तथा वास्तविक लाभग्राहीको विवरण सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो। यसै गरी नेकपाका प्रमुख सचेतक युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाका प्रभावित र स्थानीय भेन्डर्सका माग तत्काल सम्बोधन गर्न तथा सड़क निर्माणका बहुवर्षीय ठेक्का अघि बढाउन आग्रह गर्नुभयो। एमाले सांसद टुका भद्र हमालले बाढी पहिरोले क्षतिग्रस्त विद्यालयको पुननिर्माण तत्काल गर्न र विद्यालय खोल्न नसक्ने अवस्थामा बालबालिकाका लागि वैकल्पिक सिकाइको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले विपदपछि राहतसँगै दीर्घकालीन पुननिर्माण र शिक्षा नागरिकको जीवनयापन सहज बनाउने काममा सरकारको ध्यान जानुपर्ने जोड दिएका छन्।
7: मेलम्ची बाढीबाट र मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित पीडितहरू सरकारले पटक पटक करिब एक दर्जन पटक विभिन्न सम्झौताहरू गरेको छ। अविलम्ब उहाँहरूलाई बोलाएर कार्यान्वयन गरियोस् र यो समस्या समाधान गरियोस् भन्ने जोरदार माग गर्दछु।
8: यो संकटको घडीमा नेपालीहरूको अभूतपूर्व एकता र मनकारी भावनाले प्रधानमन्त्री राहत कोषमा ठूलो रकम संकलन भएको छ। बाढी प्रभावित स्थानीय तहमा सरकारले ठूलो रकम निकासा गरेको हामीले सञ्चार माध्यममा सुनिरहेका छौँ। तर सरकार त्यो रकम दिए को घोषणा गर्नु ठूलो कुरा होइन। मेरो प्रश्न यो हो कि त्यो रकम वास्तविक पीडितसम्म कति पुग्यो? म सरकारसँग माग गर्न चाहन्छु, राहत कोषमा जम्मा भएको रकम, खर्च भएको रकम र लाभग्राहीको यथार्थ विवरण सार्वजनिक गरियोस्।
9: पर्यटक वा भ्रमण प्रयोजनका लागि भिजिट भिसा निकालिए पनि वास्तविक उद्देश्य घरेलु कामदार वा अन्य श्रममा गैर कानूनी रूपमा लगाउने रहेको देखिन्छ। विदेश पुगेपछि धेरै महिलाहरूको राहदानी नियन्त्रणमा लिने, परिवारसँग सम्पर्क गर्न नदिने, तलब नदिने, मानसिक तथा शारीरिक यातना दिने, श्रम शोषण गर्ने तथा कतिपय अवस्थामा बेचबिखन समेत हुने गरेको गम्भीर जानकारी प्राप्त भइरहेको छ। विशेष गरी दलित समुदायका महिलाहरू आर्थिक अभाव, अशिक्षा, सामाजिक विभेद तथा वैदेशिक रोजगारी सम्बन्धी प्राप्त जानकारीको कमीका कारण यस्ता मानव तस्करी गिरोहरूको सजिलो निशाना बन्न पुगेका छन्।
2: साझा खबरमा अब खेल खबर। जापानको आइची नागोयामा जारी 20 एसियन गेम्स अन्तर्गत महिला भलिबलको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। क्वार्टर फाइनलको सम्भावना कायम राख्न जित्नुपर्ने खेलमा नेपाल इन्डोनेसियासँग 3-0 सोझो सेटमा पराजित भएको हो।
1: सन्तोषी रावल। रसुवा बाढी पीडितका आफन्तले उद्धार गरिएकाको जानकारी कहाँ पाउने?
10: अहिले चाहिँ राष्ट्रिय विपद प्राधिकरण, जोखिम न्यूनीकरण प्राधिकरणले चाहिँ प्रत्येक दिन उहाँहरूले चाहिँ यो हामीले खोजी गरेर लिएर आएका व्यक्तिहरूको विषयको चाहिँ उहाँहरूले विवरण अपडेट गर्नुभएको छ। यहाँहरूले चाहिँ प्राधिकरणको वेबसाइटमा गएर उहाँहरूले त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ।
1: कृष्णवीरमा सडक बनेसँगै राजमार्ग खुल्यो, ओभरटेक नगर्न आग्रह, विशेष श्रृङ्खला मिलिजुली नेपाली र समसामयिक कानून संशोधनका लागि सांसदको भूमिका, हेलो सांसद पनि बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
11: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
12: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
11: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
13: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा भगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा बास सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
14: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
13: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480-27590 र 081-534-328।
15: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
16: हरेक सामानको खरिदमा 1000-20000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
15: स्थान राजा चोक, राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
16: सम्पर्क 97-05-11-48-70।
15: सोफा हब नेपालगञ्ज,
16: विश्वासमा नम्बर 1,
15: क्वालिटीमा सबैभन्दा बेस्ट।
17: रंग बहार रंग बहार
18: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
17: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
18: साथै 65 इन्च को स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
17: बर्जर पेन्स
19: यो रकम पाउन के गर्नुपर्छ बताउँदै हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत
20: अस्थायी आवासमा बस्न नचाहने र आफू आफ्नै किसिमले बन्दोबस्त गर्ने हो भने चाहिँ उहाँहरूको लागि चाहिँ एउटा परिवार जुनमा चाहिँ चारजना सदस्य हुनुहुन्छ भने 15,000 र प्रत्येक परिवारमा एकजना थप सदस्य हुनुभयो भने चाहिँ 2,000 दरले थप हुँदै जान्छ मासिक रूपमा र बढीमा यो 6 महिनासम्मको लागि मात्र दिइन्छ पहिला हामीले अस्थायी आवासका 50,000 रुपियाँको चाहिँ 25,000 गरेर दिन्थ्यौँ त्यही बापतै हो यो चाहिँ अस्थायी आवासलाई नदिने भाडा स्वरूप चाहिँ यो पैसा दिने हो केन्द्रीय विपद व्यवस्थापन कोषबाट जिल्ला विपद व्यवस्थापन कोष हुँदै पालिकासम्म पनि पुग्ने जुन प्रोसेस थियो अहिले अब ठ्याक्कै प्रोसिड्युर चाहिँ फाइनल हुँदैछ त्यही भएको र पहिलाको जस्तो जिल्ला हुँदै पालिका हुँदै लाभग्राहीको खातामा जाने पनि हुनसक्छ केन्द्रबाटले पैसा हालिदिएर अनि पालिकाबाट चाहिँ सिधै प्रभावितहरूको खातामा जाने व्यवस्था नै हुनसक्छ
19: तपाईँको परिवारमा चारजना भन्दा बढी सदस्य हुनुहुन्छ भने प्रति सदस्य 2,000 रुपियाँ थप पाउनुहुनेछ पहिरोपछि बन्द कृष्णभीरको सडक आजबाट सञ्चालनमा आएको छ तर तपाईँले यो सडक प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्छ नागढुङ्गा मुङलिङ सडक आयोजना पश्चिम खण्डका प्रमुख सजना अधिकारी
21: आजबाट चाहिँ हामीले सम्पूर्ण खाले सवारी साधनहरूलाई चाहिँ दुवैतर्फ यातायात सुचारू भएको छ कृष्णभीरमा यात्रा गर्ने बेलामा चाहिँ सवारी चालक र यात्रुहरूले चाहिँ एकदमै भुल्नै नहुने भनेको चाहिँ अब यो पहिल्यैदेखिको पहिरो जोखिम क्षेत्र हो अहिलेलाई चाहिँ तत्काल हामी यातायात सुचारू गराउनको लागि सडक निर्माण गरेका छौँ हामीले सकेसम्मको ट्राफिक व्यवस्थापनका चिन्हहरू पनि राखेका छौँ डाइभर्सनको रूपमा मात्रै सडक निर्माण गरेको कारणले चाहिँ ग्राभल सकेसम्मको मात्रै छ अन्तर्वस्तु कालो पत्री गरिसकेको छैन त्यो कारणले चाहिँ अब ट्राफिक नियमहरू पालना गरेर ओभरटेक पनि गर्नु भएन अब आफ्नो स्पिडको पनि कन्ट्रोल गर्नु पर्यो ग्राभल सर्फेस हुँदाखेरि चाहिँ अब अन्तर्वस्तरी चलाउन चाहिँ अलिक भएन ट्राफिक साइन बोर्डहरू राखिएको छ अब पहिरो जोखिम क्षेत्र भनेर बोर्ड पनि राखेका छौँ स्पिड लिमिटको पनि बोर्ड छ साथै अब ओभरटेक नगर्नु भन्ने बोर्ड लगायत अन्य पनि छन् पहिरोको चाहिँ सम्भावना रहि नै राख्छ अब यो कृष्णभीर त झन् पहिलेदेखि नै एक्टिभ पहिरोको समावित एरिया नै हो त्यसैले चाहिँ अब यात्रुहरूलाई जानकारी होस् भनेर पहिरो जोखिम क्षेत्र भनेर हाम्रो सडकको दुवैतर्फ चाहिँ बोर्ड राखेका छौँ
19: कृष्णभीर सडक खण्डमा ओभरटेक नगर्न ट्राफिक संकेतहरूको राम्रोसँग ख्याल गरेर यात्रा गर्न सुझाव दिँदै हुनुहुन्थ्यो नागढुङ्गा मुगलिङ सडक आयोजना पश्चिम खण्डका प्रमुख सजना अधिकारी रसुवाबाडी प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धारको काम चलि नै रहेको छ उद्धार गरिएकालाई आफन्तले कसरी भेट्न सक्छन् भनेर हामीले गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेलाई सोधेका छौँ
10: अहिले चाहिँ राष्ट्रिय विपद प्राधिकरण जोखिम न्यूनीकरण प्राधिकरणले चाहिँ प्रत्येक दिन उहाँहरूले चाहिँ यो हामीले खोजी गरेर लिएर आएका व्यक्तिहरूको विषयको चाहिँ उहाँहरूले विवरण अपडेट गर्नुभएको छ यहाँहरूले चाहिँ प्राधिकरणको वेबसाइटमा गएर उहाँले त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ त्यो विवरण चाहिँ सम्बन्धित जिल्ला प्रशासन कार्यालयको जिल्ला आपतकालीन केन्द्र सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूबाट प्राप्त भएको डाटाहरूलाई फिल्टर गरेर उहाँले निकाल्नुहुन्छ त्यो विवरणमा आफ्नो मानिस पर्नु भएको छ या छैन भन्ने कुरा चाहिँ यहाँहरूले निर्गोल गरिसकेपछि त्यो अनुसार चाहिँ जस्तो त्यो कुन जिल्ला प्रशासन कार्यालयबाट उहाँको नामावली प्राप्त भएको थियो उहाँ त्यसपछि उहाँलाई कतातिर पठाइएको थियो भन्ने कुरा चाहिँ त्यसरी जानकारी हुन्छ जस्तो कसैलाई चाहिँ त्यो लिस्टमा छ उहाँलाई हस्पिटलमा उपचार गरिरहनु भएको अवस्था छ भने त्यो लिस्ट चाहिँ कुन जिल्लाबाट आएको भन्ने कुरा त सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई थाहा हुन्छ
19: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सम्बन्धित जिल्लाको प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको फेसबुक पेज वेबसाइटबाट खोज उद्धार तथा राहत सम्बन्धी जानकारी लिन सकिन्छ तपाईँ पनि बाढी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ आजलाई मिलिजुली नेपाली यति नै अर्को अङ्कमा फेरि भेटौँला
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ सांसदको सिकाइ निरन्तर जारी रहने।
0: मैले चाहिँ हजुरलाई कहाँ भन्छु, जुन दिन नागरिक मान्छेले हामीले चाहिँ सिक्न मैले सबै कुरा जानेको छु सर्वगुण सम्पन्न छु भने हाम्रो अस्तित्व राम्रो समय सकिन्छ जस्तो लाग्छ मलाई चाहिँ। हामी जीवन नै सिकायो, मै मबाट पनि कसरी सिकिराख्नु भएको हुन्छ।
1: हेलो, सांसद लगायतका सामग्री बाँकी नै छन्, सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
3: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
22: हार्ट जोर्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू, हार्ट जोर्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू, न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसुति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, चौबिसै घण्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
3: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल डिभिजन वन कार्यालयको सामुन्ने नेपालगञ्ज।
23: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97443979000।

0: फलाना ठाउँमा यो यस्तो ग्राभिल अथवा पिच भन्ने कुरा चाहिँ तपाईँले
1: त्यस्तो होइन त्यो त्यो पार्टमा पनि मैले सहयोग गर्नुपर्छ मैले त्यही भनिरहेको छु तर त्यो मेरो चाहिँ जस्तै मैले ठुलो योजनाहरू जस्तै एयरपोर्टको विषय चाहिँ सङ्घीय सरकारबाट गर्नुपर्ने होला राष्ट्रिय राजमार्गहरू जस्तै हाम्रो अब बाँकीदेखि तपाईँको सल्यान रुकुम पश्चिमसम्म जोड्छ राप्ती राजमार्ग होइन त्यसको विषयको बजेट र त्यो कार्यान्वयनको विषयमा हामीले बोल्नुपर्ने होला अहिले त हाम्रो लमाईदेखि तुल्सीपुरसम्मको सडक जो चाहिँ सङ्घ अन्तर्गत पर्छ त्यस्तो चाहिँ सङ्घसँग सम्बन्धित कुरामा चाहिँ मैले सहजीकरण गरेर तयारी सोच लैजाने कुरामा र काम गर्ने कुरामा सहजीकरण हो भने कतिपय ठाउँमा चाहिँ अब सानो सानो पनि समस्या नागरिकलाई परेको छ तर त्यो पऱ्यो भने वार्डलाई भन्दैनी प्रदेशलाई भन्दैनी पालिकालाई भन्दैनी त फेरि किनभने उहाँहरूको अपेक्षा मसँग बेसी होइन तपाईँले चाहिँ उहाँहरूसँगै मात्रै भन्नुहोस् भन्न नमिल्दो रहेछ नि त उहाँहरूलाई नभनेर त तपाईँलाई भनेको भनेपछि त मैले फेरि सहजीकरण गर्नुपर्थ्यो नि मेरो काम भनेको चाहिँ एउटा कानुन बनाउने कुरा हो भने अर्को चाहिँ यी तिनैवटा सरकारका निकायहरूसँग किनभने हामी संसद भने विधायकी जिम्मेवारीमा छौँ भने जो चाहिँ एक्जिक्युटिभ भूमिकामा हुनुहुन्छ उहाँहरूसँग चाहिँ एउटा सहजीकरण र सहकार्य गर्ने कुरा मलाई लागिरहेको छ
0: अहिले त त्यसै तपाईँले स्थानीय जनप्रतिनिधिदेखि नागरिक सर्वसाधारणदेखि प्रदेशका प्रमुख मन्त्री सबैसँग नियमित संवाद गर्नुपर्ने स्थितिमा त्यसो भए तपाईँ हुनुहुन्छ
1: यस्तो छ अब यसलाई मैले खास मैले गर्नुपर्ने चाहिँ होइन म धेरैजनालाई भन्छु तर मेरो चाहिँ कुरा के भने एउटा नागरिक रोइरहेको अवस्थामा मैले त्यो टुलु टुलु बसेर त हेर्न मिल्दैन नि त मैले उहाँहरूको समस्यालाई चाहिँ सम्बोधन गर्नलाई चाहिँ काम गरिरहेको हुन्छु त्यस कारणले गर्दाखेरि यो सहजीकरण त आवश्यकता आधारमा गर्ने हो नियमितै गर्नुपर्छ भन्ने त हुँदैन तर त्यस्तो आवश्यक परेको खण्डमा म तिनै तहको सरकारको निकायसँग चाहिँ म संवादमै हुन्छु
0: सांसदहरूलाई विभिन्न प्रकारको प्रशिक्षण दिँदै गरेको व्यक्ति आज संसदमा जाँदै गर्दाखेरि सबै सांसदसँग उस्तै प्रकारको अन्तर्घुलन भइसक्यो कि अथवा त्यो भिडभाडमा जाँदाखेरि कतिपयलाई आफैले ठम्याउन नसक्ने आज भेट्यो भोलि फेरि को हो कसो हो भन्ने जस्तो अझै पनि भइरहेको छ
1: जस्तै तपाईँ क्लासमा तपाईँ जाँदै गर्दा या नयाँ स्कुल अझ नयाँ युनिभर्सिटी जाँदै गर्दा त्यो नयाँ युनिभर्सिटीमा भर्ना भएका साथीहरूसँग तपाईँको घुलमिल हुँदै गर्दा तपाईँलाई कति समय लाग्छ जसै गरी एउटा युनिभर्सिटीमा त्यो नयाँ युनिभर्सिटीमा पढ्दै गरेको नयाँ विद्यार्थीलाई त्यो साथीभाइहरूसँग घुलमिल हुन टाइम लाग्छ त्यसै गरी संसदमा पनि टाइम लाग्ने हो अझ संसद त कस्तो भने त्यहाँ त विचार के हुन्छ भन्ने थाहा हुँदैन यहाँ चाहिँ विचारमा एकदम सत्तापक्ष प्रतिपक्ष यो पार्टी त्यो पार्टीवाला हुन्छ होइन अनि कतिपय चाहिँ फ्रेन्डली हुनुहुन्छ संवाद हुन्छ तर म सकेसम्म धेरैजनालाई रिच आउट गरेर आउँछु
0: आफ्नो पार्टीको चाहिँ सबैसँग राम्रो त्यो आत्मीयता भयो सबै
1: त्यो हामी कोसिस गरिरहेको छौँ म पार्टीको अहिले प्रशिक्षण विभागको पनि उपप्रमुख छु हामीले चाहिँ यो जति संवादहरू बढाउँदै गयो त्यति अन्तर्गुलन हुने रहेछ म हाम्रो धेरैजना सांसद चिन्ने मध्येको म पर्छु होला जस्तो लाग्छ म आफूलाई चाहिँ म सकेसम्म धेरैजना साथीहरूसँग त्यो घुलमिल हुन रुचाउने मेरो स्वभावजन्य विशेषताले गर्दाखेरि पनि मैले के छ कसो छ भनेर उहाँहरूको समस्या उहाँहरूको कुरा गरिरहेको हुन्छु अरू पार्टीको सांसदसँग पनि बरु अरू पार्टीको सांसद थोरै हुनुहुन्छ अहिले त्यस कारणले उहाँहरूलाई चाहिँ फ्याट चिनिहालिन्छ किनकि यो कङ्ग्रेसको हो यो एमालेको हो यो माओवादीको किन उहाँहरूको सङ्ख्याको कारणले पनि होइन त हामीसँग सङ्ख्या त अहिले 182 छ भने चाहिँ हामीसँग सङ्ख्या धेरै छ त्यसमा कहिले काहीँ हाम्रै आफ्नै सांसदहरूमा पनि सांसदहरूलाई घुलमिल हुन बाँकी नै जस्तो मैले भेटिरहेको हुन्छु त्यही भएर तर तपाईँले अघि भन्नुभयो सांसदमा हाम्रो जस्तै प्रचण्ड जस्तो अमरेश सिंह जस्तो जस्तै पाँच पाँच पटक निर्वाचित भएर आउनु भएको छ नि त पुरानो अनि अर्जुन नरसिंह केसी जस्तो पनि हुनुहुन्छ भनेपछि यस्तो दिग्गज सांसदहरू पनि हुनुहुन्छ जहाँ जसको चाहिँ अनुभव छ कसैको मन्त्री र सांसदको अनुभव छ कोही चाहिँ सांसदको मात्रै अनुभव छ कोही चाहिँ प्रधानमन्त्री पनि भएको अनुभव छ भने विगतमा हामीले प्रतिस्पर्धामा केही भन्यौँ भन्ने कुरालाई चाहिँ त्यो राजनीतिक मुद्दा हो तर म चाहिँ के भन्छु भने उहाँहरूको असल कर्म चाहिँ के थियो बेस्ट प्र्याक्टिस उहाँहरूले गर्न खोजेको कुरा र उहाँहरूले गर्न नसकेको कुरा के थियो र आज चाहिँ उहाँहरूलाई पनि यो कुरा मैले गल्ती गरेँ भनेपछि अरूको गल्तीबाट हामीले पाठ सिक्नुपर्छ किनभने अबको हामीसँग समय थोरै छ कि हामीले फेरि गल्ती गर्ने छुट छैन
0: तपाईँले त्यहाँ धेरै कुरा सिकाउने ठाउँ देख्नुभयो कि सिक्ने ठाउँ बढी
1: दुइटै कुरा हो मैले चाहिँ हजुरलाई कहाँ भन्छु जुन दिन मान्छेले हामीले चाहिँ सिक्न मैले सबै कुरा जानेको छु सर्वगुण सम्पन्न छु भने हाम्रो अस्तित्व राम्रो समय सकिन्छ जस्तो लाग्छ मलाई चाहिँ हामी जीवन नै सिकायो मबाट पनि कसैले सिकिराख्नु भएको हुन्छ र मैले पनि कसैबाट सिकिरहन्छु र उहाँहरूले पनि मबाट सिकिराख्नु भएको हुन्छ उहाँहरूबाट पनि सिकिरहन्छु जब यदि सिक्ने चाहना छ भने यो सिकाइलाई त निरन्तर प्रक्रिया हो नि त
2: संवाद श्रृङ्खला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक वर्षको उजुरीको सङ्ख्या हेर्दा 40,000 भन्दा बढी उजुरी परेको छ भने त्यसमा आधा उजुरी स्थानीय तह विरुद्ध परेको छ काठमाडौँ उपत्यकामा बिग्रिएका सङ्घीय सडक बारेमा अब नागरिकले मोबाइल एपबाटै गुनासो गर्न पाउने भएका छन्। नेपाली काङ्ग्रेसले आगामी 15 महाधिवेशनमा पार्टीका कुनै पनि सदस्यलाई सहभागी हुनबाट वञ्चित नहुने गरी व्यवस्था गर्ने निर्णय गरेको छ। काठमाडौँ उपत्यकामा एलपी ग्यासको मूल्य पुनः साबिकै कायम हुने भएको छ र जापानमा जारी 20 एसियन गेम्स अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 2 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
6: Extreme energy drink. Taste the difference. Feel the energy.

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठुलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठुलो भूकम्प आएर त्यो श्री एफई 550D बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
2: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवानिवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580-30479 र 98480-21380।
3: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाई सराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
4: रंग बहार, रंग बहार।
5: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
4: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेन्स।
6: यो कृष्ण सार एफएम
0: 94 मेगाहर्ज।

0: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
1: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए, साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए, त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
2: खुशीको खबर।
3: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
2: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसुति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
3: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क नम्बर 081536465, 98239806665 र 98482864665। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98161469।
7: नमस्ते दाई।
8: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
7: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
8: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
9: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
10: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
2: हाम्रा विशेषताहरू:
1: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
2: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
1: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाँझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
2: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
1: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
2: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
1: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
2: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
1: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
2: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
0: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
3: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
0: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
3: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
0: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
3: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ, र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
1: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
11: बाल विवाह रोकौ, बाल बालिकाको भविष्य जोगाऊ।
2: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
12: यो कृष्णसार FM
13: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: अया कान दुखेर हैरान भइरा छ, के गर्ने कहाँ जाने होला।
1: बहिनी किन चिन्ता लिनुहुन्छ, बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान जम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
2: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज, सम्पर्क फोन नम्बर 081530244 98580812।
3: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
4: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
3: विशेष सुविधा अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
4: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 9 रामलीला रोड नापी शाखा अगाडि,
3: फोन नम्बर 081530398।
5: रंग बहार, रंग बहार।
6: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
5: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
5: बर्जर पेन्स।
7: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
8: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
7: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
8: सम्पर्क 97051148 70।
7: सोफा हब नेपालगञ्ज,
8: विश्वासमा नम्बर 1,
7: क्वालिटीमा सबैभन्दा बेस्ट।
9: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
10: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
9: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
11: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बबासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
12: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
11: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480-27590 र 081534-328।
13: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
14: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन।
3: यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
13: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
3: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एकपटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448-87535 र 98082-54037। वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
14: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
3: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
14: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
3: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
15: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
3: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98580-36577, 98580-28195 र 98580-36811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
16: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
17: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
16: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज।
15: सम्पर्क नम्बर 081-531-386 र मोबाइल नम्बर 97-43-79-99-00।
18: यो कृष्ण सार एफएम
19: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: ठीक छ ना
1: के हाम्रो रहेछ छ रे
0: म त भात खाँदैछु, तिमी खायौ?
2: खाएँ, खाँदैन खाँदैन।

0: विनाश कारी बाढी निम्ति आउन जलवायु परिवर्तनको ठुलो भूमिका रहेको एक वैज्ञानिक अध्ययनको निष्कर्ष अनि
1: दिमागले काम गर्दैन के गर्ने के नगर्ने रात पर्छ अनि रात पर्सी कहाँ जाउँ के गरौँ हुन्छ छोरीले जहिले पाएर मात्रै खोज्छ।
0: पछिल्लो विपदमा प्रियजन गुमाएकाहरूको पीडाबारे सुन्नुहुनेछ एक रिपोर्ट। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
2: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। पृथ्वीको सतहमा भण्डारण भएको ताजा पानी गम्भीर रूपमा घटेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। नदी तथा तालहरू सुक्न थालेका र हिम नदीहरू सङ्कुचित भइरहेका बिहिबार सार्वजनिक एउटा प्रतिवेदनमा उल्लेख छ। पानीका स्रोत सम्बन्धी संयुक्त राष्ट्रसङ्घको वार्षिक प्रतिवेदनले पनि जलवायु परिवर्तनका कारण बढ्दो अनपेक्षित मौसमी प्रवृत्तिले बाढी र सुक्खा दुवै निम्त्याउने औल्याएको छ। पछिल्ला वर्षहरूमा 80% भन्दा बढी प्रकोपहरू भएको खास गरी एसिया र अफ्रिकामा गम्भीर असर पर्ने प्रतिवेदनले चेतावनी दिएको छ। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले युरोपेली संघ ईयूसँग व्यापक रणनीतिक साझेदारी बढाउनु पर्ने भन्दै त्यसले लोकतन्त्रको किरण ल्याउने बताएका छन्। युरोपेली संसदलाई सम्बोधन गर्ने क्रममा उनले क्यानाडालाई ईयूको एसोसिएट सदस्य बनाउने प्रस्तावको स्वागत गरे। कार्नीले व्यापार प्रतिरक्षा र प्रविधि सहितका क्षेत्रमा सहकार्य बढाउनु पर्नेमा जोड दिँदै क्यानाडाले युरोपको ऊर्जा आवश्यकता पूर्तिमा सघाउन सक्ने उल्लेख गरे। क्यानाडा र ईयूले आफ्ना नागरिकलाई एकसाथ छत्रछाया प्रदान गर्न सक्ने भन्दै कार्नीले भने यो सार्वभौमसत्ताको कुरा हो, यो हामी कसरी जिउन चाहन्छौँ भन्ने कुरा हो, यो स्वतन्त्रताको कुरा हो जसका लागि हामी हरेक दिन लड्छौँ। क्यानाडाका प्रधानमन्त्री ईयूसँग नजिक भए थप ट्यारिफ लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी अस्वीकार गर्दै कार्नीले क्यानाडाले कोसँग सम्झौता गर्न पाउँछ भन्ने कुरामा अरूले दबाब दिन नसक्ने बताए। दक्षिण अफ्रिकाको प्रहरीले राजधानी जोहानेसबर्गदेखि पूर्वमा पर्ने इकुरहुलेनीमा अर्की एक महिलाको शव फेला पारेको छ। 2 महिनाको अवधिमा फेला पारिएको यो 9 शव हो। अर्धनग्न र घाँटी काटिएको अवस्थामा पछिल्लो शव फेला पारिएको हो। सो क्षेत्रमा जारी हत्या श्रृङ्खलाले मानिसहरूमा क्रोध र डर दुवै निम्त्याएको छ। एक श्रृङ्खलाबद्ध हत्यारले पछिल्ला हत्याहरू गरिरहेको हल्ला भए पनि प्रहरीले त्यसको पुष्टि गरेको छैन। प्यालेस्टिनी अथोरिटीले आफ्ना राष्ट्रपति महमुद अब्बासलाई भिसा नदिने अमेरिकी कदमको निन्दा गर्दै त्यो असङ्गत भएको टिप्पणी गरेको छ। लगातार 2 वर्षदेखि अमेरिकाले अब्बास र प्यालेस्टिनी अधिकारीहरूलाई न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिनबाट वञ्चित गराउँदै आएको छ। ट्रम्प प्रशासनले प्यालेस्टिनी अथोरिटी र प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनमाथि आतंकवादको प्रशंसा गरेको आरोप लगाएको छ। र भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशको उच्च अदालतले इस्लाम धर्म अपनाएका र मुस्लिम महिलासँग बिहे गरेका एक पुरुषमाथि लगाइएका प्रतिबन्धहरू हटाउन आदेश दिएको छ। आफ्ना बुवाको इच्छा विपरीत बिहे गरेपछि आफूलाई कानूनी प्रतिबन्धमा राखिएको भन्दै आयुष मलिकले अदालतको ढोका ढकढके आएका थिए। गलत ढङ्गले छोरालाई प्रभावित पारिएको भन्दै उनका बुवाले धर्मान्तर विरुद्धको कानून बमोजिम निवेदन दिएका थिए। तर अदालतले धर्म रोज्न र इच्छाअनुसार बिहे गर्न आयुष स्वतन्त्र रहेको निर्णय सुनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साँझ पखमा पुनः स्वागत छ। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीरमा सडक भाँसिएसँगै 2.5 साताभन्दा बढी समय अवरुद्ध भएको काठमाडौँ जोडिने मुङ्लिन नौबिसे खण्डको सडक आज बिहिबारबाट दुईतर्फी सञ्चालनमा आएको छ। भोटेकोशी त्रिशुली बाढीको मार खेपेको उक्त सडक भदौ 14 गतेदेखि अवरुद्ध हुँदा सङ्घीय राजधानीको यात्रा र बजार नराम्रोसँग प्रभावित बनेको थियो। खास गरी काठमाडौँ उपत्यकाका लागि मुख्य लाइफलाइन भएकाले अधिकारीहरूले पुरानो संवेदनशील पहिरो क्षेत्रमै भित्तो काटेर अस्थायी उपाय निकालिएको बताएका थिए। यसै विषयमा हामीले केही बेर अघि सडक विभागका महानिर्देशक विजय जैशीलाई सम्पर्क गरी सुरुमा उनलाई अस्थायी तरिकाको यो बाटो अब कहिलेसम्म चलाउने योजना छ भनी सोधेका छौँ।
3: कृष्णभीर चाहिँ पहिलादेखि नै हामीलाई 50 सालतिर पनि हामीले समस्या दिएको हामीहरू हो। यो यसमा चाहिँ हामीले विभिन्न प्रविधि गराएर करिब करिब स्टेबिलाइज गरेका थिएनौँ हामीले, र यति चाँडै यो हालतमा पुग्ला बिग्रेला भनेका थिएनौँ। तर एकदम अकल्पनीय बाढीले गर्दा यसको तलको टोवालहरू बगाएर यो माथि क्र्याक भएर यो ड्यामेज हुन पुगेको हो। यो अहिलेलाई यो टेम्पोरेरी रूपबाटै खोलागेको हो। अब यसमा यसमा विज्ञहरूले दिएका विभिन्न विकल्पहरूमा पनि हामी यसलाई हालेर यसलाई स्ट्यान्डिङ गर्छौँ। अझ यही भिरलाई तलदेखि पो वालहरू उठाएर यसो पर्मानेन्ट हुने गरेर पनि हामी काम गर्छौँ। यसको दीर्घकालीन उपायहरू त्यता पनि काम गर्न थालिसकेका छौँ।
0: थालिसकेको भन्नुभयो, के कस्ता विकल्पहरू हेरिएको छ या काम भइरहेको छ?
3: तत्कालमा चाहिँ हामीले यसको ठिक अगाडिबाट फिस्लिङबाट बेनीघाटसम्म जाने करिब 20 किलोमिटर जति बाटो छ, त्यहाँ 1.5 किलोमिटर जति ट्र्याक खोल्न लागि छ। अरू चाहिँ एउटा मोरलेस ट्र्याक चाहिँ भएको अवस्था छ। त्यो 1.5 किलोमिटर ट्र्याकको लागि हामीले ठेगारी अवस्थामा गरेर काम सुरु गरिसकेका छौँ र बाँकीलाई बाटोलाई पनि हामी अब वाइडनिङ गर्दै जान्छौँ र अझ एक कृष्णगिरीलाई काटेर भित्रबाट सुरुङ बनाउने अथवा यसको अगाडिपट्टि त्रिशुली पारिपट्टि दुईवटा पुल र भाइडक्ट बनाएर विकल्प गर्ने र यो
0: बाइपासको रूपमा भन्नुहुन्न भएको
3: गर्ने भनेर हामीले काम गरिरहेछौँ। हजुर,
0: तपाईँहरूलाई कृष्णभीरको यो खुलाए पनि पृथ्वी राजमार्गको त्यस खण्डमा विभिन्न ठाउँमा चाहिँ एकतर्फी भएको जो अवस्था छ, बाटोहरू शीतल बजार, जो जवाङ खोला, गल्छी, महेश खोला, धेरैतिर बैरेनी धेरैतिर, अब समग्र त्यो खण्डकै पनि त्यसले कति मार खेपेको छ, त्यो भोटेकोसी त्रिशुली बाढेको थाहा छैन, समीक्षा गरेर त्यो सुरक्षाको पाटोबाट हेर्नुपर्ने अवस्था पनि हो कि?
3: कृष्णभीर जस्तै अरू यहाँले भनेको अरू ठाउँहरू त्यसको असामान्य अवस्था छैन त्यहाँ, तर तिनको लागि पनि हामीले वैकल्पिक त्रिशुलीको पारिपट्टिबाट पनि अहिले त करिब करिब एउटा कोरिडोरै स्थापना भइसकेको छ। स्थानीय निकायले बाटो बनाउनु भएको छ। पहिले त हामीले सबै नै जग्गा प्राप्ति गरेर जाँदाखेरि हामीले जग्गा प्राप्तिमा ठुलो कस्ट हुने लाग्ने थियो, अब त्यसलाई चाहिँ नि पर्मानेन्ट बाटो बनाउनु पनि सहज हुने आकलन गरेको छ हामीले।
0: जस्तो यसबिचमा जुन वैकल्पिक बाटोहरू तपाईँहरूले सुझाउनु भएको थियो हेटौँडा हुँदै, खास गरी ती बाटोहरू प्रयोग गर्न अहिले पनि सुझाव दिनुहुन्छ कि यो पुलहरूबाट भर पर्दा हुन्छ यो पृथ्वी राजमार्ग खण्डमा?
3: त्रिभुवन राजपथ र कान्ति लोकमार्ग त्यहाँ पनि जहाँ जहाँ समस्या भएको थियो यो लामा बुलेटहरू लामालाई, त्यसलाई पनि हामी अहिलेको समय पनि त्यसलाई पनि अझै मर्मत गर्छौँ।
0: पृथ्वी राजमार्गको उक्त खण्ड चाहिँ एकदम लाइफ लाइनकै रूपमा राजधानीको लागि रहेछ भने त यसपटक पनि झन् प्रष्ट देखियो, अत्यावश्यक दैनिक सामानहरूकै आपूर्तिमा समस्या पर्यो भनेपछि काठमाडौँ जोडिने विकल्पहरू, भरपर्दा विकल्पहरू धेरैतिरबाट आवश्यकता रहेछन् भने त देखियो।
3: गत डिपी हाइवे
0: त्यो पनि अहिले बिग्रेर भरपर्दो छैन,
3: अहिले रिहाब गरिरहेको छ, अब डिपी हाइवे पनि तयार छ। मुख्य विकल्प चाहिँ यो फास्ट्याग र डिपी हाइवे नै हुन्छ र कान्ति लोकपथ पनि हामीले करिब 4 किलोमिटर मात्रै समस्या छ बाटो।
0: तर ती राजमार्गहरूमा लामो समयदेखि पहिरोको समस्या, सानो मोडहरूको समस्या, त्यसमा त काम भएको देखिया थिएन नि त?
3: कान्ति लोकमार्गमा ती पहिरोहरू पनि अहिले स्ट्यान्डिङ गर्नलाई ठेकाहरू लाएर कामहरू भइरहेका छन्। त्रिभुवन राजपथ चाहिँ धेरै पहिला बनेको बाटो हो, त्यहाँ पनि हामीले घुम्तीमा पनि नोज कटिङ गरेर धेरै खाँदा वाइडिङ गरिरहेकै छौँ। त्यहाँ भएको अझै केही अस्थायी पुलहरू, कम लोड लाने पुलहरू पनि छन्, तिनलाई पनि हामीले विकल्प पनि हामीले अझै बढाउँदै लानुपर्ने त अब अझ यो अहिलेको डिजास्टरबाट भयो नि।
0: अन्तिममा अब यो कृष्णभीरको जुन विकल्पको हामीले विभिन्न कुराहरू गरिरहेको छौँ, त्यो चाहिँ अर्को वर्षा अगाडि हुने सम्भावना कतिको छ? कुनै एक विकल्प
3: अर्को वर्षा अगाडि हामी त्रिशुलीको तलबाटै टोवाल लाएर यसलाई अझै हामी चाहिँ बलियो बनाउँछौँ, यसलाई फिस्किङबाट बेनीघाट, त्यसलाई यो आगामी आउँदो वर्षसम्म हामीले एउटा भरपर्दो वैकल्पिक रूपबाट विकास गर्छौँ। टनेल भाइरहेको कुरो थियो, त्यो अलिक त्यसलाई चाहिँ अलिक समय लाग्छ।
0: उनी थिए सडक विभागका महानिर्देशक विजय जयसी। यो बिबिसी नेपाली सेवा हो। रसुवा, नुवाकोट र धादिङ जिल्लामा रहेका 29 होल्डिङ सेन्टरमा 2000 धेरै विस्थापितहरू अस्थायी रूपमा बसिरहेका छन्। 3 साता अघिको विनाशकारी बाढीले तीमध्ये धेरैको धन सम्पत्ति मात्र लगेको छैन, कयौंका परिवार बिथुली दिएको छ। नुवाकोटका होल्डिङ सेन्टरमा उनीहरूका पीडा सुन्न पुगेकी थिइन् हाम्री साथी शक्तिमाया तामाङ।
4: मैलुङ बस्दै आएकी सुशीला तामाङको जीवन सोचे जस्तै चलिरहेकोमा 10 गते आएको बाढीले जिउने सहारा खोसेपछि हिजो आजको दिन कसरी बितिरहेको छ आफैलाई केही थाहा नभएको बताइन्। कमाएर ल्याउने श्रीमान बाढीमा बेपत्ता भएपछि साथमा भएको 2 सन्तानको पालन पोषण र शिक्षाको जिम्मेवारी उनको काँधमा आएको छ।
1: आफूलाई थाहा होइन, दिमागले काम गर्दैन, के गर्ने के नगर्ने, रात पर्छ अनि रात पर्छ कहाँ जाउँ के गरौँ हुन्छ। छोरीले जहिले पाएमा मात्रै खोज्छ, भोलिको दिन गएर कस्तो हुने हो।
4: होल्डिङ सेन्टरमा बस्दै आएको मिलन तामाङले विनाशकारी बाढीमा 3 छोरी र श्रीमती गुमाए, अबको दिन कसरी जिउने कुनै योजना छैन। उनले भने,
5: जीवन यस्तै हो, म त एक्लै हो, अलिअलि खाने बस्ने, के सोध्ने, माने थाम्दै सक्दैन, बाबामा छ अलिकति, यस्तै बाल्नु पर्यो, के गर्ने।
4: विस्थापित भएर होल्डिङ सेन्टरमा बस्दै आएका छेनाम तामाङलाई श्रीमतीको यादले पिरोलले बताए। उनले भने सुख दुख गरेर परिवार चलाउँदै आएको थियो, छिनभरमै भविष्यको मिठा मिठा सपनाहरू बगायो।
6: उसले माया दया गरेको, खानु पकाएर दिने याद पनि आउँछ, फेरि आँसु पनि झरिरहेछ। अर्काले भन्यो भने कसरी भन्नु जाने, ऊ फर्केर आउँदैन, मैले पनि आँगाले देख्दैन, त्यस्तो भएर धेरै चिन्ता भइरहेछ।
4: होल्डिङ सेन्टरमा बस्दै आएका आफूहरू दिनभर साथीहरूसँगको घुलमिलमा बित्छ, तर सुत्ने बेला भेला भएपछि विगत र भविष्य सम्झेर निदाउन नसक्ने गरेको उनीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
0: नेपाल र तिब्बतको सीमावर्ती क्षेत्रमा विनाशकारी बाढी उत्पन्न हुने गरी चट्टान सहितको हिम पहिरो जानुमा जलवायु परिवर्तनको भूमिका रहेको हुन सक्ने निष्कर्ष एउटा वैज्ञानिक अध्ययनले निकालेको छ। उक्त अध्ययनकी सहलेखिका तथा इम्पेरियल कलेज लन्डनकी जलवायु विज्ञ डाक्टर फ्रेडरिके ओटोले उनकै शब्दमा यस विपत्तिका लागि आधार तयार पार्न मानव सृजित जलवायु परिवर्तनले भूमिका निर्वाह गरेको कुरामा कुनै शंका नरहेको बताइन्। वर्ल्ड वेदर अट्रिब्युसनले गरेको अध्ययनका अनुसार यो विपत्ति बढ्दो तापक्रम, पातलिँदै गएका हिमनदी, पग्लिँदै गएको अत्यधिक चिसोका कारण जमेको भूमि र पहिलेदेखि विद्यमान भौगर्भिक दुर्बलताका कारण सिर्जित मिश्रित घटनाको परिणाम थियो। कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता तथा जलवायु परिवर्तन महासंघका प्रमुख महेश्वर ढकालले यस अध्ययन नेपालको विपद जलवायु जन्य भएको अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित गर्न सघाउने एउटा आधार बन्ने बताउँछन्।
7: यो रिपोर्टले नेपालको जुन भोटेपछिको जलवायु परिवर्तनको प्रलय भनौँ अथवा विपद जुन बिहोर्नु पर्यो यसमा कतिपयले चाहिँ यो जलवायु जन्य नै हो कि होइन भन्ने कुराको आशंका पनि गरेको पृष्ठभूमिमा यो रिपोर्टले एक हदसम्म यो जलवायु जन्य हो भनेर प्रमाणीकरण गर्नमा सहयोग छ भन्ने मेरो विचार छ। यद्यपि यसको सन्दर्भमा अध्ययन अनुसन्धान गरेर संख्यात्मक अथवा क्वान्टिटेटिभ भेरिफिकेसन गर्ने धेरै कुराहरू बाँकी छन्। अहिले जुन किसिमको रिपोर्टहरू आयो यसले एक हदसम्म यसले हाम्रो जलवायु न्यायको कुरालाई यसमा टेकेर अगाडि बढ्न एउटा आधार दिन्छ भन्ने मेरो विश्वास छ।
0: त्यसपछिका थप प्रक्रियाहरू चाहिँ के हुन्छन्? एउटा आधार तपाईँले जुन भन्नुभयो, बाँकी प्रक्रियाहरू चाहिँ कस्तो हुन्छन्? जुन क्षतिको नोक्सानीको क्षतिपूर्ति पाउने कुरामा चाहिँ
7: राष्ट्रिय विपद न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जुन किसिमको अध्ययन गरेर प्रतिवेदनहरू ल्यायो, अमेरिकी डलरको पुग्न 5 बिलियनको हाराहारीमा जुन क्षति देखिया छ,
0: 7 खर्ब चान्चुन नेपाली रुपियाँ,
7: त्यस्तै गरी अझ गहिरो आर्थिक क्षेत्रको हानि नोक्सानीमा जुन हामीले बिहोरेका छौँ, हाम्रा बाल बच्चाहरू स्कुल जान पाएका छैनन्, बिरामीहरू अस्पतालमा जाइते छन्, तिनका परिवारहरूमा एउटा स्ट्रेस परेको छ र थुप्रै हामीले जैविक विविधताका कुरा, हाम्रा सांस्कृतिक धरोहरका कुरा, यी धेरै यति चिजहरू गुमाएका छौँ कि तिनको मूल्याङ्कन गर्न अझै बाँकी छ। अब सम्माननीय प्रधानमन्त्रीज्यूको निकट संयुक्त राष्ट्र संघको महासभामा हुने सम्बोधन, त्यसपछि जलवायु परिवर्तनको पूर्व तयारी सन्दर्भमा हुने सम्मेलन र 31 जलवायु सम्मेलन र यसलाई एउटा जलवायु न्यायसँग जलवायु वित्तसँग जोडेर लानेर यसलाई चाहिँ नेपालले जलवायु न्याय प्राप्त गर्ने आधारको रूपमा
0: कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकाल। नेपाली अधिकारीहरूले बाढीमा परि सम्पर्कविहीन भएका मानिसहरूको संख्यामा संशोधन गरी 6150 पुर्याएकै बेला यो निष्कर्ष सार्वजनिक भएको हो। हालसम्म भेटिएका शवहरूको संख्या 1400 सेरोफेरोमा छ भने हजारौं मानिसहरू विस्थापित भएका छन्। अर्को साता न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुँदा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले हालैको विपत्ति र जलवायु न्यायका बारेमा कुरा उठाउने अपेक्षा गरिएको छ। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनहरूबाट बीबीसी नेपाली सेवाको साझापख सुनिरहनु भएको छ। एउटा विशेष संक्षेपमा, राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आफ्नो 37 प्रतिवेदन पेश गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो वर्ष पनि सबैभन्दा धेरै भ्रष्टाचारका उजुरी स्थानीय तहबारे आएको जनाएको छ। आयोगका अनुसार स्थानीय तहबारे 20,000 भन्दा बढी र संघीय सरकारबारे 15,000 भन्दा बढी उजुरी गएको आर्थिक वर्षमा आयोगमा परेका थिए। प्रतिवेदनबारे आयोगका प्रवक्ता सुरेश नेउपाने,
8: खास गरी स्थानीय तहसँग सम्बन्धित उजुरी बढिरहेको अवस्था छ, यो पूर्वाधारसँग सम्बन्धित, शिक्षासँग सम्बन्धित गरी करिब 50% हारिमा स्थानीय तहसँग सम्बन्धित उजुरी रहेको अवस्था छ।
0: सबैभन्दा धेरै उजुरी काठमाडौँ महानगरपालिकासँग सम्बन्धित रहेको आयोगले जनाएको छ। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: मेगाहर्ज कृष्णसार जत्तिको तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: यो कृष्णसार एफएम
0: 94 मेगाहर्ज कृष्णसार जत्तिको तेज
4: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थाइराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाएँ तर भएन
5: ए तिमी यति चिन्तित किन के भयो फेरि
4: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
5: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
4: कस्तो खबर
5: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
4: ए साँच्चै
5: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
4: ए त्यो त झन् राम्रो
5: हो नि डाक्टर पूनमाचारी एमबिबिएस एमडी केयु IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरजराज भट्टराई MBBS MSKU वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
4: वाह अब त मलाई धेरै ढुक्क लाग्यो
5: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
4: यो त पुरा प्याकेज जस्तै भयो नि
5: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
4: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
5: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक
6: नमस्ते दाई
7: नमस्ते नमस्ते धेरै दिनपछि देख्यौ त भाइ
6: विदेश नाटेको दाई प्रोसेस गर्दै थिए अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको
7: समयमै सही ठाउँमा गएछौ त अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि
8: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान
9: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस् ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस् अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो
10: हाम्रा विशेषताहरू
9: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ
10: प्रत्येक दिन पेट छाती मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा
9: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा
10: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा
9: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्यबाट उपचार तथा परामर्श सेवा
10: अत्याधुनिक प्रयोगशाला इको कार्डियोग्राम इको ECG डिजिटल एक्सरे सेवा
9: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा
10: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा
9: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज
10: सम्पर्क फोन नम्बर 081530274 र 98580211822
4: ओहो सर कार्यक्रमको सबै तयारी

0: भएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
1: हजुर, न्यू कैलाश दर्शन होटल नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20 राजा। सम्पर्क फोन नम्बर 98 84 57 466।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोट, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: बीर डेंटल
1: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दात तथा मुख संबंधी संपूर्ण उपचार काठमाडौं तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामी छाने द्वारा उपचार गरिन्छ।
2: डाक्टर लामी छाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।
3: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछ। थप जानकारीका लागि www.subisu.net.np।
4: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
5: हरेक सामानको खरिदमा 1000-20000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि
4: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
5: सम्पर्क 97051-48-70।
4: सोफा हब नेपालगञ्ज,
5: विश्वासमा नम्बर 1,
4: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
2: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
3: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
4: रंग बहार, रंग बहार।
5: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
4: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
6: घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेन्स।
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविशु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछ। थप जानकारीका लागि www.subisu.net.np सुबिसु।
1: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
2: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
2: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
2: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, MD इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
1: ए, साँच्चै?
2: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए, त्यो त झन् राम्रो
2: हो नि। डाक्टर पुनम आचार्य MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
2: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
2: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
3: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
4: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
3: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक, राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
4: सम्पर्क 97051148 70।
3: सोफा हब नेपालगञ्ज,
4: विश्वासमा नम्बर 1,
3: क्वालिटीमा सबैभन्दा बेस्ट।
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
6: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
5: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
6: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री IVF क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
7: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री IVF क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
5: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
6: धन्यवाद शुभश्री IVF, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
7: थप जानकारीका लागि शुभश्री IVF क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
8: रङ बहार, रङ बहार,
9: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
8: बर्जर पेन्सले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
9: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
8: घर रङ्गाओ, खुसी बनाओ, उपहार जित्ने अवसर पाओ।
10: बर्जर पेन्स।
11: यो कृष्ण सार FM
12: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।